नमस्कार, शुभ प्रभात। मीडियम वेभको 213.67 मीटर तथा गजा 404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। विक्रम सम्वत 2083 जेठ 17 गते, तदनुसार मई महिनाको 31 तारीक 2026, आज रविवार। समयसमा हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:32 भइरहेछ। सम्पूर्ण श्रोता महानुभावहरूमा हार्दिक स्वागत तथा न्यानो न्यानो अभिवादन जनाउँदै शुरू गर्न लागिरहेका छौं आजको हाम्रो प्रसारण सेवा।

भजन र भक्ति हाम्रो धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक जीवनका अमूल्य आधार हुन्। श्रोता, प्राचीन कालदेखि नै मानिसहरूले भगवान प्रति आफ्नो श्रद्धा, प्रेम र समर्पण व्यक्त गर्न भजन गाउने तथा भक्तिको मार्ग अपनाउने गरेका छन्। भजनले केवल मनोरञ्जन मात्र होइन, यसले मानिसको मन, मस्तिष्क र आत्मालाई शान्ति तथा आनन्द प्रदान गर्दछ। आउनु श्रोता, कार्यक्रम भक्ति प्रभात अन्तर्गत आज यहाँहरूलाई भजन सुनाउनेछौ कलाकार नारायण राईको आवाजमा। त श्रोता, पहिलो भजनलाई स्वीकार्नुहोस् नारायण राई अनि साथीहरूको युगल आवाजमा।

श्रोता, भजन भक्तिको महत्वपूर्ण माध्यम हो। भजन गाउने वा सुन्ने क्रममा मानिस भगवानको स्मरणमा डुब्छ र सांसारिक चिन्ताबाट केही समयका लागि मुक्त हुन्छ। भजनका सुमधुर स्वरहरूले मनलाई शान्त बनाउँदछ र आध्यात्मिक चेतनाको विकास गराउँदछ। मन्दिर, सत्सङ्ग, कीर्तन तथा धार्मिक कार्यक्रमहरूमा सामूहिक रूपमा भजन गाउने परम्परालाई समाजमा एकता, प्रेम र सद्भावनाको भावना पनि बढाउँदछ। आउनुहोस् श्रोता, कार्यक्रम भक्ति प्रभात अन्तर्गत आज हामी सुनिरहेका छौँ कलाकार नारायण राई अनि साथीहरूको स्वरमा सजिएको भजनहरू। त श्रोता, कार्यक्रम भक्ति प्रभातको अन्तिम भजनलाई स्वीकार्नुहोस्, नारायण राई अनि साथीहरूको आवाजमा।

श्रोता, यिनै वचनका साथै आजलाई नै कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब सुन्नुहोस् अब सुप्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। अहिले 6:55 अनि 7 बजी यहाँले सुन्नेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले संस्कृत अनि हिन्दी भाषामा। 7:05 कार्यक्रम गोल्डन मेलोडिज। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली भाषामा समाचार। 7:35 कार्यक्रम प्रणाम सिक्किम, ज्ञान अनि मनोरञ्जनले भरिएको कार्यक्रम यसै केन्द्रबाट भने। 8 बजे अनि 8:15 यहाँलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा। 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ अंग्रेजी भाषामा समाचार भने। 8:40 यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम गीतिमाला, नेपाली आधुनिक गीतहरूको कार्यक्रम, जस अन्तर्गत सुन्नेछौ योगेश वैद्य अनि सुकमित गुरुङको स्वरमा गीत। 9 बजे यस केन्द्रबाट मुख्य समाचार। 9:02 कार्यक्रम चित्रांजली। 9:30 कार्यक्रम बाल जगत भने। 10 बजे मुख्य समाचार यसै केन्द्रबाट भने। 10:02 देखि 10:30 कार्यक्रम ताजेतरा नै प्रस्तुत गर्नेछौ। श्रोता, यतिथि अब सुप्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अबको केही क्षणमा यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत अघिल्लो गीतलाई लिएका छौ चलचित्र किस्मतबाट आशा भोसलेको स्वरमा। सन् 1968 मनमोहन देसाईद्वारा निर्माण तथा निर्देशित यस फिल्ममा ओपी नायरको संगीत तथा विश्वजीत बबिता हेलेन आदि कलाकारहरूको अहम भूमिका रहेको पाइन्छ।

श्रोता कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत यहाँलाई सुनाइरहेका छौं सदाबहार हिन्दी चलचित्रका गीतहरूको। श्रोता यसै क्रममा अघि बढ़ाउँदै कार्यक्रम गोल्डन मेलोडीजको अन्तिम गीतलाई लिएका छौं चलचित्र उपकारबाट। महेन्द्र कपूर, मन्ना डे अनि साथीहरूको युगल आवाजमा सन् 1967 मनोज कुमारद्वारा निर्माण तथा निर्देशित यस फिल्ममा कल्याणजी आनन्दजीको संगीत साथै मनोज कुमार, प्रेम चोपड़ा आदि कलाकारहरूको अहम भूमिका रहेको पाइन्छ।

चलचित्र उपकारबाट लिएको यसै गीतका साथै आजलाई पनि कार्यक्रम सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडिजको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 7:25 हुन लागेको छ र अबको केही क्षणमा यहाँले सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसँग विचार साझा गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेशन सिन्दूरका क्रममा भारतीय नौसेनाले पाकिस्तानको सम्पूर्ण नौसेनालाई बन्दरगाहमा सीमित राख्न बाध्य पारेको बताउनु भएको छ। कर्नाटकमा कांग्रेसका वरिष्ठ नेता डीके शिवकुमार कांग्रेस विधायक दलको नेता चुनिएको छ। बुधबार उहाँले मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। सरकारले जून 1 देखि 31 अक्टूबरसम्म कपास आयातमा सीमा शुल्कमा अस्थायी छूट दिने निर्णय गरेको छ। अनि आईपीएल क्रिकेटको फाइनलमा आज रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्सको सामना गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसँग विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 संस्करण हुनेछ। कार्यक्रमको प्रसारण आकाशवाणी अनि दूरदर्शनको सबै नेटवर्क, एआईआर न्यूज वेबसाइट अनि न्यूज अन एयर मोबाइल एपमा गरिनेछ। यसको सीधा प्रसारण आकाशवाणी न्यूज, डीडी न्यूज, प्रधानमन्त्री कार्यालय तथा सूचना अनि प्रसारण मन्त्रालयको युट्यूब च्यानलहरूमा पनि गरिनेछ। हिन्दी प्रसारणपछि आकाशवाणीबाट प्रादेशिक भाषाहरूमा पनि कार्यक्रम प्रसारित गरिनेछ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेशन सिन्दूरका क्रममा भारतीय नौसेनाले पाकिस्तानको सम्पूर्ण नौसेनालाई बन्दरगाहमा सीमित राख्न बाध्य पारेको बताउनु भएको छ। लखनऊमा नौसेनाको शौर्य वाटिकाको उद्घाटन समारोहमा बोल्दै रक्षा मन्त्रीले अपरेशन सिन्दूरको समयमा पाकिस्तानमाथि दबाव सृजना गर्न नौसेना

0: सिन्दूर गरेको थियो। यस समयमा भारतीय सेनाले पाकिस्तान र उसको कब्जामा रहेको कश्मीरका कयौं आतंकवादी अड्डाहरूमा एकतर्फी आक्रमण गरेको थियो। कर्नाटकमा कांग्रेसका वरिष्ठ नेता डीके शिवकुमार कांग्रेस विधायक दलको नेता चुनिएको छ। बैठकमा उहाँलाई कांग्रेस विधायक दलको नेतामा सर्वसम्मत चयन गरिएको थियो। यस सम्बन्धमा विधायकहरूले सिदर रमैया र डाक्टर जी परमेश्वरद्वारा प्रस्ताव पारित गरे। डीके शिवकुमारले बुधबार मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ।
1: जब मीटिंग आरंभ हुई तो सिद्धरमैया द्वारा एक लाइन का रेजोल्यूशन दिया गया कि सीएलपी नेता का चयन का कार्य एआईसीसी को सौंप देना चाहिए। इसके बाद एआईसीसी जनरल सेक्रेटरी केसी मेरोगोपाल और रणदीप सिंह सुरजेवाला ने सिद्धरमैया से अलग मुख्यमंत्री के कक्ष में बातचीत की। तब तक सीएलपी मीटिंग रुकी रही। जब फिर से मीटिंग आरंभ हुई तो ये रेजोल्यूशन पारित किया गया कि डीके शिवकुमार नेता के रूप में चुने गए हैं। इसके बाद सभी विधायक राज्यपाल से मिले और डीके शिवकुमार को मुख्यमंत्री की शपथ दिलाने के लिए वक्त मांगा। अब डीके शिवकुमार और अन्य मंत्रिमंडल के सदस्य जून 3 तारीख को 4:05 पर शपथ ग्रहण करेंगे। सुधींद्र, आकाशवाणी समाचार, बेंगलुरु।
0: सरकारले जून 1 देखि 31 अक्टोबरसम्म कपास आयातमा सीमा शुल्कमा अस्थायी छूट दिने निर्णय गरेको छ। कपड़ा मन्त्रालयले जारी गरेको सूचनाका अनुसार कपास किसान र सम्पूर्ण कपास मूल्य श्रृंखलाको हितमा यो निर्णय लिएको हो। यस उपायले कपड़ाको अफ सिजनको समयमा कपड़ा उद्योगको लागि पर्याप्त मात्रामा कपासको उपलब्धता सुनिश्चित गर्नेछ। यसले सूक्ष्म लघु र मध्यम उद्यमलाई सहयोग पुर्याउनेछ, लागत घटाउनेछ र भारतीय कपड़ा बजारको प्रतिस्पर्धालाई बलियो बनाउनेछ। यसैबीच वस्त्र मन्त्रालयले यस उपायले किसानहरूको हितको सुरक्षा गर्ने र बजार स्थिरता सुनिश्चित हुने बताएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ, खेत बचाउ अभियानमा खेत किसान र गाउँहरूलाई समावेश गर्दै यसलाई व्यापक राष्ट्रिय अभियान बनाउनुपर्छ। केन्द्रीय मन्त्रीले नयाँ दिल्लीमा खेत बचाउ अभियानको तयारी सम्बन्धी एक उच्च स्तरीय बैठकको अध्यक्षता गर्दै सो कुराहरू भन्नुभएको हो। बैठकमा उहाँले अभियानको मुख्य ध्यान उर्वरकहरूको सन्तुलित र उचित प्रयोग, मौसमको चुनौतीलाई ध्यानमा राख्दै किसानहरूलाई समयमै परामर्श, पञ्चायत स्तरमा किसानहरूको सक्रिय सहभागिता र योजनाहरूको प्रत्यक्ष लाभ गाउँसम्म पुर्याउने कुरामा केन्द्रित हुनुपर्ने बताउनुभयो। खेत बचाउ अभियान आजदेखि देशभरि सञ्चालन हुनेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्रालयले कृषि विज्ञान केन्द्र यस अभियानको समन्वय हुने बताएको छ। मन्त्रालयले जनाए अनुसार अभियानका लागि 1600 भन्दा बढ़ी टीमहरू गठन गरिएको छ। साथै अत्यधिक उर्वरक प्रयोग भएका जिल्लाहरूका लागि 500 टीम गठन गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। कार्मिक लोक शिकायत र पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले हिजो नयाँ दिल्लीमा सीपी ग्राम्सका लागि एआई सक्षम भोइस च्याट बोर्ड समाधान दिदी शुरू गर्नुभयो। भाषिणीको सहयोगमा प्रशासनिक सुधार र सार्वजनिक लोक शिकायत विभागद्वारा विकसित च्याटबोटले नागरिकहरूलाई अन्तक्रियात्मक इन्टरफेसको माध्यमबाट सार्वजनिक लोक शिकायत दर्ता गर्न सक्षम बनाउँदछ। यसैबीच मीडियालाई सम्बोधन गर्दै डाक्टर जितेन्द्र सिंहले समाधान दिदीलाई सरकारको शिकायत निवारण प्रणालीको दिशामा एक महत्वपूर्ण कदम भएको बताउनुभयो भने समाधान दिदीले हाल सबै 22 अनुसूचित भारतीय भाषाहरूलाई समर्थन गर्ने र थप क्षेत्रीय र स्थानीय भाषाहरू समावेश गर्ने प्रयास भइरहेको बताउनुभयो। केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्काई कास्ट प्रणाली शुरू गरेकोमा प्रशंसा गर्नुभयो। एक सोशल मीडिया पोस्टमा श्री नायडूले भन्नुभयो, स्काई कास्ट जस्ता उन्नत मौसम निगरानी प्रणालीहरूले कुहिरो र अन्य अवरोधहरू जस्तै अवरोधहरूको समयमा उड़ान सञ्चालनमा उल्लेखनीय सुधार गर्न सक्छ। उहाँका अनुसार यो प्रविधि देशका धेरै विमानस्थलमा विस्तार भएपछि यात्रुको सुरक्षा र यात्राको अनुभव थप सुदृढ हुनेछ। म्यानमारका राष्ट्रपति उ मिन आउलाई भारतको 5 दिने भ्रमणका लागि नयाँ दिल्ली आइपुग्नुभयो। उहाँलाई विदेश राज्यमन्त्री किर्ति वर्गन सिंहले स्वागत गर्नुभयो। यसअघि म्यानमारका राष्ट्रपतिले बिहारको गयाको भ्रमण गरी महाबोधि मन्दिरमा पूजा अर्चना गर्नुभयो। उहाँका साथमा मन्त्रीहरू, उच्च अधिकारीहरू र व्यापारिक नेताहरूको उच्च स्तरीय प्रतिनिधिमण्डल पनि सामेल छन्। निर्वाचन आयोगका कानूनी परामर्शदाताहरूको राष्ट्र सम्मेलन हिज नयाँ दिल्लीमा सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन मुख्य निर्वाचन आयुक्त

कुमारले निष्पक्ष र सही मतदाता नामावली निष्पक्ष निर्वाचनको आधारशिला भएको बताउनुभयो। उहाँले बुथ स्तर अधिकारी र बुथ स्तर एजेन्टहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै मतदाता नामावली सही र उद्यतन राख्न उनीहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। भाइस एडमिरल संजय वत्स्यानले भारतीय नौसेनाको पश्चिमी नौसेना कमाण्डका प्रमुखको पदभार सम्हाल्नु भएको छ। यो पद भारतीय नौसेनाको सबैभन्दा महत्वपूर्ण परिचालन पदहरूमध्ये एक मानिन्छ। योभन्दा पहिला उहाँले नयाँ दिल्लीको नौसेना मुख्यालयमा उपनौसेना प्रमुखको रूपमा कार्य गरिरहनु भएको थियो। राष्ट्रिय रक्षा अकादमीको पूर्व छात्र भाइस एडमिरल वत्स्यानले 1 जनवरी 1988 भारतीय नौसेनामा कमिशन पाएको थियो। उहाँ तोप अनि मिसाइल प्रणालीहरूको विशेषज्ञ हुन् अनि उहाँले नौसेनामा 35 वर्षभन्दा अधिकको अनुभव राख्दछ। मौसम विभागले केरलम, माहे, तमिलनाडु, पुडुचेरी र कराईकलमा बुधबारसम्म भारी वर्षा हुने अनुमान गरेको छ। यस्तै उडिसा, कर्नाटक, मध्यप्रदेश र देशको उत्तर पूर्वी भागमा भोलिसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ। पूर्वी राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तराखण्ड र विदर्भका विभिन्न स्थानमा चट्याङ र असिनासहित भारी वर्षाको सम्भावना रहेको छ। आईपीएल क्रिकेटको फाइनलमा आज रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्सको सामना गर्नेछ। खेल साँझ 7:30 अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शुरू हुनेछ। सिंगापुर ओपन ब्याडमिन्टन च्याम्पियनशीपको पुरूष डबल्समा आज भारतका सात्विक साईराज रंकी रेड्डी र चिराग सेट्टीको जोडीले इण्डोनेसियाको मोहम्मद सोहिबुल फिक्री र फज्र अल्फियानको जोडीसँग प्रतिस्पर्धा गर्दैछन्। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणी मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसँग विचार साझा गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले अपरेशन सिन्दूरका क्रममा भारतीय नौसेनाले पाकिस्तानको सम्पूर्ण नौसेनालाई बन्दरगाहमा सीमित राख्न बाध्य पारेको बताउनुभएको छ। कर्णाटकमा कांग्रेसका वरिष्ठ नेता डीके शिवकुमार कांग्रेस विधायक दलका नेता चुनिएका छन्। बुधबार उहाँले मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। सरकारले जुन 1 देखि 31 अक्टोबरसम्म कपास आयातमा सीमा शुल्कमा अस्थायी छूट दिने निर्णय गरेको छ। आईपीएल क्रिकेटको फाइनलमा आज रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्सको सामना गर्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो। 9 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। त श्रोता, समय सबै हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 7:35 भएको छ र अब प्रस्तुत गर्न लागिरहेका छौं ज्ञान अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं र खुजुवा आज पर्यो मई महिनाको अन्तिम
1: दिन.
0: हजुर, बाख्रा जस्तो भन्दा भन्दा है आज अन्तिम दिन आइपुग्ने. हजुर, र सर्वप्रथम आजको दिन पर्न गएको बौद्ध धर्मावलम्बीहरूको एक पवित्र पर्व सागदव पर्व बारे जानकारी गराउँदै हामी कार्यक्रमलाई अघि बढ़ाउन चाहन्छौं. श्रोता, आज सागदव पर्व हो. बौद्ध क्यालेण्डर अनुसार यो पर्व चौथो महिनाको पूर्णिमाको दिन मनाइन्छ. यो अत्यन्तै पवित्र दिन हो. यसर्थ आजको दिन सारा विश्वभरि छरिएर बसेका बौद्ध धर्मावलम्बीहरूले भगवान बुद्धको पूजा अर्चना गर्ने गर्छन्. गुम्पाहरूमा विशेष पूजाहरू सम्पन्न गरिन्छ. पवित्र बौद्ध धर्म ग्रन्थहरू लिएर नगर र शहरहरूको परिक्रमा गरिन्छ र भगवान बुद्धले दिनुभएको अहिंसा परम धर्मको ज्ञानलाई सबैसित बाँडिन्छ. किनभने भगवान बुद्ध भन्नुहुन्छ, प्राणीको वध गर्नु महापाप हो भने कसैको दिल दुखाउनु पनि पाप नै हो. उसै गरी यो संसार पनि दुःखले नै भरिएको छ. जस्तो जन्मपछिको मृत्यु, रोग, कष्ट, दुःख, पीर, मर्का आदि आदि. जुन संसारिक दुःखबाट बाँच्नको लागि नै उहाँले प्रतिपादित गर्नुभएको थियो मध्यम मार्ग अर्थात अष्टाङ्गिक मार्ग. समयक दृष्टि, समयक संकल्प, समयक वचन, समयक कर्म, समयक जीवन, समयक प्रयास, समयक स्मृति अनि समयक समाधि हो. जसरी सारङ्गीको तार ज्यादा कसे चुटिन्छ, ज्यादै ढिला गरे आवाज नै आउँदैन अनि ठिकैको कसे चाहिएको आवाज निकाल्न सकिन्छ, उसै गरी भगवान बुद्धले दिनुभएको मध्यम मार्गलाई अक्षरस पालन गरे जीवन संगीतले भरिनेछ. धार्मिक मान्यता अनुसार वर्षको बाह्रवटा

महिनामा समय समयमा आकाश मण्डलमा विभिन्न नक्षत्रहरू उदय हुने गर्दछन्। हिमालयन बौद्ध पात्र अनुसार भोट भाषामा सागाको अर्थ नक्षत्र र दावाको अर्थ महिना अर्थात 27 प्रकारको नक्षत्रहरूमध्ये चौथो महिनामा आकाश मण्डलमा सागा अर्थात नक्षत्र उदय हुने भएकोले सागा दावा भनिएको हो भन्ने गरिन्छ। भगवान बुद्धले आफ्नो जीवनकालमा देखाउनु भएको 12 लीलाहरूमध्ये केही मुख्य र महत्वपूर्ण लीलाहरू यही महिनाभित्र पर्न गएकोले विशेष रूपले मान्यता दिने गरिन्छ। यो सागादव पर्वभित्र भगवान बुद्धको जीवनीसित आबद्ध केही महत्वपूर्ण लीला जोड़िएको छ। जस्तै लुम्बिनीमा भगवान बुद्धको जन्म भएको दिन, बौद्धगयामा बुद्धत्व प्राप्त भएको दिन र कुशीनगरमा महापरिनिर्वाण भएको अर्थात भौतिक शरीर त्याग्नु भएको दिन। यी तीन महत्वपूर्ण लीला सागादव महिनाको 15 दिन पूर्णिमाको दिन पर्न गएकोले यसलाई त्रिसयुग दिवस पनि भन्ने गरिन्छ। विशेष गरी आज गुम्पाहरूमा लामाहरूले बिहानैदेखि पूजापाठ गर्ने गर्छन्। आजको दिन गरीब दुखीहरूलाई दान दिने प्रथा पनि छ अनि संसारका सम्पूर्ण जीव जगत चराचर जगतको निम्ति प्रार्थना गर्ने गर्छन्। विश्व शान्तिको निम्ति बलबिन्ती माग्ने गर्छन्। आउ हामी पनि ईश्वरको आराधना गरौं अनि भगवान बुद्धले भन्नुभएका वाणीहरूको अक्षरस पालन गर्ने कोशिष गरौं। जीवनलाई अष्टाङ्ग मार्ग मध्यम मार्गतिर मोडौं ताकि कहीँ कतै हिंसा नहोस्, अत्याचार र व्यभिचार नहोस्, सारा विश्वमा शान्ति शान्ति छाइरहोस् अनि सबैको मन मस्तिष्कमा मानवताको दियो बलिरहोस्। हाम्रो पनि सम्पूर्ण श्रोताहरूमा सागादवा पावन पवित्र पर्वको हार्दिक मंगलमय शुभकामना।

0: र श्रोता कार्यक्रमलाई अघि बढाउन चाहन्छु। विशेष गरेर भारतकै प्रसंगमा कुरा गर्दै 1818 आजकै दिन प्रथम बांगला एवं भारतीय भाषाको प्रथम न्यूज पेपर अर्थात समाचार पत्र समाचार दर्पण प्रकाशित भएको थियो।
1: हजुर, 1774 भारतमा पहिलो डाक कार्यालय कलकत्तामा वारेन हेस्टिङले स्थापना गरेका थिए।
0: 1970 आजको दिन तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले अन्तर्राष्ट्रिय समुदायलाई पूर्व बंगालका शरणार्थीहरूको सहायताको लागि आह्वान गरेकी थिइन्।
1: 1867 बम्बईमा प्रार्थना समाजको स्थापना भएको थियो।
0: 2011 आजको दिन वर्ल्ड नो टोब्याको डेको अवसरमा चेन्नईमा मानव चेन बनाएर पालन गरिएको थियो।
1: 1921 भारतीय राष्ट्रिय कंग्रेसको झण्डालाई अंगीकार गरेको थियो भने 1964 बम्बईमा इलेक्ट्रिक ट्राम अन्तिम पल्ट चलेको थियो। 1988 द्वारका प्रसाद मिश्र अनि भारतका प्रसिद्ध राजनेता स्वतन्त्रता सेनानी पत्रकार साहित्यकार तथा मध्यप्रदेशका पूर्व मुख्यमन्त्रीको निधन भएको थियो। 2003 अनिल विश्वास प्रसिद्ध संगीतकारको निधन भएको थियो। हजुर, यसरी नै 1577 मुगल सम्राट जागीरको पत्नी मेहरुनिसाको जन्म भएको थियो, जसलाई नूरजहाँ भनेर चिन्ने गर्छौं। 1843 मराठी रंगमञ्चमा क्रान्ति ल्याउने प्रसिद्ध नाटककार अन्ना साहेब किर्लोस्करको जन्म भएको थियो। 1942 आउटलुक पत्रिकाको संस्थापक एवं प्रसिद्ध पत्रकार विनोद मेहताको जन्म भएको थियो। जन्मको कुरा गर्दा 1956 एवी फरियाको जन्म भएको थियो। उनी विश्वका पहिलो व्यक्ति हुन् जसले सम्मोहनको कलालाई एक वैज्ञानिक आधार प्रदान गरेका थिए।
0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं जन्मको। आजकै दिन 31 मई 1725 जन्मेकी हुन् मराठा मालवा साम्राज्यकी भारतीय महारानी होल्कर रानी अहिल्याबाई होल्कर। उनको जन्म महाराष्ट्र जामखेत अहमदनगरको चण्डिया गाउँमा भएको थियो। उनको पिता मनकोजी राव सिन्दे गाउँका पाटिल थिए र त्यो बेला नारीहरूलाई पढ़ाउने चलन थिएन, तर उनको पिताले भने अहिल्याबाईलाई घरमा नै लेख्न पढ्न सिकाएका थिए। अहिल्याबाईको विवाह 1733 खण्डेराव होल्करसित भएको थियो, तर 1754 कुम्बेरको युद्धमा उनको पतिको मृत्यु भएको थियो। त्यसको 12 वर्षपछि उनको ससुरा मल्हरराव होल्करको पनि निधन भयो र 1 वर्षपछि अहिल्याबाई मालवा साम्राज्यकी रानी बनेकी थिइन्। यसरी आफ्नो साम्राज्यकी रानी बनेपछि उनले आफ्नो साम्राज्यको सुरक्षाको लागि सेनाको विस्तार गरे, आफै पनि युद्धमा होमिए र उनले तुकोजी रावलाई सेनाधिपति नियुक्ति गरेका थिए। रानी अहिल्याबाईलाई विशेष हिन्दू मन्दिरहरूको निर्माणको लागि चिनिन्छ। भनिन्छ उनकै पालामा भारतभरि झण्डै 1000 मन्दिर र धर्मशालाहरू निर्माण गरेकी थिइन्। यसको साथै उनले आम जनताको सुविधाको लागि पवापाटी बाटाघाटा साथै भोजनको समेत व्यवस्था गरिदिएका थिए। मन्दिरहरूमा धर्मशास्त्रहरूको पठन पाठन र प्रवचनको लागि ब्राह्मण र विद्वानहरूको पनि नियुक्ति गरेकी थिइन्। यसरी मरणोपरान्त अहिल्याबाईले समाजसेवाको र राष्ट्रहितको लागि कार्य गरिरहे। यसै कारण उनलाई जनताले देवी को उपाधिले सम्मान गर्थिन् किनभने

0: आफ्नो साम्राज्यलाई भोक शोक त्रास र रूढ़िवादी विचारधाराले ग्रस्त पारेको बेला ती विकट परिस्थितिहरूबाट जनतालाई बचाउने जोगाउने र सुरक्षा दिने अरू कोही थिए भने उनी हुन् रानी अहिल्याबाई राजवनको जन्मदिन।
1: हजुर, यसरी नै आजकै दिन 1925 राज खोसलाको जन्म पंजाबमा भएको थियो। 1950 1980 दशकसम्म हिन्दी फिल्महरूमा शीर्ष निर्देशक निर्माणकर्ता र पटकथाकारहरूमा उनी एक थिए। उनलाई देवानन्द जस्तो अभिनेताहरूको सफलताको निम्ति श्रेय दिइन्छ। सीआईडी जस्तो हिट फिल्म बनाए पश्चात वो कौन थी, मेरा साया, दोस्ताना अनि मुख्य फिल्म मे तुलसी तेरे आँगन की पनि उनले नै बनाएका हुन्। मे तुलसी तेरे आँगन की फिल्मको निम्ति फिल्मफेयरको सर्वश्रेष्ठ मुभी पुरस्कार पनि उनलाई प्राप्त भएको थियो। उनलाई सानैदेखि गीत संगीतको तर्फ रूचि थियो। उनी प्लेब्याक सिंगर बन्न चाहन्थे। आकाशवाणीमा उद्घोषक अनि पार्श्व गायकको रूपमा काम गरे पश्चात राज खोसला 19 वर्षको उमेरमा आफ्नो पितासँग पार्श्व गायकको सपना लिएर मुम्बई आएका थिए। उनको काका देवानन्दको पिता किशोरी आनन्दसँग उनको घनिष्ठ मित्रता थियो। राज खोसलाको प्रारम्भिक शिक्षा अञ्जुमन इस्लामिया स्कूलमा लिएका हुन् भने एलिफोन्स कलेजबाट अंग्रेजीमा स्नातकको उपाधि पनि प्राप्त गरेका थिए। त आज 60 दशकमा हिन्दी सिनेमाको शीर्ष निर्देशक निर्माणकर्ता पटकथाकारहरूमा एक राज खोसलाको जन्मदिनमा उनलाई सम्झन चाहन्छौं।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। आज एउटा महत्वपूर्ण दिवस छ है, यस बारेमा हामी कार्यक्रमको अन्त्यतिर कुरा गर्न गइरहेका छौं। हाम्रा कतिपय मित्र श्रोताहरूलाई थाहा भएको कुरा होला, आजको दिनलाई चाहिँ विश्व तम्बाकु निषेध दिवसको रूपमा पालन गरिन्छ, अर्थात वर्ल्ड नो टोब्याको डे भनेर पालन गरिन्छ।
1: हजुर, यसै बारेमा हामी कुरा गर्न चाहन्छौँ है। सधैँ सधैँ हामीले डिटेल्स बताउने गर्छौँ, आज तपाईँ हामी कुरा गर्छौँ।
0: हजुर,
1: हुन त भारतमा हामीले जाँदाखेरि, भारतमा मात्रै नभनौ, हाम्रै अग्रजहरूको कुरा गर्दाखेरि पनि बाजे बोजूले खैनी बिडीहरू भनौँ खाएको हामीले देखेका थियौं, बुढो बुढो हुँदाखेरि खाँदै गरेको हामीले देखेका थियौं। तर हामी नै यस्तो जेनेरेसन छौं, हामी भन्दा सानो सानोले खाँदै गरेको पनि देख्छौ।
0: हजुर, र अब विभिन्न रूपले प्रयोग त भइरहेको छ, हामीले देखेका पनि छौं कि अहिले जुन चाहिँ अब सिगरेटको प्याकेटहरूतिर है नक्साहरूसितै कतिवटा एडभर्टिजमेन्टहरू ब्यान्ड पनि गरेको छ, र अहिले त्यसको प्याकेटहरूमा एकदम नितान्त लेखिनुपर्छ धुम्रपान गर्नु चाहिँ एकदम स्वास्थ्यको लागि हानिकारक भनेर ठूलो ठूलो अक्षरमा लेखिएका छन्। र पनि
1: मान्छेले खाइने बस्छ,
0: यहीलाई नै हेरेर आजको दिन विश्वभरमा वर्ल्ड नो टोब्याको डे मनाउनु पर्ने स्थिति आइपरेको हो। र जब जबसम्म मानिसहरू धुम्रपानको लतमा फसिरहन्छन् है, त्यति बेलासम्म यो दिवस मनाउनु पर्ने बाध्यता आइपर्छ, जबकि मानिस आफैले नै बुझ्नुपर्ने कुरा हो कि अब हरेक वर्ष जुन चाहिँ डब्ल्यूएचओ छ है, वर्ल्ड हेल्थ अर्गनाइजेसन छ, विश्व स्वास्थ्य संगठन छ, त्यसले पनि आँकडाहरू देखाइरहेको छ है, यो धुम्रपान गर्दाखेरि प्रत्येक वर्ष विश्वमा कति मानिसहरूको मृत्यु भइरहेको छ है, प्रत्येक मिनटमा कतिजना यसले असर भइरहेको छ। अब जो जोले धुम्रपान गर्छन् उनीहरू मात्र होइन, अहिले प्यासिभ स्मोकरको कुरा पनि छ।
1: यसलाई चाहिँ अहिलेको जेनेरेसनमा नानीहरूले कसरी सिक्छन् भनेदेखि, विशेष गरी त उनीहरूले मन पराउने कलाकारहरू भनौं, फिल्म स्टारहरूले फिल्ममा खाँदै गरेको देख्छन्, मुनिबाट जे भए पनि लेखिए तापनि, नखानु नराम्रो भनेर लेखिए तापनि उनीहरूले त्यो चीज मात्रै हेर्छन्, मुनिको लेखेको हेर्दैनन्। स्टारहरूले के खाँदैछ त्यो चीज मात्रै उनीहरूले हेरेर त्योबाट सिक्ने गर्छ भनेदेखि, कतिवटा प्रकारले के हुन्छ, साथीहरूको लहलहीमा लागेर सिक्ने गर्छन्। तर त्यो लहलहीमा लागेर सिकेको कुरा चाहिँ एक दिन लत बनिन्छ।
0: हामीले थुप्रैलाई सोधेका छौं, थुप्रैलाई देखेका पनि छौं कि कसरी सिक्यो भन्दाखेरि साथीद्वारा नै सिकेको।
1: हजुर हजुर,
0: र त्यस्ता साथीहरू छन् जसले चाहिँ एकपल्ट टेस्ट गर्न एकपल्ट खान राम्रो मजा आउँछ भनेर भन्यो भने त्यसबाट चाहिँ आफू बाँचेकै राम्रो है, एकपल्ट सुरु गरेपछि फेरि त्यसमा लत पनि

0: लाग्न सक्छ है.
1: हजुर,
0: र त्यस्ता साथीहरू छन् भने त्यस्तो संगतलाई चाहिँ छोडेको राख्नु.
1: हजुर, यो लतमा आउने नानीहरू चाहिँ विशेष गरेर चाहिँ 12-15 वर्षको नानीहरू चाहिँ धेरै मात्रामा छन् भनेर पनि बताइएको छ.
0: हजुर,
1: ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक ताजा अध्ययनमा भनिएको छ कि तम्बाकूको विज्ञापन हेर्नाले किशोरहरूमा धूम्रपान शुरू गर्ने खतरा बढ़िरहेको छ भने साथसाथै शोधकर्ताहरूको जानकारी अनुसार चाहिँ 38% किशोरहरू तम्बाकूको 10 अतिरिक्त विज्ञापन हेर्नाले धूम्रपानतर्फ आकर्षित भइरहेका छन् भनेर पनि जर्नलले बताएको छ. भने यही हामीले याद गर्नुपर्ने कुरा के हो भने भारत सहित अन्य देशहरूमा चाहिँ तम्बाकूको विज्ञापनहरूमा चाहिँ प्रतिबन्ध लगाइसकेको छ र संचारको कुनै माध्यमले पनि तम्बाकूसँग जोड़िएको उत्पादहरूको चाहिँ विज्ञापन देखाउन पाइँदैन भनेर चाहिँ भारत साथै अन्य देशहरूले चाहिँ रोक लगाएको छ. तर के हुन्छ भने फिल्महरूमा धूम्रपान हामीले शुरूमा कुरा गरिहाल्यौं, त्यो कुराले गर्दाखेरि पनि उनीहरूलाई असर पार्ने गर्छ. वैधता चेतावनी दिए तापनि त्यो कुराहरूले असर पार्ने गर्छ. र सँगसँगै अर्को कुरा चाहिँ के भन्न चाहन्छु भने भारतको कुरा गर्दाखेरि मध्यप्रदेशलाई सबैभन्दा धेरै मात्रामा तम्बाकूको उत्पादहरूलाई प्रयोग गर्ने जग्गा भनेर भनिन्छ, किनभने मुख्य रूपमा त्यही बनिन्छ पनि प्लस त्यहीँको मान्छेहरूले सेवन पनि गर्ने गर्छ. तर खुशीको कुरा के छ भने 10 वर्षको आँकडा पछिल्लो यो बितेको 10 वर्षको आँकडा हेर्दाखेरि चाहिँ त्यहाँको जनसंख्यामा चाहिँ यो सिगरेट सेवन गर्ने चाहिँ धेरै घटेर गएको छ. त्यसले गर्दाखेरि देशमा घटी पनि रहेको छ तर यङ जेनेरेसनलाई फेरि आकर्षित पनि गर्दै लगेको कुरा छ.
0: र यङ जेनेरेसनको कुरा गर्दा यङ जेनेरेसनलाई चाहिँ एकदम इनर्जेटिक भनिन्छ है. उनीहरू एकदम ऊर्जाशील हुन्छन् तर उनीहरूलाई नै यसरी अब यस्तो लतमा फँसेपछि है त्यसले नकारात्मक शरीरमा असर गर्छै गर्छ.
1: त्यसले गर्दा भविष्य
0: अन्धकार हुन्छ. देशको जुन चाहिँ अर्थनीतिमा त्यसमा पनि असर गर्छ. यो नचाहिँदो कुरामा आवश्यक कुरा हुँदै होइन है. अब अहिले हामीले नो टोब्याको डे यो धूम्रपान गर्नु राम्रो होइन भन्दैछौ. कतिजना मित्र श्रोताहरू सुन्दै हुनुहुन्छ, उहाँले धूम्रपान गर्नुहुन्छ होला, आ बिच्चाको कुरा पनि भन्दै हुनुहुन्छ होला है, सोच्दै हुनुहुन्छ होला. किनभने जसले गर्छन् उनीहरूले त्यस्तै सोच्छन् है. तर एकपल्ट चाह्यो भने जो कसैले पनि छोड्न सक्छन् है. हामीले देखेका छौं धूम्रपान मात्र होइन अब नशालु पदार्थको एकदमै अब एडिक्टहरू भनौँ न है, त्यस्ता व्यक्तिहरूले पनि छोडेका छन्. सबैभन्दा ठूलो कुरा हुन्छ आत्मबल, म यो खानु हुँदैन, यसले एकदम नराम्रो असर गर्छ. विश्वको महान व्यक्तिहरूले भनेका छन् कि यो धूम्रपान गर्नु चाहिँ एकदम नराम्रो कुरा हो. त्यसले पहिले त के भएको जस्तो लाग्दैन तर पछि यसले शरीरमा पक्कै पनि नकारात्मक प्रभाव पार्छ. र घरमा एउटा घरमा अब धूम्रपान गर्ने हो भने त्यसले आफ्नो घरको परिवार, आफ्नो पत्नी, आफ्नो नानीहरूलाई पनि नकारात्मक असर परि नै रहेको हुन्छ है.
1: भने सिगरेट खानेलाई भन्दा पनि सिगरेट खानेको छेउमा भएको मान्छेलाई चाहिँ 10 गुणा बढी
0: हानि पुर्याउने गर्छ. हजुर,
1: हामीले सर्वप्रथम भन्नुपर्दा त यो दिवस मनाउने दिन नआउनु पर्थ्यो.
0: हजुर,
1: स्थिति नै नआउनु पर्थ्यो भन्ने हामीलाई लाग्छ. तर यो अहिलेको सिचुएसनलाई हेरेर चाहिँ सबैभन्दा पहिले चाहिँ डब्ल्यूएचओले चाहिँ यो चाहिँ उसको गठनको दिन चाहिँ मनाउने थालेको थियो भनेदेखि चाहिँ 1988 चाहिँ 7 अप्रेलको दिन मनाएको थियो. त्यो पनि वर्षगाँठको दिनै परेको थियो. तर पछि गएर चाहिँ 31 मईको दिन चाहिँ प्रत्येक वर्ष मनाउने घोषणा चाहिँ गरेको, जसलाई चाहिँ विश्वको थुप्रै देशहरूले चाहिँ यसलाई चाहिँ सहमति जनाएर चाहिँ अहिले आएर प्रत्येक मे महिनाको 31 तारिक चाहिँ विश्व तम्बाकू निषेध दिवसको रूपमा पालन गरिन्छ.

0: तम्बाकूसँग जोड़िएको केही तथ्यहरूको कुरा गर्न पर्दा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको मुताबिक चाहिँ विश्वमा करिब 125 देशहरूमा चाहिँ तम्बाकूको उत्पादन हुने गर्दछ भने विश्वभरमा प्रत्येक वर्ष 5.5 खरब सिगरेटको उत्पादन हुँदछ अनि 1 अरब भन्दा धेरै मानिसहरूले चाहिँ यसको सेवन गर्ने गर्दछन्। रिपोर्ट अनुसार चाहिँ विश्वभरमा 80% चाहिँ पुरूषहरूले तम्बाकूको सेवन गर्दछन् भने कुनै कुनै देशहरूमा महिलाहरूले धूम्रपान गर्ने आदतहरू पनि धेरै नै मात्रामा बढ़ेको देख्न पाइन्छ। विश्वभरमा धूम्रपान गर्ने 10% चाहिँ भारतमा छ। विश्वभरिको धूम्रपान गर्ने मानिसहरूको तुलना गर्नु भनेदेखि चाहिँ त्यसको 10% चाहिँ भारतमा पाउँछौ र रिपोर्ट अनुसार चाहिँ भारतमा मानिसहरूले चाहिँ गुटखा बिडी सिगरेट हुक्का इत्यादि भनौँ तम्बाकूको विभिन्न प्रकारहरूलाई चाहिँ सेवन गर्ने गरेका छन्। भारतमा 10 अरब सिगरेट अनि 72 करोड़ 50 लाख किलो तम्बाकूको उत्पादन हुने गर्दछ। सायद सबैभन्दा ज्यादा मध्यप्रदेशबाट हुने गर्दछ। भारत तम्बाकू निर्यातको मामलामा चाहिँ ब्राजिल, चीन, अमेरिका, मलावी, इटाली पछि चाहिँ 6 औं नम्बरमा आउँछ।
1: र अब विश्वको आँकडा हेर्ने हो भने डब्ल्यूएचओको रिपोर्ट अनुसार हो भने वर्षमा है 7 लाख भन्दा बढ़ी मानिसहरूको चाहिँ यो तम्बाकु सेवनको कारणले मृत्यु हुने गर्छ।
0: भारत जस्तै विकासशील देशहरूको कुरा गर्दाखेरि चाहिँ प्रत्येक वर्ष चाहिँ 8,000 नानीहरू साथै उनको अभिभावकहरूको चाहिँ मृत्यु चाहिँ धूम्रपानको कारण नै हुन्छ भनेर बताएको छ।
1: हजुर, सबभन्दा असर गर्ने कारण हो फोक्सोको क्यान्सर, मुखको क्यान्सर, यिनै कारणहरूले गर्दा चाहिँ मृत्यु भएको रिपोर्टले बताएको छ।
0: कुनै प्रकारको धूम्रपानले चाहिँ 90% भन्दा धेरै चाहिँ फोक्सोको क्यान्सर हुने गर्दछ अनि ब्रेन ह्याम्रेज अनि पक्षघातको रोगहरू चाहिँ प्रमुख कारणहरू बताएको छ यसमा। र सिगरेट र तम्बाकूले चाहिँ मुख, मेरुदण्ड, घाँटी अनि सर्भाइकल क्यान्सरहरू जस्तो डरलाग्दो क्यान्सरहरूमा पनि यसले असर पार्छ भनेर चाहिँ भनिएको छ।
1: हजुर, र हामी भन्न चाहन्छौ आजको दिन कि वर्ल्ड नो टोब्याको डे आज है विश्व धूम्रपान निषेध दिवस। यदि कसैले पनि अब यो धूम्रपान लिँदै हुनुहुन्छ भने मेरो अनुभवमा चाहिँ है के लाग्छ भने विस्तार विस्तार गरेर छोड्छु कसैले भन्छ भने त्यो कहिले पनि नछोड्ने त्यो संकेत हो है। कसैले छोड्छ भने तुरन्तै छोड्नुपर्छ र यदि कसैले पनि म चाहिँ छोड्छु भनेर अहिले नै दृढ विश्वास गर्छ र छोड्छ भने उसले पक्कै पनि छोड्न सक्छ है। र अब तम्बाकुकै विषयमा कुरा गर्दाखेरि विश्वका थुप्रै देशहरू छन् जुन देशहरूमा धूम्रपान एकदम ब्यान्ड भएको छ है।
0: त्यसमा पनि भारतको कतिवटा ठाउँहरूमा पनि यो प्रतिबन्ध लगाइएको छ।
1: हजुर, जस्तै
0: सार्वजनिक स्थानहरूमा धूम्रपानको पाबन्दी पनि लगाइएको छ।
1: जस्तै हाम्रो सिक्किमको प्रसंगमा कुरा गर्दा सिक्किममा पनि
0: सार्वजनिक स्थलहरूमा
1: धूम्रपान निषेध गरिएको छ र सरकारले निषेध गर्ने एउटा कुरा हो तर मान्छेले आफै बुझ्नु चाहिँ ठूलो कुरा हुन्छ है।
0: यही सन्दर्भमा कुरा गरिहालौं, लामो पनि भयो होला है। पब्लिक प्लेसमा भनौँ न सार्वजनिक स्थलहरूमा चाहिँ धूम्रपान गर्न पाइँदैन भनिन्छ तर पब्लिक टोयलेट हेर्न गयो भने धुवाले आफ्नै साथीलाई पनि देखिन्न
1: रुमोलिरहेको हुन्छ है। र कतिवटा एक्टहरू पनि छ है, कतिले हामीले उजुरी गरेको पनि हामीले सुनेका छौँ है। यदि पब्लिक प्लेसमा कसैले धूम्रपान गर्छ भने उसलाई उजुरी गर्न सकिन्छ है। त्यस्तै अब हाम्रो सिक्किम अधिराज्यमा पनि विगत केही वर्षदेखि यो प्रतिबन्ध लगाइएको छ कि सार्वजनिक स्थलहरूमा धूम्रपान गर्न पाइँदैन है। र त्यो चाहिँ अब एउटा नियम कानून अर्कोतिर हो तर मानिसले नै बुझेर त्यसो चाहिँ गर्नु भएन है। र यसै प्रसंगमा कतिवटा विश्वका यस्ता देशहरू छन् जुन देशहरूमा चाहिँ धूम्रपानको प्रयोग गर्नु मात्र होइन त्यहाँ उत्पादन गर्नु, ओसार पसार गर्नु, बिक्री गर्न पनि बन्द गरिएको छ। त्यस्ता देशहरूमा 2004 नै भूटानमा यो खालको प्रतिबन्ध लगाइएको छ जहाँ चाहिँ धूम्रपानको सेवन गर्न होइन यसलाई ओसार पसार गर्न, बिक्री गर्न, उत्पादन गर्न त्यहाँ पाइँदैन। त्यसै गरी 2010 आएर टोब्याको कन्ट्रोल एक्ट अफ भूटान चाहिँ जब पारित भयो तबदेखि त्यहाँ अझ यसलाई सख्त बनाएको छ कानूनलाई। उसै गरी 2012 ब्राजिलले पनि यस्ता धूम्रपानको तपाईँले जुन चाहिँ भन्नुभयो गुटका होइन सिगरेट बिडीहरूको जुन चाहिँ विभिन्न अरू रूपहरू छ नि है ती जम्मैहरूलाई चाहिँ प्रतिबन्ध गरिएको छ भने 2016 आएर तुर्कमेनिस्तानमा पनि प्रतिबन्ध लगाइएको छ। र यसै गरी न्यू भन्ने एउटा पेसिफिक आइल्याण्ड छ एउटा सानो जग्गा त्यहाँ पनि धेरै वर्ष अघिदेखि यो धूम्रपानमा प्रतिबन्ध लगाइएको छ भने 2040 फिनल्याण्डमा पनि यो धूम्रपान मुक्त देश बनाउने भनेर उनीहरूले एउटा योजना बनाएको छ।
0: हजुर, हामी आकाशवाणी गान्तोकको तर्फबाट भन्नु कार्यक्रम प्रणाम सिक्किमको तर्फबाट त्यस्ता व्यक्तिहरूलाई जागरूक गराउन चाहन्छौ जसले चाहिँ धूम्रपानको लत लगाइसकेका छन् या सिकिरहेका छन् उनीहरूलाई। यो एकदमै नराम्रो हो जसले चाहिँ आफ्नो स्वास्थ्य सबैभन्दा प्रथम कुरामा युवाहरूमा मस्तिष्कमा यसले ठूलो असर गर्ने गर्छ र यो चाहिँ एउटा मादक पदार्थको रूपमै पनि हामीले हेर्न सक्छौ। यसको असर चाहिँ यो खाइसकेर धेरै समय बादसम्म पनि रहिरहने गर्छ जसको नकारात्मक असरहरू चाहिँ अरु समक्ष पनि पुग्न सक्छ
1: र आमा बाबाहरुलाई हामी त्यही भन्न चाहन्छौ कि आफ्नो नानीहरु है के कस्तो संगतमा छ त्यो संगतलाई चाहिँ अलिकति याद गर्नुपर्ने हुन्छ किनभने संगतले नै नानीहरु बिग्रेको हामीले देखेका छौ है र यो धूम्रपान गर्ने अब संगतबाटै प्राय सिक्छन् साथीहरुबाटै सिक्छन् है र आफ्नो नानीहरुले चाहिँ एकदम खुलेर पहिले नै भन्नुपर्छ यो चाहिँ खानु हुँदैन कोसिसै नगर्नु कसैले भन्यो भने पनि मलाई आमा बाबाले भनेको छ यस्तो नगर्नु भनेको छ भनेर चाहिँ भन्न सक्ने चाहिँ बनाउनु पर्यो है
0: हजुर साथै कुनै अभिभावकहरुले खानुहुन्छ सेवन गर्नुहुन्छ भनेदेखि नानीहरूले भन्न सक्नु पर्यो कि यो चाहिँ स्वास्थ्यको लागि ठिक होइन तपाईँहरूले यो छिट्टै छोडिहाल्नुहोस्
1: हजुर श्रोता प्रत्येक वर्ष विभिन्न विषयवस्तु अर्थात थीम लिएर पालन गरिने यो विश्व धूम्रपान निषेध दिवसको यो वर्ष थीम राखिएको छ अनमास्क दि अपील आउनुहोस् यसको शाब्दिक अर्थ बुझ्न अघि हामी यो थीमलाई यसरी बुझौं तम्बाकुजन्य उत्पाद कम्पनीहरूले आफ्नो उत्पाद अधिक भन्दा अधिक बिक्री गर्नको लागि आफ्नो प्रडक्टहरूलाई खुबै आकर्षित बनाउँछन् ताकि सहजै उपभोक्ताहरू आकर्षित हुन् जबकि ती उत्पादहरूको सेवन गर्नु सबैको लागि अति नै हानिकारक हुन्छ यसैले जसरी धोकापूर्ण हिसाबमा तम्बाकुजन्य कम्पनीहरूले आफ्नो उत्पाद बेचिरहेका छन् उपभोक्ताहरूलाई आकर्षित गरिरहेका छन् कन्ज्युमरहरूलाई अपील गरिरहेका छन् त्यसको पर्दाफाश गर्नु ती उत्पादहरू हानिकारक हो यसको उपयोग नगर्नुहोस् भनेर कम्पनीहरूले जुन अपील गरिरहेका छन् त्यसको अनमास्किङ अर्थात पर्दाफाश गर्नु खुलासा गर्नु नै यो वर्षको यो दिवसको थीम रहेको छ यस्ता तम्बाकुजन्य उत्पादहरूले विभिन्न रंग आकार स्वाद र प्रकार बदलाएर उपभोक्ताहरूलाई दिनदिनै लोभ्याइरहेका छन् विशेष गरेर युवाहरूलाई खुबै आकर्षित गरिरहेको एउटा रिपोर्टले बताएको छ भने तकनीकी विकासको यो युगमा विभिन्न डिजिटल माध्यमद्वारा पनि उपभोक्ताहरूलाई आफ्नो बसमा लिइरहेका छन् जसको कारण चाहेरै पनि उपभोक्ताहरूले तम्बाकुको सेवन चट्ट छोड्न नसकिरहेको स्थिति छ र यस्तो स्थितिमा यो विश्व धूम्रपान निषेध दिवसको यो वर्षको थीम राखिएको हो अनमास्किङ दि अपील
0: हवस् त श्रोता कार्यक्रम प्रणाम सिक्किमबाट आजलाई भने हामी विदा लिइरहेछौं विदा दिनुहोस्
1: नमस्कार।

श्रोता यतिन्जेल प्रस्तुत थियो ज्ञान अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। समय फिलहालको स्टुडियोको घडी अनुसार बिहानको 8 बज्ने लागेको छ। अबको केहीक्षणमा यहाँले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

सुकमित गुरुङको स्वरमा सजिएको गीतलाई यहाँले सुनिरहनु भएको थियो कार्यक्रम गीतिमाला अन्तर्गत। श्रोता, संगीतले मानिसको जीवनलाई आनन्दमय त बनाउँदछ, यसले दुःख पीड़ा र तनावलाई कम गरी मनमा शान्ति पनि प्रदान गर्दछ। बालबालिकादेखि नै वृद्धसम्म सबै उमेरका मानिसहरूले संगीतबाट आनन्द प्राप्त गर्दछन्। श्रोता, शिक्षा, स्वास्थ्य, धार्मिक कार्यक्रम तथा सांस्कृतिक उत्सवहरूमा पनि संगीतको विशेष भूमिका नै रहिरहेको हामी पाउँदछौं। आउनु श्रोता, कार्यक्रम गीतिमाला अन्तर्गत अघिल्लो गीतलाई लिएका छौं योगेश वैद्यको आवाजमा।

श्रोता, यिनै गीतका साथै आजलाई पनि कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको ठिक 9 बजेको छ। अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सागा दावाको शुभ अवसरमा सिक्किमका जनता र विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो आसाम लिङ्जेमा रहेको मुख्यमन्त्री मोडल स्कूल सीएमएमएसको पहिलो स्थापना दिवस समारोहमा भाग लिनुभयो। श्री तामाङले संस्थालाई यस अवसरमा बधाई दिँदै विद्यार्थीहरूका लागि उत्कृष्ट पूर्वाधार र आधुनिक सुविधाहरूद्वारा समर्थित गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य यसले राखेको छ भन्नुभयो। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयका सचिव संजय जाजु हिजो सिक्किम आइपुगेका छन्। श्री जाजु 2 जूनसम्म सिक्किमको आधिकारिक भ्रमणमा हुनुहुन्छ। लाचेनमा सम्पर्क पुनर्स्थापनाका लागि गठित उच्च स्तरीय समितिको पहिलो बैठक हिजो गान्तोक स्थित राज्य विपद व्यवस्थापन प्राधिकरणको सम्मेलन हलमा भूमि राजस्व तथा विपद व्यवस्थापन विभागका राज्य राहत आयुक्त र सचिव रिन्जिङ छेवाङ भुटियाको अध्यक्षतामा सम्पन्न भयो। भारतीय निर्वाचन आयोगले स्वच्छ, सटीक र अत्याधुनिक मतदाता नामावली सुनिश्चित गर्न गरेको मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर 2026 हिजोदेखि गान्तोक जिल्लामा शुरू भएको छ। यस अभ्यासको एक भागको रूपमा बुथ स्तरीय अधिकारीहरू बीएलओसले गणना फारमहरूको वितरण र संकलनका लागि मतदान केन्द्र क्षेत्रहरूमा घर घर भ्रमण शुरू गरेका छन्। घर घर गणना फारम वितरण आधिकारिक रूपमा पाकिम जिल्लामा पनि शुरू भएको छ। त्यसरी नै सोरेङ जिल्लामा एसआईआर 2026 अन्तर्गत घर घर गणना फारमहरू वितरण गरिए। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अबको समय भने यहाँहरूलाई मनोरञ्जन गराउनेछौं कार्यक्रम चित्रांजली अन्तर्गत। यहाँहरूलाई सुनाउनेछौं हिन्दी चलचित्रका गीतहरू। श्रोता, कार्यक्रमको पहिलो गीतलाई लिएका छौं कलाकार उदित नारायण अनि साधना सरगमको आवाजमा चलचित्र जो जिता वही सिकन्दर बाटा।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, यसै क्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई लिएका छौं कलाकार सोनी नेगुङको आवाजमा चलचित्र कल हो न हो बाट।

श्रोता, हामी जान्दछौ संगीतले मानिसको जीवनमा आनन्द, शान्ति र उत्साह प्रदान गर्दछ। दुखी मनलाई सान्त्वना दिन्छ, थाकेको शरीरलाई ऊर्जा दिन्छ तथा मानसिक तनाव कम गर्न संगीतले महत्वपूर्ण भूमिका खेल्दछ। बाल बालिकाको बौद्धिक विकास, सृजनशीलता र आत्मविश्वास बढाउन पनि संगीत उपयोगी मानिन्छ। धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूमा पनि संगीतको विशेष स्थान रहेको छ। श्रोता, हामी सुनिरहेका छौं हिन्दी चलचित्रका गीतहरू कार्यक्रम चित्रांजलि अन्तर्गत। यसै क्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई भने लिएका छौं चलचित्र लगनबाट कलाकार उदित नारायण अनि अलका याग्निकको आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम चित्रांजलि अन्तर्गत यहाँहरूलाई हिन्दी चलचित्रका गीतहरू सुनाउने क्रममा अन्तिम गीतलाई लिएका छौं। लता मंगेशकर, उदित नारायण साथीहरूको आवाजमा चलचित्र वीर चराबाट।

चलचित्र फिर्जाराबाट लिएको यही गीतको साथै आज भने कार्यक्रम चित्रञ्जलीको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 9:30 भएको छ। त श्रोता, प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम बाल जगत। कार्यक्रम बाल जगत अन्तर्गत आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ बालिका कृपा शर्मा।

आफ्नो मन पर्दो कार्यक्रम बाल जगत पर्खेर बसिरहनु भएका ससाना बाल श्रोता तथा प्यारा प्यारा भाइ बहिनीमा न्यानो अभिवादन अनि धेरै धेरै माया। अनि म हुँ ससाना भाइ बहिनीहरूसँग रमाउन चाहने दिदी राधिका शर्मा।

0: प्यारा प्यारा भाई बहिनी हो कार्यक्रम बाल जगत सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोकबाट। यहाँहरूलाई थाहा नै छ कि विभिन्न कार्यक्रमहरूमा हामी तपाईँहरूलाई विभिन्न साथीहरूसँग भेट गराउँदछौ, उहाँहरूका विचारहरू सुनाउँदछौ। आज पनि लिएर आएका छौ तपाईँहरूकै साथीका कुराकानी सँगै जान्नै पर्ने विषयमा केही कुरा है त। विषय के छ भने नि हाम्रो स्वास्थ्यलाई ध्यानमा राख्दै विश्व धूम्रपान निषेध दिवसका बारेमा केही कुरा गर्नेछु है त। सुन्न नभुल्नु होला है। प्यारा प्यारा भाइ बहिनी हो आजको कार्यक्रममा पनि तपाईँहरूको नौलो साथी हुनुहुन्छ कृपा पाण्डे, जो हाम्रो स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। र कृपा बहिनीसँग अब हामी कुराकानी गर्नेछौ है त, कसरी बाल्यकाल बिताउनु हुँदैछ भनेर। कृपा बहिनी तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: तपाईँ कहाँबाट पो आउनु भयो?
1: म डोक्सिङ चाङराङ।
0: डोक्सिङ चाङराङबाट आउनु भयो, तपाईँको घरै थियो?
1: हजुर।
0: को को बस्नुहुन्छ?
1: म, मेरो आमा, बाबा, भाइ, हजुरबा, हजुरआमा।
0: अन्त भाइ चाहिँ कत्रो हुनुहुन्छ?
1: भाइ छ वर्षको।
0: छ वर्षको। तपाईँ कति वर्ष पुग्नु भयो?
1: म बाह्र वर्ष।
0: बाह्र वर्ष भनेपछि छ र बाह्र त डबल भयो। अनि झगडा हुन्छ
1: कोही कोही बेला?
0: अनि कति माया गर्नुहुन्छ तपाईँलाई?
1: धेरै माया गर्छु।
0: कस्ता कुरामा झगडा हुन्छ?
1: मिठाईहरूमा।
0: मिठाईहरूमा?
1: हजुर।
0: त्यो चाहिँ झगडा होइन नि त, त्यो चाहिँ के हो, मलाई पनि चाहिन्छ है भनेर आफ्नो कुरा राख्न खोजेको मात्रै हो, त्यसलाई चाहिँ झगडा भन्दैन। अन्त तपाईँको भाइ त बोट सबभन्दा प्यारो मान्छे त्यही हुन्छ होइन? अहिले पनि त सबभन्दा प्यारो होला होइन है? अन्त पछि गएर दिदीभाइ त अन्त सबभन्दा मिल्ने साथी पनि त्यही हुन्छ है, भाइ नै हुन्छ। अन्त तपाईँहरूको त त्यो त पछि सम्झेर हाँस्न मजा पाउँछ त, हामी यसरी बाँच्थ्यौँ है मिठाईको लागि भनेर।
1: हजुर।
0: त्यो चाहिँ तपाईँहरूले सम्झना बनाउँदै गरेको मेमोरिज, बुझ्नु भयो? अन्त नि हजुरआमा हजुरबा चाहिँ कति उमेरको हुनुहुन्छ?
1: 60 अबभ।
0: हजुर। अन्त के सिकाउनुहुन्छ हजुरबा हजुरआमाले?
1: डाँट्नु हुँदैन कहिल्यै।
0: ढाट्नु हुँदैन भनेर?
1: छल गर्नु हुँदैन।
0: छल गर्नु हुँदैन। छल भनेको चाहिँ के रहेछ?
1: अब म्याम ढाट्नु हुँदैन।
0: ढाट्नु नै छल्नु हो। अन्त हजुरआमा हजुरबा काम पनि गर्न सक्नुहुन्छ?
1: हजुर सक्नुहुन्छ।
0: के गर्नुहुन्छ?
1: घाँसहरू काट्नुहुन्छ।
0: घाँस पनि काट्नुहुन्छ?
1: हजुर।
0: अनि
1: अनि हजुरबाले गाई दिनुहुन्छ।
0: गाई दिनुहुन्छ?
1: हजुर।
0: अन्त त्यो गाईको सानो सानो बाछीहरू देख्दा चाहिँ कस्तो लाग्छ तपाईँलाई?
1: म्याम राम्रो लाग्छ।
0: मजा लाग्छ है सानो सानो बाछीहरू देख्दा। दुध मिठो लाग्छ?
1: मिठो लाग्छ।
0: अनि के खानुहुन्छ तपाईँ यो दुधबाट बनिएको?
1: दही, मही, घिउ, छुर्पी।
0: हजुर। दही, मही, घिउ, छुर्पी अनि
1: पनिरहरू?
0: पनिर पनि बनाउनुहुन्छ घरमै?
1: हजुर।
0: आमा हो, तपाईँको डोक्सिङ चाङराङ त आउनुपर्छ क्या हो है, अनि पनिर पनि बनाउनु हुँदो रहेछ। अन्त अरू चाहिँ तपाईँको ठाउँमा त्यहाँ के हुन्छ हौ?
1: साग सब्जी।
0: हजुर।
1: आलुहरू हुन्छ
0: है?
1: हजुर।
0: अन्त तपाईँलाई त्यो फलेको देख्दा कस्तो लाग्छ?
1: खानु मनपर्छ।
0: अनि तपाईँ कुन कक्षामा पढ्नुहुन्छ?
1: सेभेन।
0: सेभेनमा? अनि सेभेनमा पढिरहँदाखेरि तपाईँलाई शिक्षक शिक्षिका चाहिँ कस्तो लाग्छ?
1: राम्रो लाग्छ।
0: राम्रो लाग्छ। अनि तपाईँले शिक्षक शिक्षिकाले दिएका ज्ञानहरूलाई चाहिँ कसरी लिनुहुन्छ?
1: अब जहिले सम्झेर राख्छु
0: अनि
1: जहिले दिमाग

0: म राखिराख्छु
1: हजुर ठिकै हो, तपाईँले सिक्नुहुँदैछ, सानै त हुनुहुन्छ हो। अनि तपाईँलाई मन परेको सब्जेक्टहरू चाहिँ के हो, विषयहरू चाहिँ?
0: मेरो हिन्दी नेपाली।
1: हिन्दी नेपाली मनपर्छ?
0: हजुर।
1: किन मन परेकोलाई नेपाली?
0: म्याम आफ्नो मातृभाषा हो।
1: आफ्नो मातृभाषा हो, मातृभाषा भनेको के होला?
0: म्याम आमाले सिकाउनु भएको भाषा
1: हो। आमाले सिकाउनु भएको भाषा, मातृभाषामा चाहिँ पढ्न पायौँ भने हामीले थुप्रै कुरा सिक्न सक्छौँ भनिन्छ नि त है, मजाले बुझेर सिक्न सकिन्छ भनिन्छ नि त है। अनि तपाईँलाई नेपालीमा चाहिँ के के याद छ?
0: कविता, कथा,
1: कविता, कथा, गीत। अनि अनि सुनाउनु हुने त एउटा कथा?
0: कथा
1: हजुर, तपाईँलाई कथा याद छ होला है?
0: एउटा गाउँमा चाहिँ पति र पत्नी थिए अरे, अनि उनीहरूको बिचमा चाहिँ जहिले झगडा हुइबस्थ्यो अरे, अन्त पत्नीले पनि मुख फर्काउँथिन अरे पतिलाई, अनि तर पतिले हात फर्काउँदाखेरि चाहिँ उसले फर्काउन सक्दिन थिइन अरे। अनि एक दिन चाहिँ पत्नी चाहिँ छिमेकीकोमा गई छिन अरे, अनि छिमेकीलाई भनिन् अरे सबै थोक, अन्त छिमेकीले चाहिँ भनिन् अरे म एउटा औषधि दिन्छु, त्यो तिमी आधी घण्टा मुखमै राख्नुपर्छ, फ्याँक्नु हुँदैन, अनि आधी घण्टा बितेपछि चाहिँ निल्दा पनि हुन्छ भनेको थियो अरे। अनि एउटा सानो शिशुको बट्टामा ल्याएर चाहिँ दिन अरे। उसले घर लिएर गएर चाहिँ पतिले केही भन्नु थालेपछि चाहिँ मुखमा हालिन अरे, अनि आधी घण्टा चाहिँ त्यतिकै बसिन अरे। अनि पतिले भने अरे आज यो किन बोलेको छैन, आज किन यसले मुख फर्काएको छैन भनेर सोचे अरे। त्यहाँबाट उनीहरूको बिचमा राम्रो हुनु थाल्यो अरे, तर त्यो औषधि चाहिँ होइन पानी थियो अरे। त्यही कारण मोरल अफ द स्टोरी चाहिँ चुप लागेर बस्नु हो, मुख फर्काउनु होइन।
1: एउटाले झगडा गर्न थाल्यो भने एउटाले चुप लागेर बस्नु है, अन्त दुईजना बराबर करायो भने त्यहाँ झगडा बढेर जान्छ भनेर सिकायो। कति राम्रो कुरा होइन, कथा पनि सुन्यो। यो कथा चाहिँ तपाईँलाई कहिले सिकाउनु भयो?
0: मलाई मेरो शिक्षक
1: शिक्षिकाले सिकाउनु भयो। अन्त नि कति राम्रो, अनि तपाईँलाई शिक्षिकाले यस्ता राम्रा कुराहरू सिकाउनु हुँदो रहेछ, शान्ति बनाइराख्ने कुराहरू सिकाउनु हुँदो रहेछ होइन, आमा बाबाले जस्तै सिकाउनु भएछ है।
0: हजुर।
1: अनि तपाईँले अब हिन्दीमा चाहिँ के मनपर्छ?
0: हिन्दीमा कविता।
1: कविता मनपर्छ?
0: हजुर।
1: अन्त हिन्दीमा पढेका कविताहरू पनि याद चाहिँ छ?
0: हजुर।
1: सुनाउँदा हुन्छ?
0: हजुर हुन्छ,
1: सुनाइदिनुहोस् न।
0: जगजीवन में जो चीर महान, जगजीवन में जो चीर महान, सौंदर्य पूर्ण और सत्य प्राण, मैं उसका प्रेमी बनू नाथ, जिसमें मानव हित हो समान, जिसे जीवन में मिली शक्ति, छुटी भय सत्य अंधा भक्ति, मैं वह प्रकाश बन सकू नाथ, जिसमें मानव हित हो समान।
1: कति राम्रो, कविताले के बुझाउँछ भन्ने कुरा थाहा छ उसलाई अलिकति? जसकोमा मानव धर्म छ म उसको मित्र बन्न सकौँ, प्रेमी बन्न सकौँ भनेको छ नि त है। र मानव धर्म नै सबैभन्दा ठुलो, अरूलाई प्रेम गर्न सक्नु नै सबभन्दा ठुलो शक्ति हो भनेको छ है। कति राम्रो कुरा तपाईँले त्यसमा पनि भन्नुभयो। अन्त तपाईँलाई पढ्दै जाँदा पछि चाहिँ के बन्नु मन छ?
0: पाइलट।
1: पाइलट बन्नु मन छ? पाइलटले के गर्छ?
0: फ्लाइटहरू उडाउँछ।
1: फ्लाइटहरू उडाउँछ है। अनि त्यहाँदेखि तपाईँलाई अब पाइलट बन्नको लागि के के पढ्नुपर्छ भन्ने कुरा थाहा छ?
0: हजुर, म्याथमेटिक्स,
1: हजुर,
0: फिजिक्स, इङ्ग्लिस।
1: म्याथमेटिक्स, फिजिक्स, इङ्ग्लिस पढ्नुपर्छ।
0: हजुर।
1: अन्त तपाईँलाई यो कुराहरू कहिले बताउनु भयो?
0: मैले आफै सर्च गरेर हेरेको,
1: खोजी गरेर हेरेको।
0: हजुर,
1: आफै कोसिस गर्नु हुँदैछ है, र तपाईँको हरेक दिनको मेहनतले तपाईँलाई सफलता पनि दिलाउँछ, शुभकामना छ है यसका निम्ति। आवाज पछि पछि तपाईँ पाइलट भएको कृपा, पाइलट चाहिँ कृपा हो भनेर चाहिँ त्यो एरोप्लेनमा चढ्न पाइन्छ कि हामी पनि है।
0: हजुर।
1: अन्त चाहिँ ढुक्क लाग्छ होला, यसो हेर्दा पनि गर्व लाग्छ होला सिक्किमको छोरी पाइलट भनेर हो।
0: हजुर।
1: अन्त नि तपाईँलाई त्यसको निम्ति त धेरै धेरै शुभकामना। अनि नि तपाईँले अब पढ्दै जाँदा पाइलट बन्ने इच्छा राख्नुहुन्छ, तपाईँलाई खुसी हुने कुरा चाहिँ के हो, के गर्दा तपाईँ खुसी हुनुहुन्छ?
0: खेल्दा।
1: खेल्दा के खेल्नुहुन्छ?
0: ब्याडमिन्टन।
1: ब्याडमिन्टन खेल्नुहुन्छ?
0: हजुर।
1: स्कुलमा?
0: हजुर।
1: घरमा?
0: घरमा पनि खेल्छु।
1: घरमा पनि खेल्नुहुन्छ? अनि सानोतिनो कुराहरू हुन्छ नि, पढ्न भन्दा पनि अगाडि चाहिने के सिक्नु हुँदैछ?
0: इज्जत दिनुपर्छ।
1: इज्जत दिनुपर्छ
0: ठुलोहरूलाई।
1: हजुर।
0: ठुलोहरूलाई डाँट्नु हुँदैन।
1: हजुर। सानोलाई पनि डाँट्नु हुँदैन।
0: हजुर।
1: अनि
0: अनि ठुलोहरूलाई मुख पड्काउनु हुँदैन।
1: हजुर।
0: अनि आफ्नो काम जहिले ठिक समयमा गर्नुपर्छ।
1: अझै राम्रो, समयको मूल्य बुझ्नु पर्यो है।
0: हजुर।
1: अनि
0: त्यति
1: त्यति।
0: हजुर।
1: अन्त तपाईँलाई भोक लाग्छ कि लाग्दैन?
0: लाग्छ।
1: लाग्छ। अनि खान पनि त जान्नुपर्छ पढ्न अगाडि, भोकै पढ्न सक्छौ?
0: सक्दैन।
1: अनि तपाईँको के गर्नुहुँदैछ त त्यसका निम्ति?
0: खान्छु।
1: खानुहुन्छ?
0: पढ्नु अगाडि।
1: पढ्नु अगाडि। पकाउन पनि सिक्नुहुँदैछ?
0: हजुर, सिक्दैछु।
1: हजुर। साफ सफाई चाहिँ?
0: साफ सफाई गर्छु घरमा।
1: के के गर्नुहुन्छ?
0: घर बढाल्छु, घर पुस्छु, लुगाहरू धुन्छु।
1: आफ्नो लुगा धुनुहुन्छ आफै?
0: हजुर।
1: अन्त सक्नुहुन्छ?
0: हजुर।
1: अन्त भाइलाई पनि छेउमा राखेर काम गर्ने, अन्त भाइले पनि हेर्दै हेर्दै सिक्नुहुन्छ?
0: हजुर हुन्छ।
1: अन्त तपाईँले गरेको देखेर, आमा बाबाले गरेको देखेर भन्दा पनि दिदीले गरेको देखेर छिट्टो सिक्ने हो नि त भाइले। अनि भाइलाई पनि छेउमा राखेर अनि गर्ने ल।
0: हुन्छ।
1: अन्त तपाईँले त अब राम्रा कुराहरू सिक्नु हुँदो रहेछ, हजुरबा हजुरआमाले पनि काम गर्नुहुँदो रहेछ, त्यहाँबाट पनि सिक्नुहुन्छ है अन्त उहाँहरू जस्तै हामी पनि निरोगी काम गर्न सक्ने

0: भएर अघि बढ्नुपर्छ नि त होइन. अनि काम नगरी त हाम्रोमा खानेकुरा आउँछ
1: आउँदैन
0: आउँदैन. अन्त बहिनीलाई पढ्ने खर्च आउँछ
1: आउँदैन
0: आउँदैन है. काम त गर्नै पर्यो. अन्त त्यसका लागि चाहिँ हामी दह्रो बलियो हुनुपर्छ. अनि नि तपाईँलाई अब पढ्न चाहिँ हिन्दी र नेपाली मनपर्छ. अनि अझै एउटा कविता मजाको नेपालीको सुनाउनुहुन्छ होला हौ है. के सुनाउनु हुने?
1: नदी
0: नदी हुन्छ.

0: अप अ चर्च इन
1: के बारेमा छ त कविता
0: नदी
1: नदीले के गर्दो रहेछ त
0: ती सानो सानो जग्गा भएर आएर ठुला नदी बनिन्छन्
1: अनि
0: रिसाए पाखा ढुङ्गाहरूलाई छार्छिन्
1: हजुर
0: जङ्गलै जङ्गलको बिचबाट आउँछिन् नदीहरू
1: हजुर त्यति
0: हजुर
1: अनि हामीलाई शिक्षा चाहिँ के दिन्छ त यसले जीवन निरन्तर चलिरहनु पर्यो हिँडिरहनु पर्यो रोकिनु भएन नदी रोकिँदैन हाम्रो जीवन पनि त्यस्तै हो है नदी जस्तै र त्यसले गर्दाखेरि नदीले सङ्घर्ष गरेर जसरी सागरलाई छुन्छन् हामी पनि सङ्घर्ष गरेर लक्ष्य भेट्नु पर्यो भनेर
0: हुन्छ
1: सिकाउँछ होला हौ है
0: हजुर
1: त्यस्तो होला हौ अन्त नि अब कृपा बहिनीले अरू के जानेको छ हौ गीत गाउनु जानेको छ
0: हजुर
1: पक्का हो
0: हजुर
1: अन्त एउटा मिठो गीत सुन्नु है त्यसो भने
0: हुन्छ।

0: धन्यवाद।
1: कति मिठो गीत पनि सुन्यौ, कति मिठो गीत पनि सारै सुनिरह जस्तो, तपाईँको स्वर पनि राम्रो, भन्ने गाउने तरिका पनि राम्रो है, र तपाईँले त यस्तो राम्रा राम्रा कुराहरू सुनाउनु भयो। अनि तपाईँलाई एउटा कुरा सोध्न मन लाग्यो, तपाईँ जस्तै नानीहरू चाहिँ के हो, नानीहरूलाई तपाईँ के भन्नुहुन्छ?
0: स्कुल पढ्नु, अरूलाई आफ्नो ज्ञानहरू देखाउनु पर्छ, आफ्नोमा धेरै ज्ञानहरू हुन्छ, हामी कहिले डराउनु हुँदैन, कन्फिडेन्ट हुनुपर्छ, गलत काम गर्न डराउनु पर्छ र राम्रो काम गर्न कहिले डराउनु हुँदैन।
1: कति राम्रो भावना, कति राम्रो भावना, हामी गलत गर्न डराउनु पर्छ नि त, साँच्ची नै है, राम्रो काम गर्न किन डराउने होइन?
0: हजुर,
1: किन होला मैले गरेको हुँदैन होला भनेर हामी पछि पर्यौँ भने त हामी उन्नति गर्न सक्छौँ?
0: सक्दैनौ,
1: सक्दैनौ, गल्ती भए सुधार हुन्छ भनेर अघि
0: हजुर बढ्नु पर्यो
1: है। र तपाईँलाई नि यस्ता राम्रा राम्रा कुराहरू तपाईँले सुनाउनु भयो हो, अब नि बाल रामायण पनि पढ्नु हुँदैछ है, तपाईँको कसको साथमा पढ्नु पर्छ है?
0: हजुर,
1: त्यसबाट चाहिँ कति पढ्नु भयो, पढेको जतिबाट के सिक्नु हुँदैछ?
0: बाल रामायण पढ्यो हामीले,
1: के सिक्नु
0: हुँदैछ?
1: बालकाण्ड, बालकाण्डबाट के सिक्नु भयो?
0: हामी कहिले डराउनु हुँदैन, पछि हट्नु हुँदैन, हामी कहिले राम जस्तै हुनुपर्छ।
1: रामकोमा चाहिँ के थिएन त भन्दाखेरि अहंकार थिएन है, के थिएन?
0: अहंकार,
1: अहंकार थिएन। अन्त मेरो हृदयमा ईश्वर बस्नुहुन्छ भने अर्कालाई पनि मैले नराम्रो बोल्नु हुँदैन, नराम्रो बोलेर मन दुखाउनु हुँदैन, अर्काको हृदयमा पनि त ईश्वर हुन्छ नि त, त्यो ईश्वरलाई दुख्छ भन्ने कुरा सोच्नुहुन्थ्यो रामले है। अनि त्यो कुराहरू हामीले बुझ्न सक्छौ। अनि जीवन चाहिँ कसरी शान्त भएर बिताउनु पर्छ, ज्ञानको सागर भएर पनि म ज्ञानी छु भन्ने अहंकार थिएन उनमा है। अनि रावणमा के थियो त भन्दाखेरि ज्ञान थियो तर अहंकार पनि थियो, अन्त अहंकारले रावण मारियो र रामको गुणले, रामको सधैँ धरतीसँग जोडिरहने नम्रता विनम्रताले संसार जितेको छ है। हो यस्ता कुराहरू हामी सिक्न पाउँछौ। र तपाईँको पाइलट बन्ने सपना पूरा होस्, चुनौतीहरू आए पनि पार गर्दै जाने, तपाईँका पाइलाहरू पछि नसरुन् र तपाईँले जे जति सुनाउनु भएको छ आज सबै सबै साथीहरू समक्ष पुगोस् र यस्तै यस्तै कुराहरूका निम्ति तपाईँलाई

सुन्नु भयो नि गीत पनि रमाइलो त पक्कै लाग्यो होला होइन। अब एउटा आग्रह पनि छ है तपाईँहरूलाई, जो हामीले पहिले पनि तपाईँहरूलाई गर्दै आएका छौँ, त्यो के भने नि भाइ बहिनी हो, तपाईँहरूलाई बाल जगत कस्तो लाग्यो प्रतिक्रिया पठाउनु होला भनेर हामीले व्हाट्सएप नम्बर दिइरहेका छौँ, पहिले पनि दिएका थियौँ तर कहिले काहीँ मात्रै प्रतिक्रियाहरू आएका छन्। अनि कार्यक्रम बाल जगतमा भाग लिन मन पर्यो भने पनि हामीलाई व्हाट्सएप गर्दा हुन्छ नि त, नम्बर रहेको छ 9434711196। अनि तपाईँ हाम्रै हो नि आकाशवाणी गान्तोक, तपाईँहरूलाई थाहा छ के त, अनि तपाईँको माया हाम्रो ऊर्जा बनिरहनु पर्यो नि त है, अन्त पो बाँच्छ त, अन्त पो हामीले राम्रा राम्रा कार्यक्रमहरू पनि बनाउन सक्छौ, तपाईँहरूले पनि मौका पाउनुहुन्छ, यसरी हामीलाई सम्पर्क गर्नुहोला है त 9434711196 यस नम्बरमा।

प्यारा प्यारा भाइ बहिनी हो, अब भने सुन्नुहोस् है त यी जानकारीमूलक कुराहरू। विश्व धूम्रपान निषेध दिवसको अवसरमा र आजै छोडौं भोलि बचाऊ आजको विषय रहेको छ। त भाइ बहिनी हो, हरेक वर्ष 31 मईका दिन अथवा आजकै दिन विश्वभरि विश्व धूम्रपान निषेध दिवस वर्ल्ड नो टोब्याको डे मनाइने गरिन्छ। यस दिवसको मुख्य उद्देश्य मानव स्वास्थ्य, अर्थतन्त्र र वातावरणमा सुर्तिजन्य पदार्थले पुर्याइरहेको क्षतिबारे जनचेतना जगाउनु हो। यस वर्षको सन्दर्भमा आजै छोडौं भोलि बचाऊ भन्ने मूल मन्त्रले हामीलाई एउटा गम्भीर आत्मसमीक्षा गर्ने र ठोस निर्णय लिने प्रेरणा दिदछ नि। धूम्रपान केवल एउटा खराब बानी मात्र होइन भाइ बहिनी हो, यो त बिस्तारै जीवन समाप्त पार्ने एउटा अदृश्य चक्रव्यूह जस्तो हो। आजको एउटा सानो लापरवाहीले भोलिको सुन्दर भविष्यलाई कसरी अन्धकारमा धकेल्छ भन्ने कुरालाई बुझाउन र बुझ्न यो नारा निकै सान्दर्भिक रहेको छ है। धूम्रपान र यसको तात्कालीन असरहरू कस्तो हुन्छ त त्यसबारे जानु है त। धेरै जसो मानिसहरू नि साथीभाइको लह लहैमा फेसनका रूपमा वा तनाव कम गर्ने बहानाका रूपमा धूम्रपानको शुरूआत गर्छन्। निकोटिनको क्षणिक आनन्दले मस्तिष्कलाई केही समयका लागि खुरुङ्ग बनाए पनि यसले शरीरभित्र बिस्तारै विष घोलिरहेको हुन्छ। स्वास्थ्यमा तत्कालै प्रहार कसरी गर्छ त यसले भन्दाखेरि नि, एउटा चुरोटको धुवामा हजारौं हानिकारक रसायन र दर्जनौं क्यान्सर गराउने कार्सिनोजेन्स तत्व हुन्छन् नि त। यसले फोक्सोको कार्यक्षमता घटाउने, रक्तचाप बढाउने र श्वास नलीमा संक्रमण गराउने काम तुरन्तै शुरू गर्दो रहेछ। अब कति डर लाग्दो है। अनि आर्थिक र सामाजिक नोक्सानीलाई पनि हेर्यौं भने नि भाइ बहिनी हो, धूम्रपानले व्यक्तिको गोजी मात्रै रित्याउँदैन, परिवारको खुशी र समाजमा उसको स्वास्थ्य छविलाई समेत धुमिल बनाउँदछ। हामीले याद गरेका छौं के त कति महँगो भइसकेको छ होला, र यो खाने पैसाले त राम्रा कुराहरू किनेर खायौं भने पनि त हाम्रो स्वास्थ्य त राम्रै बस्छ नि त। भोलिको संकट चाहिँ यसले कसरी निम्त्याउँछ त भन्दा नि भाइ बहिनी हो, निष्क्रिय धूम्रपान र नयाँ पुस्ताको भविष्य पनि यसमा जोडिएको हुँदो रहेछ है त। सुर्तिजन्य पदार्थको असर धूम्रपान गर्ने व्यक्तिमा मात्र सीमित हुँदैन, यसको सबैभन्दा क्रूर पक्ष भनेको निष्क्रिय धूम्रपान प्यासिभ स्मोकिङ पनि हो। जब एउटा व्यक्तिले चुरोट तान्छ, उसले आफ्नो निर्दोष सन्तान, जीवनसाथी र वरपरका मानिसहरूलाई पनि रोगको मुखमा धकेलिरहेको हुन्छ। गर्भवती महिला र बालक बालिकाहरू यसबाट सबैभन्दा बढी प्रभावित भएको समाजमा देखिएको छ। आज हामीले गरेका धूम्रपानले भोलिको पुस्तालाई जन्मजात स्वास्थ्य समस्या, श्वास प्रश्वासको रोग र कमजोर प्रतिरक्षा प्रणाली उपहार दिइरहेको हुन्छ। के हामी आफ्नै क्षणिक बानीका लागि आफ्ना सन्ततिको भोलि बर्बाद गर्न तयार छौं? निश्चित रूपमा छैनौ। हामीले दृढ़ बन्नुपर्छ। आजै छोडौं, संकल्पको पहिलो पाइला हो यो। धूम्रपान छोड्नका लागि भोलि वा अर्को महिना कहिल्यै आउँदैन। त्यो भोलि भन्ने शब्द एउटा बहाना मात्र हो, त्यसैले परिवर्तनको शुरूआत आज र अहिलेबाट हुनुपर्छ। दृढ़ इच्छा शक्ति हुनु पर्यो नि त त्यसका निम्ति। धूम्रपान त्याग्नु शारीरिक भन्दा बढी मानसिक लडाई हो। म मेरो र मेरो परिवारको स्वास्थ्यका लागि आजैदेखि चुरोट छुने छैन भन्ने दृढ संकल्प नै पहिलो र सबैभन्दा बलियो हतियार हो। तनाव व्यवस्थापनका स्वास्थ्य

विकल्पहरू चाहिँ कस्ता छन् त? तनाव त हुन्छ मान्छेलाई है, अहिले भागदौड़को जिन्दगी छ, एकदमै छिटो छिटो जिन्दगी कुदिरहेको छ, विभिन्न सुविधाहरूका लागि हामी आतुर रहन्छौ र त्यसले गर्दा तनाव त बढ्छ नै। अनि यसका निम्ति स्वास्थ्य विकल्प चाहिँ के कस्ता छन् त भन्दा नि, तनाव कम गर्न धूम्रपानको सट्टा प्राणायाम गर्न सकिन्छ, ध्यान गर्न सकिन्छ, लेखन कार्य गर्न सकिन्छ, संगीतलाई रोज्न सकिन्छ, खेलकुदहरू रोज्न सकिन्छ, अनि सृजनात्मक र सकारात्मक बानीहरू अंगाल्न सकिन्छ नि त यसले, जसले तपाईँलाई नाम काम दाम सबै दिन्छ है। अनि सकारात्मक प्रभावको शुरूआत चाहिँ कस्तो हुन्छ त हेरौँ है त। सुरुट छोडेको 20 मिनट भित्रै मुटुको धड्कन र रक्तचाप सामान्य अवस्थामा आउन थाल्छ, हप्तामै फोक्सोको कार्य क्षमतामा सुधार आउँछ, अर्थात आजै छोड्दा यसको सकारात्मक परिणाम तुरन्तै देखिन सक्छ। कति राम्रो कुरा है। र किन यस्तो नराम्रो कुरा हामीले अप्नाउने त? राम्रा कुराहरू जति छन् नि त संसारमा, तिनीहरूलाई अप्नाउँदा भयो नि त। अनि भोलि बचाउ कसरी बचाउने त? भोलि सुन्दर भविष्यको ग्यारेन्टी हामीले कसरी गर्न सक्छौ, कसरी दिन सक्छौ त भन्दाखेरि, जब हामी आजै धूम्रपान त्याग्ने निर्णय गर्छौ तब हामीले एउटा स्वस्थ र सुरक्षित भोलिको जग बसालिरहेका हुन्छौ, जीवनको रक्षा हुन्छ। धूम्रपान छोड्दा क्यान्सर, मुटु रोग, स्ट्रोक र फोक्सोको गम्भीर रोग सीओपीडी लाग्ने सम्भावना निकै कम भएर गइहाल्छ। यसले मानिसको औसत आयु पनि बढाउँदछ नि त। इच्छा शक्ति त हो, जहाँ इच्छा त्यही उपाय भनिन्छ, होइन त? आर्थिक बचत र समृद्धि पनि ल्याउँछ यसले। अब आर्थिक बचत कसरी हुन्छ त? कति महँगो भइसकेको छ होला चुरोट भनेर, होइन? चुरोट र उपचारमा खर्च हुने रकमलाई बचाएर शिक्षा, स्वास्थ्य र परिवारको वृत्ति विकासमा लगानी गर्न सकिन्छ, जसले आर्थिक रूपमा भोलिलाई सुरक्षित बनाउँछ। स्वच्छ पर्यावरण पनि त बनाउन सकिन्छ। सुर्तीको खेतीदेखि यसको धुवा र ठुटाहरूले पर्यावरणलाई ठूलो नोक्सान पुर्याइरहेका हुन्छन्। किन भन्दाखेरि नि, हामीले आफ्नै आँगनतिर पनि त्यस्तो देख्यौं भने कति नराम्रो लाग्छ है। सिगरेटका ठुटाहरू लडिरहेको एउटा दूषित वातावरण लाग्छ नि हामीलाई, अनि अर्काले खाएर फङ्ग उडाएको सुर्तीको धुवा गनाउँदाखेरि नि आफ्नो जीवै सिरिङ भएको जस्तो हुन्छ, होइन? र त्यसले हामीलाई नोक्सान पनि त गर्छ नि त। धूम्रपान निषेध गर्दा भोलिका लागि एउटा स्वच्छ र हरियाली वातावरण जोगाउन पनि सकिँदो रहेछ। र यस्ता राम्रा राम्रा कुराहरू हुन्छन् भने त्यो एउटा सानो जाबो चुरो छोड्न किन सकिँदैन त? र भाइ बहिनीले, तपाईँहरू जस्ता ससाना नानीहरूले घरमा गाउँमा कसैले त्यसरी लिन्छन् भने लिनु हुँदैन, यो स्वास्थ्यको लागि हानिकारक हो। तपाईँ आफ्नो छोराछोरीलाई माया गर्नुहोस्, आफूलाई पनि माया गर्नुहोस् भनेर सम्झाउनु पनि पर्छ है त। नानीहरूले सम्झाएको कुरा त फेरि ठुलाहरूले मजाले मनमा लिनुहुन्छ नि, अनि मान्नु पनि हुन्छ। धूम्रपान एउटा यस्तो बानी हो जसले पैसा दिएर रोग र मृत्यु किन्छ। विश्व धूम्रपान निषेध दिवसले हामीलाई यही आत्मघाती बाटोबाट फर्कने अवसर दिएको हुन्छ। जीवन अमूल्य छ र यसलाई सुन्दर ढंगले जिउने अधिकार हामी सबैलाई छ। आफ्ना लागि, आफ्ना सन्तानका लागि, एउटा स्वस्थ समाज निर्माणका लागि सुर्तीजन्य पदार्थलाई सदाका लागि अलविदा भनौ है त। अब भ्रमको धुवामा उडिरहेको जिन्दगीलाई बिउझाउने समय यही हो। त्यसैले ढिलो नगरौ, आजै छोडौ, भोलि बचाऊ। यस्तै जानकारी र मनोरञ्जन अनि शिक्षा लिनलाई नि सुन्दै रहनुहोस् है बाल जगत कार्यक्रम, जो आकाशवाणी गान्तोकबाट प्रत्येक आइतबार बिहान 9:30 बजे प्रसारण हुने गर्दछ। अनि आजलाई भने नि कार्यक्रमबाट विदा माग्ने समय भएको छ। फेरि भेटौंला अर्को आइतबार। आजलाई पनि दिनुहोस् विदा। नमस्कार।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 10 बजेको छ। अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले सागा दावाको शुभ अवसरमा सिक्किमका जनता र विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो आसाम लिङजेमा रहेको मुख्यमन्त्री मोडल स्कूल सीएमएमएसको पहिलो स्थापना दिवस समारोहमा भाग लिनुभयो। श्री तामाङले संस्थालाई यस अवसरमा बधाई दिँदै विद्यार्थीहरूको लागि उत्कृष्ट पूर्वाधार र आधुनिक सुविधाहरूद्वारा समर्पित गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य यसले राखेको छ भन्नुभयो। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयका सचिव संजय जाजु हिजो सिक्किम आइपुगेका छन्। श्री जाजु 2 जूनसम्म सिक्किमको आधिकारिक भ्रमणमा हुनुहुन्छ। लाचेनमा सम्पर्क पूर्ण स्थापनाका लागि गठित उच्च स्तरीय समितिको पहिलो बैठक हिजो गान्तोक स्थित राज्य विपद व्यवस्थापन प्राधिकरणको सम्मेलन हलमा भूमि राजस्व तथा विपद व्यवस्थापन विभागका राज्य राहत आयुक्त र सचिव रिन्जिङ छेवाङ भुटियाको अध्यक्षतामा सम्पन्न भयो। भारतीय निर्वाचन आयोगले स्वच्छ सटीक र अत्याधिक मतदाता नामावली सुनिश्चित गर्न गरेको मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर 2026 हिजोदेखि गान्तोक जिल्लामा शुरू भएको छ। यस अभ्यासको एक भागको रूपमा बुथ स्तरीय अधिकारीहरू बियालोज र ले गणना फारमहरूको वितरण र संकलनका लागि मतदान केन्द्र क्षेत्रहरूमा घर घर भ्रमण शुरू गरेका छन्। घर घर गणना फारम वितरण आधिकारिक रूपमा पाकिम जिल्लामा पनि शुरू भएको छ। त्यसरी नै सोरेङ जिल्लामा एसआईआर 2026 अन्तर्गत घर घर गणना फारमहरू वितरण गरिए। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। त श्रोता, अबको समय भने यहाँहरूलाई मनोरञ्जन गराउनेछौ नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम ताजे तराने अन्तर्गत। त श्रोता, पहिलो गीतलाई लिएका छौ कलाकार मिट रोशन स्टिभिन बिनको आवाजमा चलचित्र सिमला मिर्चबाट।

चलचित्र गोल्डबाट यशर देसाईको आवाजमा श्रोताले यस गीतलाई सुनिरहनु भएको थियो कार्यक्रम ताजे तरानी अन्तर्गत। यसै क्रमलाई अघि बढाउँदै अघिल्लो गीतलाई भने लिएका छौं जुबिन नौटियाल अनि अमृता सिंहको आवाजमा चलचित्र हेट स्टोरी 4 बाट।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले विभिन्न कलाकारहरूको आवाजमा नयाँ हिन्दी चलचित्रका गीतहरू सुनिरहनु भएको छ। कार्यक्रम ताजी तरानी अन्तर्गत र कार्यक्रम ताजी तरानीको अन्तिम गीतलाई लिएका छौं कलाकार अमित त्रिवेदीको आवाजमा चलचित्र केदारनाथबाट।

0: देशको सेवा गरौं। मेरो फादर अनि ग्रान्ड फादर दुवै स्पोर्ट्स गर्थे र हाम्रो इन्डियाको कल्चर छ, जब कुनै चाडपर्व हुन्छ जस्तै दिवाली जस्तै नयाँ साल तब आफ्नो घरको सफाई गर्छौं। तब मैले आफ्नो फादरको ट्रफिज अनि मेडल्सको सफाई गर्दा मलाई धेरै राम्रो लाग्थ्यो, म धेरै खुसी हुन्थेँ। जब म कुनै ट्रफीको सफाई गर्थेँ तब म सोध्ने गर्थेँ, यो ट्रफी कहाँ जितिएको हो, यो मेडल कहाँ जितिएको, यो फोटो कहिलेको हो। तब उनी मलाई आफ्नो कथा सुनाउँथे, भाइ म यहाँ खेल्न गए, मैले यो नेसनल मेडल जिते, मैले आफ्नो टिमलाई यसमा जिताएँ। तब फेरि म उनलाई भन्थे मलाई पनि कुनै स्पोर्ट्स गर्छु। उनी रनिङ गर्न जान्थे मर्निङमा, तब मैले उनलाई भन्न थाले मलाई पनि आफ्नो साथमा लिएर जानुहोस्। अनि उनले मलाई लिएर जान थाले र उनले आफ्नो गेम स्पोर्ट्समा जे सिकेका थिए उनले मलाई सिकाउन थाले। तब मेरो इन्ट्रेस्ट बढ्न थाल्यो, मैले युसेन बोल्टको वर्ल्ड रेकर्ड तोडिएको देखेँ। तब एउटा स्टोरी छ, त्यस्तै फन्नी, मैले टिभी हेरिरहेको थिएँ, तब मम्मीले मेरो टिभी बन्द गरिदिन् र भनिन् छोरा अहिले पढ्ने टाइम भएको छ, तिमी पढ। तब मैले भने ठिकै छ, तपाईँलाई मलाई टिभी हेर्न दिनु भएन, एक दिन यस्तो आउनेछ जब तपाईँले मलाई टिभीमा खोज्नुहुनेछ कि हेर गुरिन्दर दौडिरहेका छन्। तब मलाई पनि खुसी हुन्छ जब मेरी आमाले मलाई टिभीमा दौडिरहेको देख्छन्।
1: वाह वाह, अति शानदार कुरा छ तपाईँको।
0: हजुर सर, मिडल क्लास फ्यामिली हो सर, फेरि मेरा फादरले भलिबल पनि खेल्थे, घरको प्रब्लम्सका कारण उनले आफ्नो स्पोर्ट्स छोडिदिए, उनको जुन सपना पूरा गर्न बाँकी नै रह्यो। तब उनले म भित्र त्यो सपना देखे, मेरो छोराले त्यो सपना पूरा गर्नेछ भनी, अनि मैले उनीसँग कुरा गर्दा सुन्थे मिल्खा सिंहले यति मेहनत गर्थे भनी, अनि म उनलाई भन्ने गर्थे म एक दिन तपाईँको सपना पूरा गर्नेछु। तब उनी भन्थे सपना पूरा यसै हुँदैन, त्यसका लागि धेरै हार्डवर्क गर्नुपर्छ, मेहनत गर्नुपर्छ। मिल्खा सिंहजीले खुनको उल्टी गर्थे, घाममा दौडिन्थे, दिनभरि ट्रेनिङ गर्थे, तब त्यो कुराले मलाई इन्सपायर गर्थ्यो। मेरा फादरले मलाई इन्सपायर गर्थे, मैले दौडे आफ्नो देशका लागि दौडिन्छु र देशका लागि मेडल लिएर आउनेछु, जित्नेछु। र यो पनि भन्ने गर्थे कि 100 नगर्नु, 100 इन्डियन्सको इभेन्ट होइन, इन्डियन्सको बडी 100 मिटरको निम्ति बनेकै होइन। तब म अनि मेरा फादर सधैँ भन्ने गर्थे अब गुरिन्दर हामीले यो चुज गरिहाल्यौँ, हामी यसपछि पछि हट्ने छैनौँ। जसले हामीलाई भन्थे भाइ हामी यो गर्न सक्दैनौँ, हामी उसलाई गरेर देखाउनेछौँ र तिमीले गरेर देखाउनेछौ, मलाई तिमीमाथि भरोसा छ। तब त्यो भरोसा जब म माथि मेरा फादरले गरे, तब मैले त्यस भरोसालाई आफ्नो हिम्मत बनाएर अघि बढेर आज हरेक इन्डियनले भन्छन् भाइ इन्डियन स्प्रिन्ट गर।
1: हेर्नुहोस्, तपाईँ दुवैले धेरै उत्कृष्ट काम गर्नुभयो र केवल दुई दिनभित्र तपाईँ दुवैले 3 पटक नेशनल रेकर्ड तोड्नुभयो। 100 मिटर रेसमा दौड़नु जस्तै गुरिन्दर वीरले भने कि मानिसहरूले भन्छन् भारतका मानिसहरूको शरीर यस कामका लागि हुँदै होइन। यति कठिन हुँदाहुँदै पनि तपाईँहरूले काम गर्नुभयो त दुवैबाट जान्न चाहन्छु, अनि मन की बातका श्रोता पनि जान्न चाहन्छन् कि कस्तो जोश थियो, के जित थियो, के सोचिएको थियो र कसरी गरिरहेको थियो, के कति गाह्रो भयो त।
0: हजुर सर, म जब स्टार्टिङमा सर धेरै स्ट्रगल थियो, धेरै पटक डाउट पनि थियो कि सही गरिरहेको छ के भन्ने, मैले सही चोज गरेँ कि, किनभने हरेक पटक जित्दिन, कहिले जितिदैन, कहिले काहीँ आफूले सिक्ने पनि गरिन्छ। जब म हार्थे, जब म सही पर्फर्मेन्स गर्दैन थिए, कुनै इन्जुरी आउने गर्थ्यो, तब मेरा परिवारले मलाई सपोर्ट गर्थे, केही छैन एक दिन खराब बित्यो, एक साल खराब भयो भन्दैमा यसबाट जिन्दगी खराब हुँदैन, सपना देख्न छोड्नु भएन। तब मेरा कोचले पनि मलाई सिकाए कि यदि तैँले गरिनस् भने अरू कसैले गर्न सक्दैन। तब यसरी जब हाम्रो कम्युनिटी, हाम्रो वरिपरिका मानिसहरूले हामीलाई उत्साहित गर्दछन्, तब हाम्रो कहिले पनि मोटिभेसन टुट्दैन।
1: अनि मेसजी
0: सर, मलाई त सबैले भन्ने गर्थे कि जब मैले 2021 एथलेटिक्स चालू गरे, तब भन्थे हेर यो नयाँ फिल्ड हो, तैँले गर्न सक्छस् कि सक्दैनस्। तब म भन्ने गर्थे अब म यस फिल्डमा पसेको छु त गर्ने नै छु। मेरा पापाले पनि सधैँ मलाई भन्ने गर्थे त यस फिल्डमा पसेको छस्, पछि फर्केर पनि नहेर्नु, किनभने सोच्छन् त सबैले कि यो गर्नु वा त्यो गर्नु, बट गरेर धेरै कमले मात्र देखाउँछन्। तँ यस फिल्डमा पसेको छस् त यसमा अमल रहनु, यसमा अघि बढ्नु, तेरो लागि सबै फेसिलिटिज, सबै कुराको सपोर्ट हामी गर्नेछौँ, फ्यामिली सपोर्ट, फिनान्सियल सपोर्ट, सबै कुरा हामी गर्नेछौँ। त केवल मेहनत गरेर इन्डियालाई देखाइदिए कि इन्डियन्स पनि दौडन सक्छन्, किनभने यो मलाई मानिसहरूले पनि भन्ने गर्थे कि इन्डियन्सको जिन्समा यस्तो हुँदैन कि उनीहरूले सब 10 वा सब 10.1 भित्र दौडन सक्छन् वा कसैले स्प्रिन्ट गर्न सक्छन्, बट अहिले हामी दुवैले यस्तो प्रुभ गर्यौं कि

0: इन्डियन्सले पनि गर्न सक्छन्। यस्तो कुनै हार्ड छैन हाम्रो निम्ति, हामीले पनि सबै कुरा गर्न सक्छौँ। त सर, यी सबै कुराले मलाई धेरै मोटिभेट गर्दछ। एन्ड जसै जसै हामी ट्रेनिङ गरिरहेका छौँ र हामीले टाइमिङ तोडिरहेका छौँ आफ्नो, अनि बाँकी इन्डियन्सले पनि यो कुरा देखिरहेका छन् कि इन्डियन्सले पनि गर्न सक्छन्। एन्ड हामी अझै गर्नेछौँ सर। र अहिले हामी दुबईको सेलेक्सन कमनवेल्थ गेम्सको निम्ति पनि भएको छ र त्यहाँ अपकमिङ कम्पिटिसनमा हामी राम्रो पर्फर्मेन्स गर्नेछौँ।
1: अच्छा, हेर्नुहोस्, मेरो मनमा पनि एउटा कौतूहल छ र मानिसहरूको मनमा पनि होला। मैले सुनेको छु तपाईँ दुवै राम्रो मित्र पनि हुनुहुन्छ र दुवैले के ठान्नु भएको थियो कि तिमीले मेरो रेकर्ड तोड्यौ त तिम्रो रेकर्ड म तोडौं। पहिले अनिमेषले बताऊ त।
0: सरजी, पहिले रेकर्ड 10.18 को थियो, जुन मेरै नै थियो, अनि एन्ड देन त्यसलाई गुरविन्दर वीरले सेमी फाइनलमा तोडिदिए 10.17 गरी, अनि मैले फेरि उसलाई सेमी फाइनल टूमा 10.15 गरी तोडिदिएँ। र त्यस समय जब मेरो सेमी फाइनल भयो तब हामी दुवै खुसी थियौँ, ठिकै छ आज रेकर्ड तोडियो। एन्ड हामी दुवैले तोड्यौँ किनभने त्यस समय कम्पिटिसनमा राइभरली रहन्छ, बट हामी दुवैले ठानेका थियौँ पहिलेदेखि नै, त्यसभन्दा अघि हामी साउदी अरबिया पनि गएका थियौँ कम्पिटिसन गर्नका लागि। तब हामी दुवै रुममेट्स थियौँ र हामी दुवैले त्यहाँ कुरा पनि गरेका थियौँ कि इन्डियाको स्प्रिन्टिङलाई अघि लिएर जानु छ, एन्ड हाम्रै हातमा छ त्यो कुरा, हामीले जे गर्नेछौँ त्यसले अरूलाई पनि मोटिभेट गर्नेछ।
1: गुरिन्दर वीर के भन्न चाहनुहुन्छ तपाईँ?
0: दुबईले डिसाइड गरेका थियौँ कि हामी दुबई राम्रै दौडिन्छौँ, अनि कहिले पनि सर एकाअर्कालाई आवश्यक पर्दा एकअर्कामा साथ खडा रहने गर्थ्यौँ। जस्तै अहिले रेकर्ड गर्नु अघि जब मैले रेकर्ड बनाएँ, फेरि अनिमेषले गरे, जब हामीले वार्म अप गरिरहेका थियौँ मैले अनिमेषलाई भनिरहेका थिएँ, अनिमेष त्यो ब्लक सही छ, त्यहाँ गएर स्ट्राइड गरौँ, हामी वार्म अप त्यहाँ गर्नेछौँ, यहाँ वार्म अप सही भए एकअर्कालाई हेल्प गरौँ, एकअर्कालाई हेल्प गर्दा अरू पनि इम्प्रुभ हुन्छ र हामी पनि इम्प्रुभ गरौँ, यस्तै मित्रता पनि चाहिन्छ। बट सर, हामी ग्राउन्डको बाहिर हुँदा, कम्पिटिसनदेखि बाहिर हुँदा हामी साथी हौँ, तर जब हामी ग्राउन्डमा जान्छौँ तब एकअर्काको कम्पिटिटर हुन्छौँ, अनि यस्तै हुन्छ, म तिनीभन्दा फास्ट दौडिन्छु, म ऊभन्दा फास्ट दौडिनेछु।
1: हेर्नुहोस्, तपाईँहरूले जुन स्पर्धा गर्नुभएको छ त्यो देशको मान बढाउनका लागि हो, देशलाई भविष्यमा त्यस ठाउँमा पुर्याउनका लागि हो, र एउटा पोजिटिभ स्पिरिटमा हो। र म मान्दछु कि तपाईँहरूको यो जुन स्पोर्ट्सम्यान स्पिरिट छ, खेल्नु पनि छ, एकअर्कालाई चुनौती पनि दिनु छ र फेरि अघि निक्लने प्रयास गर्नु छ, अनि अघि जानको लागि एकअर्कालाई मदत पनि गर्नु छ। यो अद्भुत काम गर्नुभएको छ तपाईँहरूले। मेरो तर्फबाट तपाईँहरूलाई धेरै धेरै बधाई, मेरो धेरै धेरै शुभकामना, र तपाईँहरूले देशको नाम उज्यालो पार्नुहुनेछ, मलाई पूरा विश्वास छ। तपाईँहरूले यस्तै मेहनत गरिरहनुहोस्, धेरै प्रगति हुनेछ, धेरै धेरै शुभकामना छ मेरो।
0: धन्यवाद सर, धन्यवाद तपाईँलाई,
1: धेरै धेरै धन्यवाद। मेरा प्यारा देशवासीहरू, यस बेला देशको अधिकांश भागमा धेरै गर्मी बढेको छ, चर्को घाम, गरम हावा, यस्तो मौसममा आफ्नो ध्यान राख्न जरूरी छ। पानी पिउँदै गर्नुहोला, घाममा यदि निक्लनु परे केही सम्हालिएर निक्लनुहोला। यस दिशामा सरकारको विभिन्न डिपार्टमेन्टले जुन गाइडलाइन जारी गरेको छ त्यसलाई नभुल्नुहोला। साथीहरू, हाम्रो यहाँ गर्मीसँग लड्ने तरिका कयौं पटक भान्साघरमा पाइन्छ, तपाईँहरूले देख्नुभएको होला। जसै जसै गर्मी बढ्दछ त्यस्तै नै घरको भान्साघरको स्वाद पनि बदलिन्छ, भान्साको प्रकार पनि बदलिन्छ। कतै घैलाको पानी निक्लिन्छ भने कतै दही जमाउन थालिन्छ र कतै काँचो आँप उमालिन थालिन्छ र फेरि शुरू हुन्छ देशी पेयको समय। देशी पेयसँग तपाईँहरू परिचित नै हुनुहुन्छ। यदि तपाईँ उत्तर भारतमा जानुभए धेरै ठाउँ तपाईँले आँपको पन्ना पाउनुहुनेछ, काँचो आँपको स्वाद अनि गर्मीबाट राहत पनि। पंजाब हरियाणा गए लस्सी पाइन्छ, ठूलो गिलासमा लस्सी। राजस्थान अनि गुजरातमा मही जस्तै हरेक खानाको साथी नै बन्दछ, र बिहार, झारखण्ड, पूर्वी उत्तर प्रदेशमा सत्तुको शर्बत, त्यसको त कुरै फरक छ, पेट पनि भरिने, तागत पनि दिने। कोंकण अनि गोवामा कोकम शर्बत, सोल कड़ी। दक्षिण भारतमा पानकम, निरमोर, सम्बारम अनि ओडिसामा बेलपन्ना। त्यो पेय मात्र नभएर भारतको अलग अलग क्षेत्रको परम्पराको हिस्सा हो, र यसमा एक भारत श्रेष्ठ भारतको भावनाको पनि झलक पाइन्छ। र एउटा कुरा अवश्य ध्यानमा राख्नुहोला, यसमध्ये अधिकांश कुरा हाम्रै आफ्नो भान्साघरबाट निक्लिएको हो, हाम्रो खेल खलियानबाट निक्लिएको हो, कुनै ठूलो ब्रान्डिङ छैन, तर पीढ़ियौंको अनुभव यसमा समाहित छ। तपाईहरू पनि गर्मीका समय देशी पेयजलको खूब आनन्द लिनुहोला। साथीहरू, गर्मी आउन साथ एउटा अर्को चर्चा हरेक घरमा शुरू हुँदछ र त्यो हो आँपको। आम चर्चाको विषय हुन्छ। भारतमा सायदै कुनै घर होला जहाँ गर्मीमा आँपको कुरा नहुँदो हो। हरेक इलाकाको आफ्नो आँप, आफ्नो स्वाद, आफ्नो सुगन्ध। महाराष्ट्र अनि कोंकणको हापुस, एल्फोन्सो, गुजरातको केसर, यो त आमरसको ज्यान हो। उत्तर प्रदेशको दशहरी अनि मेरो काशीको लंगडा। उसै त लंगडा आँपको एउटा खास कुरा हुन्छ, पाकेपछि पनि यसको रंग कयौं पटक हरियो नै रहन्छ। बिहारको जर्दालु, जसको सुगन्ध टाढैबाट चिन्न सकिन्छ। चौसा, मालदा, हरेक नामका साथ मानिसहरूको याद जोड़िएको छ। दक्षिण भारत जाँदा बंगनपल्ली, तोतापुरी, नीलम, मलगोवा, बंगालको हिमसागर, उड़ीसा अनि आन्ध्र प्रदेशको स्वर्णरेखा, अर्थात ठाउँ बदलिन्छ, आँपको रूप रंग अनि त्यसको स्वाद पनि बदलिन्छ। र साथीहरू, आँपको यो यात्रा अब गाउँदेखि ग्लोबल मार्केटसम्म पुगिरहेको छ। आज मन की बातको माध्यमद्वारा म आँपको उत्पादनसँग जोड़िएका हाम्रा किसान भाइ बहिनीको प्रशंसा गर्न चाहन्छु। तपाईहरू देशको कृषि अर्थव्यवस्थाको निम्ति आम किसान नभएर विशेष हुनुहुन्छ, यसरी नै छाइरहनुहोस्। साथीहरू, गर्मीका दिनहरूमा यसै त स्कूलहरूको छुट्टी हुने गर्दछ, तर म एउटा यस्तो क्लासको कुरा गर्न चाहन्छु जसमा तपाईलाई एडमिशन गर्न मन लाग्नेछ। साथीहरू, एउटा स्थितिको कल्पना गर्नुहोस्। एउटा यस्तो स्कूल जहाँ बच्चाहरू आउँछन्, युवाहरू पनि अनि बुजुर्ग पनि, जहाँ कुनै फीज नहोस्, कुनै ठूलो बिल्डिङ नहोस्, कुनै क्लासरूम पनि नहोस् र सबैभन्दा रोचक कुरा त्यहाँ क्लास नदीमा लाग्ने गरेको होस्। साथीहरू, यो कुनै कथा होइन, यो एउटा साँचो प्रयास हो। केरलमको आलोवामा साजी वला सेरेलजीले यस्तै एउटा स्विमिङ क्लब चलाइरहेका छन्। अहिलेसम्म 15,000 भन्दा धेरै मानिसले यहाँ पढ़ाउन सिकिसकेका छन्। साजीजीले दिव्याङ्ग बच्चाहरूलाई पनि स्विमिङ सिकाएका छन्। यस प्रयासका पछि एउटा पीड़ा पनि लुकेको छ। केही वर्ष अघि एउटा नौका दुर्घटनामा कयौं छात्रको मृत्यु भएको थियो। त्यस घटनाले साजीजीलाई भित्रसम्म झकझकाएको थियो। उनले सोचे यदि बच्चाहरूलाई पढ़ाउन आउने भए सायद कयौंको ज्यान बाँच्ने थियो। त्यहीबाट शुरू भयो उनको यो अभियान। साथीहरू, साजी वलासेरेलजीको जीवनले हामीलाई एउटा ठूलो पाठ सिकाउँछ। सेवा गर्नको लागि धेरै ठूलो साधन आवश्यक हुँदैन, आवश्यक हुन्छ एउटा राम्रो इच्छा शक्तिको र लगातार गरिने प्रयासको। यसैको दममा हजारौं जीवनमा परिवर्तन ल्याउन सकिन्छ। मेरा प्यारा देशवासीहरू, बितेका दिनमा मैले युरोपको नेदरल्याण्ड्स जाने अवसर पाए। त्यहाँ म कयौं मिटिङमा सामेल भए। यसै समय एउटा यस्तो क्षण आयो जसले हरेक भारतीयलाई गर्वले भरिदियो। नेदरल्याण्ड्समा आयोजित एउटा विशेष समारोहमा चोलाकालको प्राचीन ताम्रपट्टिका भारतलाई फिर्ता गरियो। त्यस कार्यक्रममा नेदरल्याण्डका प्रधानमन्त्री पनि उपस्थित थिए। ती ताम्रपट्टिकालाई लिएर मैले देश विदेशबाट लगातार सन्देश पाइरहेको छु। मानिसहरूले खुशी जताइरहेका छन्, गर्व व्यक्त गरिरहेका छन्। विश्वभरिका तमिल समुदायमा पनि यसलाई लिएर विशेष उत्साह छ। साथीहरू, ती ताम्रपट्टिकाहरूलाई लिएर मानिसहरूमा धेरै जिज्ञासा पनि छ। यसैले आज म यससँग जोड़िएका केही कुरा तपाईहरूसँग साझा गर्न चाहन्छु। यसमा 21 ठूला र 3 साना ताम्रपट्टिका छन्। यी मुख्य रूपमा राजा राजेन्द्र चोला प्रथमद्वारा आफ्ना पिता राजा राजराजा चोलाको एउटा वचन पूरा गर्ने तथ्यसँग जोड़िएका छन्। यसमा अनयमंगलम गाउँ एउटा बौद्ध विहारलाई दान दिने कुरा उल्लेख छ। यी ताम्रपट्टिकामा चोला वंशका उपलब्धिहरूको पनि वर्णन पाइन्छ। यसबाट थाहा लाग्छ चोला साम्राज्यको समुद्री शक्ति कति बलियो थियो। दक्षिण पूर्व एसियाका देशहरूका साथ उनीहरूको सम्बन्धको जानकारी यसमा पाइन्छ। चोला साम्राज्यको समृद्ध इतिहास अनि संस्कृतिमाथि हामी सबैलाई धेरै गर्व छ। साथीहरू, हाम्रो सरकारले भारतको यस्ता अमूल्य धरोहरहरूको संरक्षणका लागि लगातार प्रयास गरिरहेको छ। यसै क्रममा ज्ञान भारतम अभियान अन्तर्गत छत्तीसगढ़को मल्हारमा पनि एउटा महत्वपूर्ण खोज भएको छ। यहाँ 3 दुर्लभ ताम्रपट्टिका पाइएको छ। यो पाण्डुवंशी राजवंशका महर्षि बालरजुनको शासनकालसँग जोड़िएको मानिन्छ। विशेषज्ञहरूको विचारमा त्यो इन्स्क्रिप्सन 6-7 शताब्दी अर्थात 1400-1500 साल पुरानो। यी ताम्रपट्टिकाहरू प्राचीन ब्राह्मी लिपि अनि पाली भाषामा लेखिएका छन्। यसबाट त्यस समयको शासन व्यवस्था, धर्म अनि संस्कृति बारे महत्वपूर्ण जानकारी पाइन्छ। साथीहरू, हामी भारतीयहरूमा खगोल विज्ञान अर्थात एस्ट्रोनोमीलाई लिएर धेरै विशेष आकर्षण रहेको छ। हाम्रो देशमा आज पनि युगौं पुराना अब्जर्भेटोरीज विद्यमान छन्। यहाँ उपलब्ध म्याथमेटिकल डिस्कभरीज भएका छन्। नेभिगेशन होस्, पञ्चाङ्ग होस् वा हाम्रो चाडपर्व, यी सबैको सम्बन्ध आकाश अनि ताराहरूसँग रहेको छ। हाम्रो यहाँ एस्ट्रोनोमीले हरेक पिढ़ीमा कौतूहलता जगाएको छ, उनीहरूलाई एक्सप्लोरेशनको निम्ति प्रेरित गरेको छ र आजका युवाहरूमा पनि यसलाई लिएर धेरै उत्साह देखिन्छ। हिजो आज तपाईहरूले पनि देख्नुभएको होला, देशभरि एस्ट्रोनोमी क्लब्स तेजीका साथ लोकप्रिय भइरहेका छन्। ठूला शहरदेखि लिएर ससाना नगरसम्म, स्कूलदेखि लिएर पार्कसम्म यसको गतिविधि देखिन्छ। मैले बेंगलोर एस्ट्रोनोमिकल सोसाइटी बारे जानकारी पाएको छु। त्यहाँ अब्जर्भेशनल सेशन्स आयोजित गरिन्छ। यस संस्थाले ग्रामीण क्षेत्रमा एस्ट्रोनोमीलाई लोकप्रिय बनाउने मिशन पनि शुरू गरेको छ। खगोल मण्डल नामको एउटा टीमले 30 घण्टाको एउटा अति नै इनोभेटिभ कोर्स शुरू गरेको छ। साथीहरू, राति तारालाई नियाल्नु आफैमा अद्भुत अनुभव हुने गर्दछ। एस्ट्रो केरला नाम गरेको एउटा संस्थाले नाइट अब्जर्भेशन क्याम्प्स अनि वर्कशप आयोजित गर्दछ। यहाँ युवा साथीहरूले टेलिस्कोप बनाउन र स्टार म्याप्सको प्रयोग गर्न सिक्छन्। राजकोटको बिग ब्याङ एस्ट्रोनोमी क्लबले गिर जंगलदेखि लिएर कच्छको रणसम्म अनेकौं एस्ट्रोनोमी इभेन्ट्स आयोजित गरेको छ। ज्योतिर्विद्या परिसंस्था पनि एस्ट्रोनोमीको सबैभन्दा पुरानो संस्था मध्ये एक हो। यहाँ अब्जर्भेशनल फेसिलिटीजका साथसाथै बुक्स, लाइब्रेरी र टेलिस्कोप लाइब्रेरीको सुविधा पनि छ। म आइज्याकको पनि कुरा उठाउन चाहन्छु। यो एउटा स्टुडेन्ट लिड नेशन वाइड नेटवर्क हो जसले एस्ट्रोनोमी र एस्ट्रोफिजिक्स क्लब्सलाई एक अर्कासँग जोड्दछ। साथीहरू, आफ्नो हबीका लागि समय निकाल्नु र लगातार केही नयाँ सिक्दै रहनु अति नै जरूरी छ। म युवाहरूलाई आग्रह गर्न चाहन्छु कि एस्ट्रोनोमी क्लबसँग अवश्य जोडिनुहोला र यी छुट्टीका दिनहरूमा कुनै प्लानेटेरियम हेर्न अवश्य जानुहोला। साथीहरू, मन की बात कार्यक्रमलाई जसले टीभीमा हेरिरहेका छन् म उनीहरूलाई भन्न चाहन्छु, एउटा भिडियो अवश्य हेर्नुहोला। यो भिडियो पछिल्ला दिनहरूमा धेरै चर्चामा रहेको छ। यसमा केही मानिसले अति धैर्यका साथ, अति सावधानीका साथ एउटा गंगा डल्फिनलाई बचाउने कोशिश गरिरहेका छन्। तपाईहरूलाई यो जानेर आश्चर्य लाग्नेछ, यस पूरा प्रयासमा करिब 13 घण्टा लाग्यो र अन्तमा त्यो डल्फिन बाँच्यो। साथीहरू, यसमा धेरै ठूलो भूमिका रह्यो भारतको पहिलो गंगा डल्फिन रेस्क्यू एम्बुलेन्सको। यो घटना उत्तर प्रदेशको हो। त्यहाँ एउटा गंगा डल्फिन नहरमा फँसेको थियो। यस्तो समयमा नमामि गंगे अभियान अन्तर्गत बनेको यो एम्बुलेन्स त्यसका लागि आशा बनेर पुग्यो अनि धेरै सावधानीका साथ त्यसलाई बाहिर निकालियो। त्यसको जाँच गरियो, उपचार गरियो अनि त्यसपछि त्यसलाई सुरक्षित राप्ती नदीमा छोडियो। एक प्रकारले भन्नुपर्दा एउटा जीवन फेरि आफ्नो घर फर्कियो। साथीहरू, यो डल्फिन रेस्क्यू एम्बुलेन्स धेरै खास छ। यसलाई एउटा फिरन्ते अस्पतालको रूपमा तयार गरिएको छ। यसमा डल्फिनलाई सुरक्षित राख्ने व्यवस्था छ, अक्सिजनको सुविधा छ, विशेष स्ट्रेचर छ, बचाउका उपकरण छन्। अर्थात कुनै डल्फिन घाइते भए नहरमा फँसे वा नदीमा टाढिए तुरन्तै मदत गर्न सकिन्छ। साथीहरू, जब हामी गंगा डल्फिनलाई बचाउँछौं तब हामीले एउटा प्रजातिलाई मात्र नबचाएर गंगाको जैव विविधतालाई पनि बचाउँछौं, नदीको पूरा जीवनतन्त्रलाई बचाउँछौं र आफ्नो आउने पीढ़ीका लागि प्रकृतिको एउटा अमूल्य धरोहरलाई पनि बचाउँछौं। मेरा प्यारा देशवासीहरू, तपाईहरूमध्ये धेरैमा नदी, पोखरी वा कुवाको पानीसँग जोड़िएका यादहरू होला। कसैलाई पोखरीमा पौडेको याद होला, कसैलाई साथीका साथ पोखरीको किनारा खेल्ने, कसैलाई त्यस माटोको सुगन्ध याद होला। बाल्यकालका यस्ता यादहरूले जीवनभरि मनमा बास गर्दछ। साथीहरू, यस्तै यादहरूलाई बचाउने एउटा प्रेरक गाथा उत्तर प्रदेशको बस्ती जिल्लाबाट अघि आएको छ। बस्तीका आकाश गुप्त आफ्नो गाउँको मनोरमा नदीलाई देखेर अति नै दुखी हुन्थे, किनभने जुन नदीलाई उनले बाल्यकालमा सफा अनि जीवन्त देखेका थिए, समयका साथ त्यस नदीमा प्लास्टिक जमा हुन थालेको थियो, फोहोर बढ्दै गएको थियो। श्रीमान आकाशले तय गरे, गुनासो होइन एउटा नयाँ शुरूआत गर्नेछु, गुनासो होइन शुरूआत मन्त्र बन्यो। उनले आफ्नो साथीहरूलाई साथमा लिए। केवल जाल थियो, फरुवा थियो, टोकरी थियो अनि सबैभन्दा ठूलो तागत थियो केही बदलिने संकल्प। ती युवाहरू नदीमा उत्रन्थे, जलकुम्बी निकाल्थे, प्लास्टिक अनि फोहोर बाहिर ल्याउँथे। कयौं पटक दिनमा 50-60 किलोसम्म फोहोर नदीबाट निकाले। बिस्तारै मनोरमा नदीको त्यो भाग फेरि सफा देखिन थाल्यो। वरिपरिका मानिसहरूको ध्यान पनि यस कामतर्फ गयो। मानिसहरूमा स्वच्छतालाई लिएर जागरूकता बढ़्यो। साथीहरू, यस्तै एउटा प्रेरक कथा गोवाबाट पनि अघि आएको छ। गोवाका बालकृष्ण आईएजी रिटायर्ड टीचर हुन्, तर समाजका लागि केही गर्ने उनको उत्साह आज पनि त्यस्तै नै छ। मण्डी तोलाप इलाकामा पानीको समस्याले धेरै सताउने गर्थ्यो। उनले पनि समाधानका लागि काम शुरू गरे। बालकृष्णजीले पाइपलाइन बिछाउने काममा महत्वपूर्ण भूमिका खेले। यसबाट कयौं घरसम्म पानी पुग्यो, जुन परिवारले पानीको निम्ति दिनहुँ संघर्ष गर्नुपर्थ्यो उनीहरूका लागि यो ठूलो राहत बन्यो। साथीहरू, पछिल्लो महिना मलाई धेरै राम्रो अनुभव भयो। यसको सम्बन्ध मन की बातसँग पनि जोड़िएको छ, यसैले आज म त्यसको चर्चा तपाईहरूसँग पनि गर्न चाहन्छु। तामिलनाडुको नागरकोइलमा मेरो भेट एकजना टीचरसँग भयो। करिब 3 दशक अघि मैले उनलाई भेटेको थिएँ। म कुरा गरिरहेको छु गिरिजा अम्माजीको। यस भेटघाटको समय केही युवा स्टुडेन्ट्स पनि उनका साथ थिए। साथीहरू, गिरिजा अम्माजीले करिब 15 स्कूल चलाउँछन्। यसमा चेन्नईको जय गोपाल गरोडिया हिन्दू विद्यालय धेरै प्रमुख छ। उनको देशभक्तिको भावना हरेक भारतवासीलाई प्रेरित गर्ने किसिमको छ। उनले मन की बातबाट प्रेरणा लिएर देशको अनेकौं सैनिकका लागि योगदानको संकल्प लिइन्। यसको निम्ति उनले आफ्नो सबै स्कूलका स्टुडेन्टसलाई प्रेरित गरिन्। उनले बच्चाहरूलाई भनिन् कि वीर जवानहरूका लागि हरेक दिन 1 रूपियाँको योगदान दिनु, अर्थात एक सालमा हरेक स्टुडेन्टसको तर्फबाट 365 रूपियाँ जम्मा भयो। यस्तो ससाना योगदानबाट करिब 40 लाख रूपियाँ भेला भयो। गिरिजा अम्माजीले यस सम्पूर्ण राशिको चेक मलाई सुम्पिन्। उनीसँग कुराकानी गर्दा मैले महसुस गरे कि मा भारतीप्रति उनको समर्पण कति गहिरो छ। बितेको वर्ष चेन्नईको पहिलो हिन्दू विद्यालयले आफ्नो 50 वर्ष पूरा गर्यो। देशको शिक्षा अनि संस्कृतिको गौरवलाई अघि बढ़ाउनमा यस स्कूल नेटवर्कको भूमिका अति नै प्रशंसनीय छ। म यससँग जोड़िएका सबै व्यक्तिलाई धेरै धेरै बधाई दिन चाहन्छु र ती स्टुडेन्ट्सको पनि विशेष सराहना गर्न चाहन्छु जसले आफ्नो वीर सैनिकहरूका लागि योगदान दिए। साथीहरू, भारतको हरेक गाउँमा हरेक शहरमा केही न केही यस्तो भइरहेका छन् जसले हामीलाई प्रेरणा दिदछ। कयौं पटक यी प्रयासहरूको धेरै चर्चा हुँदैन, तर जब हामी त्यसलाई जान्दछौं तब यो विश्वास अझ बलियो हुन्छ कि देश आफ्नो जनमानसको शक्तिबाट अघि बढ़िरहेको छ। मेरो तपाईहरूलाई आग्रह छ, आफ्नो वरिपरि यस्ता प्रयासहरूलाई अवश्य हेर्नुहोस्। जुन मानिसले समाजका लागि राम्रो काम गरिरहेका छन् उसलाई चिन्नुहोस्, सराहना गर्नुहोस्, उनीबाट सिक्नुहोस् र यदि भए स्वयंलाई पनि कुनै राम्रो कामसँग जोड्नुहोस्। आउँदो महिना मन की बातमा केही अरू प्रेरक गाथाहरूको साथ म फेरि तपाईहरूसँग जोड़िनेछु। धेरै धेरै धन्यवाद, नमस्कार।
2: यतिन्जेल सुन्नुभयो भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले देशवासीहरूसित साझा गर्नुभएको मन की बात कार्यक्रमको 134 अंकको नेपाली भाषा अनुवाद। अब आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाइरहेका छौं एफएम गोल्डका कार्यक्रमहरू। कृपया केही बेर प्रतीक्षा गर्नुहोला।
3: कार्यक्रमाः आयोजिताः सन्ति। ज्योतिर्विद्या परिसंस्था अपि खगोल विज्ञानस्य अति प्राचीनासु संस्थासु एकास्ति। अत्र निरीक्षण सुविधाभिः सह पुस्तकानि, पुस्तकालयः तथा च दूरवीक्षण यन्त्रपुस्तकालयस्य सौविध्यमपि अस्ति। अहम् आईसैक इत्यस्याः अपि उल्लेखं कर्तुमिच्छामि। एषा छात्रैः चालिता एका राष्ट्रिय श्रृंखलास्ति, या खगोलविज्ञानस्य ताराभौतिक्याश्च संघान् परस्परं योजयति। सखायः स्वरुचीनां परिपोषणाय समयस्य विनियोगः तथा निरन्तरं नूतन विषयग्रहणम् अत्यावश्यकमस्ति। अहं युवजनान् सादरम् आह्वयामि यत् ते खगोलविज्ञान सम्बद्धेन मण्डलेन अवश्यं सम्बद्धा भवेयुः। एतेषु च अवकाशावसरेषु तारामण्डल दर्शनस्य अवसरमपि न त्यजेयुः। सखायः, ये जनाः मन की बात इति कार्यक्रमं दूरदर्शने पश्यन्ति तानहं वक्ष्यामि, एकं दृश्यश्रव्यचित्रमवश्यं पश्यन्तु। एतद्दृश्यश्रव्यचित्रं गतदिनेषु बहुचर्चितमासीत्। अस्मिन् केचन जनाः महता धैर्येण परम सावधानतया च गंगा डॉल्फिन इत्यस्य रक्षणाय प्रयतमानाः दृश्यन्ते। भवन्तः इदं ज्ञात्वा चकिताः भविष्यन्ति यत् अस्मिन् सम्पूर्णे प्रयासे प्रायः त्रयोदश होराः व्यतीताः, अन्ततः सः डॉल्फिन इति जीवः सुरक्षितो जातः। सखायः, अस्मिन् कार्ये भारतस्य प्रथमायाः गंगा डॉल्फिन उद्धार आपत्कालीन वाहन सेवायाः अत्यन्तं महत्वपूर्णा भूमिका आसीत्। एषा घटना उत्तर प्रदेशस्य अस्ति। तत्र एका गंगा डॉल्फिन इति बृहज्जल प्रणालिकायां निरुद्धः जातः। एतादृशे संकटकाले नमामि गंगे अभियानेन निर्मिता एषा आपत्कालीन वाहन सेवा तस्य आशा किरण रूपेण समुपस्थिता। ततः परम सावधानतया सह बहिः निष्कासितः, तस्य परीक्षणं कृतं, चिकित्सा च विहिता, अनन्तरं तं सुरक्षितरूपेण राप्ती नद्यां पुनः विसृष्टवन्तः। एकेन वाक्येन वदेम चेत् एकः जीवः पुनरपि स्वगृहं प्रत्यागतः। सखायः, एषा डॉल्फिन उद्धार आपत्कालीन वाहन सेवा अत्यन्तं विशिष्टा अस्ति। एषा चलच्चिकित्सालयमिव सुसज्जिता निर्मिता अस्ति। अस्यां डॉल्फिन इत्यस्य सुरक्षित रक्षणाय व्यवस्थाः सन्ति। प्राणवायोः सुविधा अस्ति। स्ट्रेचर्स इति विशेष शय्याः सन्ति। उद्धारोपकरणानि च सन्ति। अर्थात् यदि कश्चित् डॉल्फिन जीवः आहतः भवेत्, जल प्रणालिकायां निरुद्धो भवेत् अथवा नद्याः मुख्य प्रवाहात् पृथक् भवेत्, तर्हि तस्य साहाय्यं त्वरितमेव कर्तुं शक्यते। सखायः, यदा वयं गंगा डॉल्फिन जीवं रक्षामः, तदा वयं केवलं एकां प्रजातिं न रक्षामः, अपि तु गंगा नद्याः जैव वैविध्यं रक्षामः, नद्याः समग्रं जीवनतन्त्रं संरक्षामः, तथा च भावि सन्ततीनां कृते प्रकृतेः अमूल्यं न्यासमपि सुरक्षितं कुर्मः। मम प्रियाः देशवासिनः, भवत्सु बहूनां जनानां नूनं नदी तडाग कूप जल सम्बद्धाः स्मृतयः भविष्यन्ति। कश्चित् तडागे प्लवनं स्मरिष्यति, कश्चिच्च मित्रैः सह तडाग तटे क्रीडनम्, कश्चित् तस्याः मृत्तिकायाः सुरभिं स्मरिष्यति। बाल्यकालस्य एतादृश्यः स्मृतयः जीवित पर्यन्तं हृदये प्रतिष्ठिताः तिष्ठन्ति। सखायः, एतादृशीनां स्मृतीनां रक्षणाय प्रेरणादायिनी कथा एका उत्तर प्रदेशस्य बस्ती जनपदात् प्रकाशमागतास्ति। बस्ती जनपदस्य आकाशगुप्तः स्वग्रामस्य मनोरमा नदीं दृष्ट्वा अत्यन्तं दुखितः भवति स्म, यतः यां नदीं सः स्वबाल्यकाले स्वच्छां सजीवां च दृष्टवान् आसीत्, सा कालेन सह प्लास्टिक सञ्चयेन आच्छादिता अभवत्। मलिनता निरन्तरं वर्धमाना आसीत्। श्रीमान् आकाशगुप्तः निश्चितवान् यत् सः परिदेवनं न करिष्यति, अपि तु नूतनारम्भं करिष्यति। न खलु परिदेवनम्, अपि तु नूतनारम्भः इति तस्य मन्त्रः अभवत्। सः स्वमित्राणि अपि स्वेन सह संयोजितवान्। तेषां समीपे केवलं जालं, कुद्दालः, कण्डोलश्च आसीत्। परम शक्तिरासीत्, परिवर्तनस्य दृढः संकल्पः। एते युवानः नदी मध्ये अवतरन्ति स्म, शैवलं निष्कासयन्ति स्म, प्लास्टिकम् अवकरं च बहिरानयन्ति स्म। अनेकवारं एकस्मिन् दिने 50 60 किलोग्राम परिमितं अवकरं नद्याः निष्कासितम्। शनैः शनैः मनोरमायाः नद्याः सः भागः पुनः निर्मलः दृश्यते स्म। समीपवासिनामपि जनानां ध्यानम् अस्मिन् कार्ये आकर्षितम्। जनानां मध्ये स्वच्छतायाः विषये जागरूकता वर्धिता। सखायः, एतादृशी एव प्रेरणादायिनी कथा गोवा प्रदेशात् प्राप्तास्ति। गोवा प्रदेशस्य बालकृष्ण अय्य महोदयः सेवानिवृत्तः शिक्षकः अस्ति, किन्तु समाजसेवां प्रति तस्योत्साहः अद्यापि तथैव वर्तते। मड्डी तोलाप प्रदेशे जल समस्यां तम् अत्यन्तं पीडयति स्म।
2: श्रोता, हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। अब हजुरलाई सुनाइरहेका छौं केही नेपाली आधुनिक गीतहरू। श्रोतालाई कार्यक्रममा हार्दिक स्वागत गर्दै कार्यक्रमको पहिलो गीत सुनाउन लागिरहेका छौं कलाकार उदित नारायणको आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: श्रोता कार्यक्रममा अघिल्लो गीत सुनाउन लागिरहेका छौं। कलाकार अनमोल गुरुङको आवाजमा

श्रोता विभिन्न नेपाली आधुनिक गीतहरू सुन्ने क्रममा अब अघिल्लो गीत सुनाउन लागिरहेका छौं। फिल्म लाहुरीबाट कलाकार भारती अनि राजेनको आवाजमा।

नबोलाओ अब मलाई मेरै धुनमा बाँच्न दियो, नबोलाओ अब मलाई।

श्रोता विभिन्न नेपाली आधुनिक गीतहरू सुन्ने क्रममा अब अघिल्लो गीत सुनाउन लागिरहेका छौं कलाकार सिबी गुरुङको स्वरलाई।

हस्त श्रोत सिकेसित हजुरले भने कार्यक्रममा समावेश गरिएका नेपाली आधुनिक गीतहरू यति नै। समय मध्याहको 12:40 भइरहेको छ र अब सुनाउन लागिरहेका छौं केही नेपाली लोकगीतहरू। कार्यक्रममा यहाँहरू समक्ष हार्दिक स्वागत जनाउँदै पहिलो गीत सुनिरहेका छौं कलाकार जयनन्द लामाको आवाजमा।

श्रोता विभिन्न नेपाली लोकगीतहरू सुनेर मनोरञ्जन लिने क्रममा अब अघिल्लो गीत सुनाउन लागिरहेका छौं कलाकार गणेश ढुङ्गेलको आवाजमा।

सुनिरहनु भएको थियो कलाकार गेनु राणा र साथीहरूको आवाजलाई। समय मध्यान्नको 1 बज्न लागेको छ र अब सुनाइरहेका छौं आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी विविध भारती सेवाहरू। हामी फेरि नेपाली लोकगीतहरूको साथमा उपस्थित हुनेछौं 2:30 बजेमा। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

समय मध्यान्नको 2:40 भइरहेको छ र अब आकाशवाणीको खरसाङ केन्द्रबाट हामी सम्प्रसारण गरी सुनिरहेका छौं नेपालीमा समाचार। कृपया केही बेर प्रतीक्षा गर्नुहोला।

0: पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा राष्ट्रको अमूल्य सम्पदाको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नवनियुक्त रक्षा प्रमुख सीडीएस लेफ्टिनेन्ट जेनरल एनएस राजा सुब्रमणिले सशस्त्र बलहरू राष्ट्रको सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। एडमिरल कृष्ण स्वामीनाथनले आज 27 नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसित परमाणु सम्झौतामा पुग्ने नजिक पुगेको बताउनु भएको छ। सिंगापुर ओपन ब्याडमिन्टन च्याम्पियनशीपको पुरूष युगलको फाइनलमा आज सात्विक साईराज रंक रेड्डी र चिराग शेट्टीको भारतीय जोड़ीले इण्डोनेशियाका जोड़ीसित प्रतिस्पर्धा गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई हालको भीषण गर्मीमा अत्यधिक सावधानी अपनाउन र सरकारी निर्देशनहरू पालन गर्न आग्रह गर्नुभएको छ। आकाशवाणीमा प्रसारित आफ्नो मन की बात कार्यक्रममा उहाँले मानिसहरूलाई घरबाट बाहिर निस्कनु अघि पर्याप्त पानी पिउन र घामबाट बाँच्ने उपायहरू अपनाउने सल्लाह दिनुभएको छ। प्रधानमन्त्रीले गर्मीबाट राहत पाउन लस्सी तथा शर्बतहरू पिउने सल्लाह दिनुभएको छ। उहाँले यी पेय पदार्थहरूले एक भारत श्रेष्ठ भारतको भावना

0: घटनालाई प्रतिविम्बित गर्न साथै पुस्ताहरूको अनुभव समावेश गर्दछ भनी बताउनुभयो।
1: हमारे यहाँ गर्मी से लड़ने का तरीका भारत के अलग अलग क्षेत्रों की परंपरा का हिस्सा है और इसमें एक भारत श्रेष्ठ भारत की भावना की झलक भी मिलती है। और एक बात जरूर ध्यान रखिएगा, इनमें से ज्यादातर चीजें हमारी अपनी रसोई से निकली है। आप भी गर्मी के दौरान देसी पेयजलों का खूब आनंद लीजिए।
0: प्रधानमन्त्रीले काशीको लंगडा, महाराष्ट्रको अल्फन्सो, गुजरातको केशर र पश्चिम बंगालको हिमसागरको बारेमा चर्चा गर्नुहुँदै हरेक क्षेत्रको आँपको स्वाद र सुगन्ध अद्वितीय हुने बताउनुभयो। श्री मोदीले आँपले विश्व बजारमा सफलतापूर्वक प्रवेश गरेको र देशको कृषि अर्थव्यवस्थाको लागि यसको ठूलो महत्व रहेको बताउनुभयो।
1: महाराष्ट्र और कोंकणका हापुस, अल्फन्सो, गुजरातका केशर, यह तो आमरस की जान है। उत्तर प्रदेश का दशहरी और मेरी काशी का लंगड़ा, बिहार का जर्दालू, चौसा, मालदा, हर नाम के साथ लोगों की यादें जुड़ी हुई है। दक्षिण भारत जाइए तो बंगनपल्ली, तोतापुरी, नीलम, मलगोवा, बंगाल का हिमसागर, उड़ीसा और आंध्र प्रदेश का सुवर्ण रेखा, यानी जगह बदलती है, आम का रूप रंग और उसका स्वाद भी बदल जाता है। और साथियों, आम की ये यात्रा अब गांव से ग्लोबल मार्केट तक भी पहुंच रही है।
0: प्रधानमन्त्री मोदीले नेदरल्याण्डसको आफ्नो हालैको भ्रमणलाई उल्लेख गर्नुहुँदै डच सरकारले चोलकालीन ताम्र पट्टिकाहरू भारतलाई फिर्ता गरेको बताउनुभयो। यस विकासले विश्वभरिका तामिल समुदायमा ठूलो उत्साह उत्पन्न भएको उहाँले बताउनुभयो। उहाँले यी ताम्र पट्टिकाहरूले चोल साम्राज्यको समुद्री पराक्रम र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूसितको यसको ऐतिहासिक सम्बन्धको प्रमाणको रूपमा काम गर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले राष्ट्रको अमूल्य सम्पदाको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको पुष्टि गर्नुभयो। उहाँले ज्ञान भारतम अभियान अन्तर्गत छत्तीसगढ़को मल्हारमा तीन दुर्लभ ताम्र पट्टिकाहरू फेला परेको बताउनुभयो। प्रधानमन्त्रीले झारखण्डको राजधानी राँचीमा आयोजित राष्ट्रिय वरिष्ठ एथलेटिक्स महासंघ प्रतियोगिताको बारेमा बोल्नुहुँदै यस कार्यक्रममा लगभग 800 खेलाड़ीले भाग लिएको बताउनुभयो। श्री मोदीले गुरिन्दर वीर सिंह, विशाल टीके, तेजस्विन शंकर, देव मीना र कुलदीप कुमारलाई चार राष्ट्रिय रेकर्ड तोडेकोमा बधाई दिनुभयो। उहाँले 100 मीटर स्प्रिन्टमा नयाँ कीर्तिमान कायम गर्ने गुरविन्दर वीर सिंह र अनिमेष कुजुरसित पनि बात गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, खगोल विज्ञानले देशको हरेक पुस्तामा जिज्ञासा जगाएको छ। उहाँले उल्लेख गरे कि खगोल विज्ञानको क्षेत्र देशभरि द्रुत गतिमा लोकप्रिय हुँदै गइरहेको छ। श्री मोदीले युवाहरूलाई खगोल विज्ञान क्लबहरूमा सामेल हुन र विदाको समयमा तारामण्डलहरूको भ्रमण गर्ने आग्रह पनि गर्नुभयो।
1: राजकोट के बिग बैंग एस्ट्रोनॉमी क्लब ने गिर के जंगलों से लेकर कच्छ के रण तक अनेक एस्ट्रोनॉमी इवेंट्स आयोजित किए। ज्योतिर्विद्या परिसंस्था भी एस्ट्रोनॉमी के सबसे पुराने संस्थानों में से एक है। यहाँ ऑब्जर्वेशनल फैसिलिटीज के साथ साथ बुक्स, लाइब्रेरी और टेलीस्कोप लाइब्रेरी की सुविधा भी है। मैं आईसेक का भी जिक्र करना चाहूंगा। यह एक स्टूडेंट लेड नेशन वाइड नेटवर्क है जो एस्ट्रोनॉमी और एस्ट्रोफिजिक्स क्लब को आपस में जोड़ता है। साथियों, अपनी हॉबी के लिए समय निकालना और लगातार कुछ नया सीखते रहना बहुत जरूरी है।
0: प्रधानमन्त्रीले उत्तर प्रदेशमा नहरबाट गंगा डल्फिन उद्धार गरिएको भिडियोको पनि उल्लेख गर्नुभयो। उहाँले यस उद्धार कार्यमा नमामि गंगे अभियान अन्तर्गत स्थापित भारतको पहिलो गंगा डल्फिन उद्धार एम्बुलेन्सले निर्वाह गरेको निर्णायक भूमिकालाई प्रकाश पार्नुभयो। श्री मोदीले भन्नुभयो, गंगा डल्फिनको संरक्षणले नदीको जैविक विविधता र यसको अमूल्य प्राकृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँछ। प्रधानमन्त्रीले केरलममा निशुल्क स्विमिङ क्लब चलाउने अलुवाका साजी वाला शेरिलको प्रयासको पनि प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले उत्तर प्रदेशको बस्तीका आकाश गुप्तको पनि उल्लेख गर्नुभयो, जसले आफ्ना साथीहरूसित मिलेर गाउँको मनोरमा नदी सफा गर्नुभएको थियो। श्री मोदीले गोवाका एक सेवानिवृत्त शिक्षक बालकृष्ण अय्याको कथा पनि साझा गर्नुभयो, जसले मड्डी टोलप क्षेत्रमा पानीको संकट समाधान गर्न काम गर्न थालेका छन्। प्रधानमन्त्रीले तमिलनाडु को नागर कोयल में 15 विद्यालय संचालन करने शिक्षिका गिरिजा अम्मा को प्रशंसा गर्नुभयो, जसले मन की बात बाट प्रेरित भएर देश का सिपाहीहरूको लागि योगदान गर्ने संकल्प गर्नुभयो। गिरिजा अम्माले आफ्ना विद्यार्थीहरूलाई बहादुर सिपाहीहरूको लागि दैनिक 1 रुपया दान गर्न अपील गर्नुभयो र त्यसपछि

0: लगभग 40 लाख रूपियाँ जम्मा भएको रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो। श्री मोदीले चेन्नईको पहिलो हिन्दू विद्यालयको बारेमा उल्लेख गर्नुभयो। यस विद्यालयले गत वर्ष आफ्नो 50औं वार्षिक उत्सव मनाएको थियो। उहाँले भन्नुभयो, यस विद्यालय सञ्जालले देशको शैक्षिक र सांस्कृतिक सम्पदाको प्रवर्धनमा प्रशंसनीय भूमिका निर्वाह गरेको छ।
1: साथियों, गिरिजा अम्मा जी करीब 15 स्कूल चलाती हैं। इनमें चेन्नई का जय गोपाल गरोड़िया हिंदू विद्यालय बहुत प्रमुख है। उनकी देशभक्ति की भावना हर भारतवासी को प्रेरित करने वाली है। उन्होंने मन की बात से प्रेरणा लेकर देश के अनेक सैनिकों के लिए योगदान का संकल्प लिया। पिछले वर्ष ही चेन्नई के पहले हिंदू विद्यालय ने अपने 50 वर्ष पूरे किए हैं। देश की शिक्षा और सांस्कृतिक गौरव को आगे बढ़ाने में स्कूल नेटवर्क की भूमिका बहुत प्रशंसनीय है।
0: श्री मोदीले नागरिकहरूलाई आफ्नो समुदायमा समाजको भलाइको लागि निरन्तर काम गर्नेहरूलाई पहिचान गर्न र आफै पनि असल काममा सक्रिय रूपमा संलग्न हुने अपील पनि गर्नुभएको छ। नवनियुक्त रक्षा प्रमुख सीडीएस लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणिले नवप्रवर्तन समावेश गरिएकोले सैन्य क्षमताको विकासलाई तीव्र बनाएको बताउनु भएको छ। उहाँले सशस्त्र बल, उद्योग, शिक्षा, स्टार्टअप र अनुसन्धान पारिस्थितिक प्रणाली बीचको तालमेलले आधुनिकीकरणलाई गति दिने बताउनुभयो। जनरल सुब्रमणिले भन्नुभयो कि सशस्त्र बलहरूले सञ्चालनलाई सफल निष्कर्षमा पुर्याउन निरन्तर आफ्नो व्यावसायिक क्षमता र दक्षता प्रदर्शन गरेका छन् र राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न प्रतिबद्ध छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
3: हर घर सूर्य घर।
0: अब रहल समाचार। एडमिरल कृष्ण स्वामीनाथनले आज 27औं नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। उहाँले एडमिरल दिनेश के त्रिपाठीको स्थान लिनुभएको छ। एडमिरल स्वामीनाथनले चुनौतीपूर्ण, जटिल र अनिश्चित वातावरणलाई ध्यानमा राख्दै नौसेना सक्रिय रूपमा तैनात रहेको बताउनुभयो। उहाँले भन्नुभयो, नौसेनाको आधुनिकीकरण भइरहेको छ र यसमा अत्याधुनिक लड़ाई क्षमताहरू ल्याइनेछ। यस अवसरमा निवर्तमान नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठीले राष्ट्रको नौसेना नेतृत्व गर्नु आफ्नो लागि सम्मानको कुरा रहेको बताउनुभयो। उहाँले पश्चिम एशियाको विद्यमान परिस्थिति बीचमा भारतीय नौसेनाको प्रतिबद्धता र व्यावसायिकता अटल रहेको उल्लेख पनि गर्नुभयो। केन्द्रीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले यस महिनाको 29 तारीक देशभरिका 15,000 घरहरूमा सौर्य प्यानल जडान गरिएको घोषणा गर्नुभएको छ। यो पीएम सूर्य घर निशुल्क बिजुली योजना अन्तर्गत एकै दिनमा सबैभन्दा धेरै सौर्य प्यानल जडान गरिएको रेकर्ड हो। महाराष्ट्रमा सबैभन्दा धेरै प्यानल जडान गरिएको थियो, जसले गर्दा यो गुजरातपछि देशको दोस्रो राज्य बनेको छ जहाँ 6 लाख भन्दा बढ़ी घरमा सौर्य प्यानल जडान गरिएको छ। रक्षा सचिव राजेश कुमार सिंहले आज सिंगापुरमा आईआईएसएस सांग्रीला डायलगको क्रममा न्यूजील्याण्डका रक्षा मन्त्री क्रिस पेङ्क तथा सिंगापुरका रक्षा मन्त्री चानचुङसित भेट गर्नुभयो। रक्षा मन्त्रालयले यी भेटवार्ताहरू मुख्यत द्विपक्षीय रक्षा सम्बन्धलाई सुदृढ पार्ने, समुद्री सहयोग बढ़ाउने, सूचना आदान प्रदानका लागि संयन्त्रहरू सुधार गर्ने र सुरक्षित, स्थिर र समावेशी हिन्द प्रशान्त क्षेत्रको लागि साझा प्रतिबद्धता दोहोर्याउने कुरामा केन्द्रित रहेको बताउनु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसित परमाणु सम्झौतामा पुग्ने नजिक पुगेको बताउनुभएको छ। यद्यपि उहाँले वार्ता असफल भएमा सैन्य कार्यवाहीको विकल्प खुला रहेको चेतावनी पनि दिनुभयो। एउटा निजी न्यूज च्यानलसित कुराकानी गर्दै श्री ट्रम्पले इरानलाई कहिले पनि परमाणु हतियार विकास गर्न अनुमति नदिने दावी गर्नुभयो। उहाँले इरानले यो शर्तमा सहमति जनाएको दावी गर्नुभयो। श्री ट्रम्पले अमेरिकाको सैन्य कार्यवाहीको कारण इरानको स्थिति कमजोर भएको बताउनुभयो। उहाँले सम्झौताको निष्कर्षमा पुगेपछि हर्मुज जलडमरू तुरन्तै खोलिने दावी पनि गर्नुभयो।

0: पश्चिम बंगालका राज्यपाल आरएन रविले भारत बंगलादेशको खुला सीमा राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण रहेको बताउनुभयो। वहाँले पूर्वोत्तरलाई देशको शेष भागसित जोड्ने चिकन नेकलाई सशक्त बनाउनमाथि बल दिनुभयो। श्री रवि आज सिलगढ़ीमा पत्रकारहरूका लागि आयोजित नारद सम्मान समारोहमा भाग लिनका लागि बागडोगरा पुग्नुभएको थियो। वहाँले पर्याप्त बार नलगाएको कारण भारत बंगलादेश सीमाको एक संवेदनशील भाग असुरक्षित बनिरहेको बताउनुभयो। श्री रविले भन्नुभयो, यो क्षेत्रमा जनसांख्यिकी परिवर्तनको कारण चिकन नेक गलियारा पनि असुरक्षित बनेको छ। राज्यपालले भन्नुभयो, पश्चिम बंगालमा भारत बंगलादेश सीमाको लगभग 300 किलोमिटर भागमा बार लगाउन सकिएको छैन। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको सोनारपुरमा तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जीमाथि भएको आक्रमणको सम्बन्धमा पुलिसले 6 जना मानिसलाई पक्राउ गरेको छ। रिपोर्ट अनुसार पक्राउ परेका पूर्व तृणमूल विधायक लवली मैत्रका नजिकका सहयोगी हुन्। उनीहरूलाई आज बरैपुर अदालतमा पेश गरिनेछ। विश्व स्वास्थ्य संगठनको महानिदेशक टेड्रोस अधानोम गेब्रिएससले कांगो लोकतान्त्रिक गणराज्य र युगाण्डामा इबोलाको प्रकोपको कारण यात्रा प्रतिबन्ध लगाउने तथा सीमा सील गर्ने देशहरूसित आफ्नो निर्णयलाई पुनः विचार गर्ने आग्रह गर्नुभएको छ।
1: विश्व स्वास्थ्य संगठन के महानिदेशक टेड्रोस अधानोम का मत है कि इस तरह के कदमों से प्रभावित क्षेत्रों में राहत और बचाव कार्यों में रुकावट आ सकती है। पूर्वी कांगो के बुनिया में उन्होंने स्पष्ट किया कि इस तरह के प्रतिबंध बीमारी के नियंत्रण को और अधिक चुनौतीपूर्ण बना सकते हैं। उन्होंने कहा कि ऐसे कदम पारदर्शिता और आपसी विश्वास को भी कमजोर करते हैं। कांगो में स्वास्थ्य अधिकारियों ने इबोला के 900 से अधिक संदिग्ध मामलों और 220 से अधिक संदिग्ध मौतों की जानकारी दी है। दूसरी ओर पड़ोसी देश युगांडा की राजधानी कंपाला में नए संक्रमण सहित कुल 900 मामलों की पुष्टि हुई है। अधिकारियों के अनुसार ये प्रकोप इबोला के बुंडी बोगियो स्ट्रेन से संबंधित है। इसके लिए फिलहाल कोई स्वीकृत टीका और विशेष उपचार उपलब्ध नहीं है। विश्व दर्पण के लिए समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: सिंगापुर ओपन ब्याडमिन्टन च्याम्पियनशीपको पुरूष युगलको फाइनलमा आज सात्विक साईराज रंकरेड्डी र चिराग शेट्टीको भारतीय जोड़ीले इण्डोनेशियाका मोहम्मद सोहिबुल फिक्री र फजर अल्फियानसित प्रतिस्पर्धा गर्नेछन्। मई 2024मा थाइल्याण्ड ओपन पछि भारतीय जोड़ीले उपाधि जितेको छैन। भारतीय जोड़ीले सेमी फाइनलमा दक्षिण कोरियाका सियो सेयुङ जे र किम वोन होलाई पराजित गरेको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा राष्ट्रको अमूल्य सम्पदाको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नवनियुक्त रक्षा प्रमुख CDS लेफ्टिनेन्ट जनरल NS राजा सुब्रमणिले सशस्त्र बलहरू राष्ट्रको सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। एडमिरल कृष्ण स्वामीनाथनले आज 27औं नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3:15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: निर्वाचन आयोग भारत सरकारको निर्देशअनुसार सिक्किममा SIR अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 BLOहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ECINET एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
3: हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। श्रोता, अब सुनौ यो अन्तिम नेपाली लोकगीत कलाकार तीर्थ कुमारी अनि साथीहरूको आवाजमा।

हस्त श्रोता, यसैगीत आजलाई भने नेपाली लोकगीत सुन्ने क्रम यही पूरा हुँदछ। समय अपराह्नको 3 बज्न लागेको छ र अब सुनिरहेका छौ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी हिन्दी अनि अंग्रेजीमा समाचार सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

श्रोतागण नमस्कार। मिडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता समय अपराह्नको 4 बज्ने लागेको छ र हामी उपस्थित भएका छौं अब उसो प्रसारण गरिने कार्यक्रमहरूको छोटो जानकारी लिएर। र यसघरि रेडियो सुनेर बस्नुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। श्रोता यस जानकारीको लगत्तैपछि सुनाउनेछौ फौजी दाजुभाइहरूको लागि समर्पित कार्यक्रम सर्यगाथा। 4:30 समयमा प्रस्तुत हुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलाक, जस अन्तर्गत सुनाउनेछौ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा भारतका जनतालाई सम्बोधन गरिएको मन की बातको 134 भागको लेप्चा संस्करण। 5 बजे प्रस्तुत हुनेछ लिम्बू भाषाको कार्यक्रम नुसी छान, जसमा सुन्नुहुनेछ प्रथममा समाचार, त्यसपछि सुन्नुहुनेछ कलाकार बेबी सुब्बाको आवाजमा गीत, अनि त्यसपछि प्रस्तुत हुनेछ सुर्तीजन्य पदार्थको सेवन एक खराब बानी विषयमाथि वार्ता। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भोटिया भाषाको कार्यक्रम पाङ्याङ मेन्तोक, जसमा सुन्नुहुनेछ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा भारतका जनतालाई सम्बोधन गरिएको मन की बातको 134 भागको सिक्किमे भोटिया संस्करण। 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 6:05 प्रस्तुत हुनेछ कार्यक्रम कानूनी कुरा। 6:40, 45, अनि 50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ हाम्रो विशेष प्रस्तुति नेपाली गीत संगीतमा हास्य तत्व। 7:25 सुन्नुहुनेछ नेपाली भाषामा समाचार। 7:35 प्रस्तुत हुनेछ हिन्दी अनुरोध संगीतको कार्यक्रम। 8 बजे प्रस्तुत गर्नेछौ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा भारतका जनतालाई सम्बोधन गरिएको मन की बातको 134 भागको नेपाली संस्करण। 8:30 प्रस्तुत गर्नेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संचार अन्तर्गत कुमार गन्धर्वद्वारा गायन। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 कार्यक्रम स्पोटलाइट। 9:30 प्रस्तुत हुनेछ अनुगुंज ऐतिहासिक रेकर्डिङमा आधारित कार्यक्रम। 10 बजे हिन्दी फिल्मी गीतको कार्यक्रम प्रस्तुत गर्नेछौ र यसका साथै कार्यक्रमको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश गरिएका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन् रात्रिको ठिक 10:30। श्रोता अब प्रस्तुत छ फौजी दाजुभाइहरूको लागि समर्पित कार्यक्रम सर्यगाथा।

0: आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत अनि नमस्कार। आदरणीय श्रोता, अब हामी प्रस्तुत गर्दैछौ कानूनी कुरा कार्यक्रममा वैकल्पिक विवाद समाधान मंच अन्तर्गत लोक अदालत र मध्यस्थता यानि अल्टरनेटिभ डिस्प्युट रेजुलेसन फोरम लोक अदालत एण्ड मेडिएशन विषयमाथि महत्वपूर्ण जानकारी। श्रोता, एउटा सभ्य समाज निर्माण गर्नु छ भने त्यसमा एउटा खम्बा कानूनको हुनुपर्दछ, जसमा सबै जाति, सबै वर्ग, सबै व्यक्तिहरूले उचित अधिकार पाउनुपर्छ। मानवीय जातिले सठिक कानूनको सहारा या त भनौं न्याय पाए भने मात्र पर्यावरणभित्र भएका जीव जन्तु पशु पक्षीले समेत खुलेर बाँच्ने सहारा पाउँछन्। आउनुहोस् आजको कानूनी कुरा कार्यक्रम शुरू गरौं अल्टरनेटिभ डिस्प्युट रेजुलेसन फोरम लोक अदालत एण्ड मेडिएशन यानि वैकल्पिक विवाद समाधान मंच अन्तर्गत लोक अदालत र मध्यस्थताको विषयलाई लिएर। उक्त विषयमा हामीलाई जानकारी दिन भनी यस क्षण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम राज्य विधिक सेवा प्राधिकरण यानि सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री राजेन्द्र उप्रेती। त सर, तपाईलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
1: नमस्कार यहाँलाई।
0: त सर, आजको हाम्रो विषय रहेको छ अल्टरनेटिभ डिस्प्युट रेजुलेसन फोरम लोक अदालत एण्ड मेडिएशन रहेको छ है, र यसबारे हाम्रा श्रोतागणलाई बताइदिनुहोस् न, यसको परिभाषा चाहिँ के हो?
1: आदरणीय श्रोता मित्रहरू, आज हामी एक अत्यन्तै महत्वपूर्ण विषयमा छलफल गर्न गइरहेका छौं, जुन हो वैकल्पिक विवाद समाधान, जसलाई अंग्रेजीमा अल्टरनेटिभ डिस्प्युट रेजुलेसन मा भनिन्छ, जसको संक्षिप्तमा एडीआर पनि भनिन्छ।
0: हजुर हजुर।
1: न्याय प्रत्येक सभ्य समाजको आधार हो, तर हामी सबैलाई थाहा छ कहिलेकाहीँ अदालतमा मुद्दा निष्कर्षमा पुग्न धेरै समय पनि लाग्न सक्छ। विशेष गरी हाम्रो जस्तो देशमा जहाँ अदालतहरूमा मुद्दाहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, त्यहाँ वैकल्पिक उपायको आवश्यक अझ बढी महसुस गरिएको छ। अनि त्यसमा अब वैकल्पिक विवाद समाधान भनेको चाहिँ के हो, त्यसको विषयमा पनि अलिकति हामीले यहाँ भन्न जरूरी लाग्छ मलाई। त्यसमा अब वैकल्पिक विवाद समाधान भन्नाले यस्तो कानूनी प्रक्रिया बुझिन्छ जसले विवाद समाधानका लागि अदालतको सट्टा अन्य माध्यम प्रयोग गर्छौं, जसको मुख्य उद्देश्यहरू हुन् त्यसमा छिट्टो न्याय प्राप्ति, अदालतको बोझ हटाउने, कम लागतमा समाधान, खर्च कम्ती भन्ने,
0: खर्च कम्ती लाग्ने गर्दछ,
1: पक्षहरूको सम्बन्ध जोगाउने। यहाँलाई थाहा छ कि एउटा मुद्दा लिएर आएपछि त्यो अर्को वादी र प्रतिवादीमा केही अलिकति असम्बन्ध या केही अलिकति है हुने पनि सम्भावना हुन्छ, रिस राग पनि बोक्छन् नि हो, त्यो चाहिँ अब यसमा आएपछि चाहिँ त्यो रिस राग पनि हुँदैन, राम्रोसँगले दुईटै पार्टी भनौ वादी प्रतिवादी दुईजनै जितेर गएको एउटा महसुस हुन्छ। र

0: चाहिँ हामीले भन्नुपर्दा यसमा जित केस समाधान भएपछि मुद्दा समाधान भएपछि चाहिँ दुईजना मतलब वादी प्रतिवादी हाँसेरै जान्छन् भन्नुहुन्छ, दुईजनाले जितिरहेका हुन्छन् है
1: हजुर हजुर,
0: र गोप्य अनि प्रक्रिया सुनिश्चित पनि गर्ने गरिन्छ भन्ने खालको छ
1: हजुर हजुर। भनेपछि सहज तरिकाले यो समस्याको समाधान भनौँ न है
0: हजुर,
1: यो समाधान गर्न सकिन्छ।
0: यसमा यहाँलाई अझै एउटा म थप जानकारी के दिन्छु भने, र यसले चाहिँ यो भारतको संविधानको धारा 39A अनुसार है सबै नागरिकहरूलाई बराबरीको आधार न्याय प्राप्ति अवसर उपलब्ध गराउने यो अवधारणालाई पनि यसले सार्थक बनाएको छ
1: हजुर हजुर। र सर ऐच्छिक विवाद समाधान अन्तर्गत है यो लोक अदालत भनेको चाहिँ के हो अनि मेडिएसन यानि मध्यस्थता भनेको चाहिँ के हो यसबारे पनि हाम्रा श्रोतागणलाई जानकारी राखिदिनुहोस् न
0: हजुर। विशेष त यसमा हामीले अब अहिले हामी जो न्यायालयमा मुद्दा सम्बन्धी हामीले कतिवटा मुद्दाहरूलाई जस्तो उहाँहरूलाई सोधिन्छ, मुद्दा लड्नेहरूलाई सोधिन्छ कि तपाईँहरूले यो कहाँ चाहिँ तपाईँहरू मिल्न चाहनुहुन्छ, कुन फोरममा जाने भनेर उहाँहरूलाई सोधिन्छ, र कतिले चाहिँ लोक अदालत भनेर मन पराउँछन् र लोक अदालतमै पठाइन्छ, र कतिलाई चाहिँ मिडिएसन मध्यस्थता केन्द्रमा पठाइन्छ है। यहाँले प्रश्न गर्नुभए मुताबिक अब लोक अदालत के हो त है, लोक अदालत चाहिँ यस्तो हो जहाँ चाहिँ जस्तो जिल्ला पनि लोक अदालत, जिल्ला लोक अदालत हुन्छ, त्यसको बादमा फेरि गएर हाईकोर्ट लोक अदालत पनि हुन्छ, त्यसको बादमा अघि भने जस्तै जिल्ला लोक अदालत हुन्छ, त्यसको बादमा तल जस्तो महकुमा स्तरको लोक अदालत पनि हुन्छ है,
1: धेरैवटा
0: लोक अदालतहरू हुन्छन् है। र यहाँ चाहिँ के हुन्छ भने सबैभन्दा पहिला त यहाँले के बुझ्नु पर्यो भने लोक अदालत जस्तो माथि जहाँ अब अहिले वर्तमान हाम्रो सिक्किमको परिस्थितिमा हाईकोर्ट लोक अदालत उच्च न्यायालय है माननीय उच्च न्यायालयको पनि एउटा लोक अदालत छ, त्यहाँ चाहिँ अहिले वर्तमान चाहिँ हाम्रा रिटायर अवकाश प्राप्त जज छन्, त्यस्तै प्रकारका अरू मेम्बरहरू छन् जो चाहिँ वरिष्ठ मेम्बरहरू पनि राखिएका हुन्छन्, ती समूह चाहिँ दुई तीनजनाका एउटा मेम्बरहरू बनाएका हुन्छन्। त्यस्तै प्रकारले डिस्ट्रिक्ट लेभलमा डिस्ट्रिक्ट तहका जस्तो जिल्ला न्यायाधीश हुन्छ है, जिल्ला न्यायाधीश र अरू मेम्बरहरू पनि त्यहाँ हुन्छन् जो चाहिँ एकदम वरिष्ठ कर्मचारीहरू अवकाश प्राप्त कर्मचारीहरू पनि हुन्छन्, अब त्यो हेरी हेरी है। त्यस्तै प्रकारले तल गएपछि अर्को महकुमा स्तरमा पनि त्यही अनुसारको एउटा सिभिल जज त्यो बराबरीको त्यहाँ पनि मेम्बरहरू हुन्छन् है। अब सबैभन्दा पहिला त उहाँहरूकोमा त्यो मुद्दा गएपछि त्यो मुद्दा चाहिँ के हो त
1: है,
0: त्यो मुद्दा त्यो बारेमा पनि अहिले भरे हामी चर्चा गर्नेछौँ, अहिले त खालि म संक्षिप्तमा मात्रै दिन्छु लोक अदालत भन्नाले के बुझिन्छ है। अब त्यसमा चाहिँ हामीले जस्तो एउटा मुद्दा चाहिँ लोक अदालतमा मुद्दा हाल्न पनि सक्छौ, कुनै कोर्ट मतलब न्यायालयमा नहालिकन सोझै लगेर चाहिँ नै हामीले मुद्दा दर्ता पनि गर्न सक्छौ। अनि फेरि अर्को हिसाबले हेर्यो भने अनि जति पनि अदालतमा जो हामीले मुद्दा दायर गरेको हुन्छ त्यसलाई पनि लोक अदालतमा लान सकिन्छ, दुईजनाकै प्रार्थना मिल्यो हामी मिल्ने सम्भावना छ भनेर बिन्ती बिछाएपछि त्यो त्यहाँ जान्छ। त्यहाँ गएपछि लोक अदालतमा गएपछि चाहिँ सबैभन्दा पहिला त उहाँहरूलाई त्यो विषयमा जानकारी दिइन्छ कि लोक अदालत भन्नाले के हो
1: है,
0: अनि लोक अदालतमा हामी यहाँ आएका छौं र तपाईँको भनाई के छ, यसमा तपाईँको पनि अर्का वादी प्रतिवादी दुईजनाको भनाईलाई नै त्यहाँ राखिन्छ, तर यसको अर्थ यो होइन कि उहाँहरूलाई चाहिँ मिल्नै पर्छ भन्ने कुनै प्रकारको करकर्ता पनि त्यहाँ लगाइँदैन है। त गरेपछि अब पहिलो दोस्रो गर्दै कति उहाँहरूलाई अब मिल्ने छ भने अलिकति समय, तर मोटामोटी भनाइ चाहिँ के छ भने 3 महिनाको समयभित्र चाहिँ त्यो त्यसको छलफल हुनुपर्छ, अनि त्यहाँ मिले चाहिँ त्यसको एउटा अवार्ड भन्छ, अवार्ड पाइन्छ। अनि जो चाहिँ फेरि यति मजाको हुन्छ कि त्यो चाहिँ फेरि गएर हामीले पुनर्विचार गरिदेऊ या माथि गएर यसको गएर माथि अपिल गरौं भन्ने चाहिँ काहीँ पनि त्यो लागू हुँदैन, र त्यहाँको अर्डर चाहिँ एकदम त्यहाँको जो अवार्ड छ त्यो चाहिँ एकदमै फाइनल र चूडान्तको अर्डर हुन्छ है। त्यो चाहिँ छ। अब मिलेन सबै केस त मिल्दैन, सबै मुद्दा मिल्दैन, त नमिलेपछि चाहिँ फेरि पुरानै जग्गामा जान्छन् अनि त्यहाँ जो तिनै जहाँ मुद्दा दर्ता गरिएको छ भने त्यो चाहिँ फेरि वापस गरेर उहाँहरूलाई कहाँ लान पर्छ त्यहाँ लाँदा हुन्छ,
1: कहाँ लाँदाखेरि समस्याको समाधान
0: न्याय पाइन्छ।
1: हजुर हजुर,
0: त्यो भनाइएछ नि एप्रोप्रिएट फोरम है, कहाँ जाँदा चाहिँ उसको
1: यसै गरी अब मेडिएसन यानि मध्यस्थता भनेको चाहिँ के हो त सर?
0: अब मध्यस्थता चाहिँ बडा यो एउटा राम्रो फेरि अर्को अब कोही चाहिँ लोक अदालतमा गएपछि चाहिँ लोक अदालतमा गएपछि त्यहाँ अब मोटामोटी चाहिँ भरिसके पार्टीले नै कम्प्रोमाइज भन्छ नि
1: है,
0: उहाँहरूले सम्झौता पत्र लिएर जानु पर्यो, त्यहाँ सम्झौता लिएर जानु पर्यो मिलेपछि। अब यसमा चाहिँ अलिकति त्यो जुन मध्यस्थता के हो भन्ने कुरामा चाहिँ अलिकति भिन्न छ। अब मध्यस्थता भन्नाले चाहिँ के बुझिन्छ भनेपछि यो चाहिँ एउटा वैकल्पिक माध्यम हो है, वैकल्पिक माध्यम हो जहाँ चाहिँ पक्षहरूले आफ्नो सहमति विवाद समाधानको अधिकार एक या एक भन्दा बढी मध्यस्थतालाई सुम्पिन्छ है हजुर। अनि मध्यस्थता ले दिने निर्णय अवार्ड भनिन्छ, अघि उहाँ मैले लोक अदालतमा पनि अवार्डै भने, यहाँ पनि अवार्डै भनिन्छ, र त्यो कानूनी रूपमा बाध्यकारी हुन्छ है। अनि भारतमा यो प्रक्रिया चाहिँ आर्बिट्रेसन एण्ड काउन्सिलेसन एक्ट 1996 अन्तर्गत सञ्चालक पनि हुन्छ है। अब यहाँ चाहिँ के हो, अब यसमा अलिकति तपाईँलाई भन्नु छ कि यो मध्यस्थता चाहिँ के चीज हो भने त्यहाँ एउटा तालिम प्राप्त एउटा राखिएको हुन्छ, त्यहाँ जस्तो उहाँहरूको एउटा सूची तयार गरिएको हुन्छ, जो चाहिँ हाम्रो यहाँ सूची तयार गरिएको छ, जो चाहिँ सिक्किम राज्य
1: कानूनी सेवा प्राधिकरण
0: है गान्तोक, त्यहाँ एउटा सूची हुन्छ, सूचीबद्ध हुन्छ, त्यस्तै प्रकारको अरू जग्गा पनि हुन्छ, जिल्लामा हुन्छ, त त्यो सूचीबद्ध भएपछि अब यो तल अदालतमा चाहिँ हामीले प्राय प्राय चाहिँ एउटा अब जस्तो सिभिल मुद्दा अनि फौजदारी मुद्दा पनि हुन्छ, त्यो पनि हामी अहिले चर्चा गर्न सक्छौ कतिवटा। अब त्यो सिभिल मुद्दाको जस्तो शुरूआतमा जब वादीले पहिला आफ्नो मतलब त्यहाँको प्रक्रिया पूरा गरेर अदालतले संक्षिप्तमा आफ्नो दुवै पक्षको के भनाइ छ त तिमीहरूको यसमा भनेर चाहिँ जब सुनवाई गरेको त्यसलाई चाहिँ भन्छ अर्डर 10, अर्डर 10 त्यो सकेपछि चाहिँ उहाँहरूलाई एउटा लु तपाईँहरू छान्नुहोस् कहाँ जानुपर्ने हो, यो चाहिँ तपाईँहरू कहाँ लानुहुन्छ, यसलाई म लोक अदालतमा लाँदा ठिक पर्ला कि यो मिडिएसनमा लाँदा ठिक पर्ला भनेर त्यहाँ अब अदालतले नै त्यो कुरो भन्छ, किनभने त्यहाँ मिल्ने जस्तो, किनभने कोही त अब होइन यत्रो के झमेला गर्नु भनेर मिल्नै चाहन्छ, त्यसले गर्दाखेरि त्यहाँ हुन्छ। अब त्यहाँ चाहिँ तालिम प्राप्तको मैले अघि भनिहाले सूची हुन्छ है, त्यो सूचीमा चाहिँ अब त्यो चाहिँ उहाँहरूले नै छान्नुहुन्छ कि कुन चाहिँ अब त्यो मध्यस्थतालाई चाहिँ मध्यस्थ अधिकारीलाई चाहिँ त्यहाँ पठाइदिनु पर्ने हो भनेपछि उहाँले अब उहाँको एउटा भूमिका हुन्छ, त्यो भूमिका चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ उहाँले चाहिँ सबैभन्दा पहिला चाहिँ के गर्नुहुन्छ भने अब पहिलो दिन दोस्रो तेस्रोसम्म चाहिँ उहाँहरूले राख्नुहुन्छ, सके मिलोस् नै भन्ने उहाँहरूको पनि चाह हुन्छ। त पहिलो दिनमा उहाँहरूले त्यो के हो त मध्यस्थता भनेको के हो, मध्यस्थ यसमा किन यहाँ तपाईँहरू आउनु भएको छ, यो के हो भन्ने कुरो खुलस्त दुईजना पार्टीलाई बोलाएर भनिएको हुन्छ,
1: कसरी मुद्दा सुल्झाइन्छ,
0: मुद्दाको के हो तपाईँहरूको भनाइ होइन, पहिला त उहाँहरूले राख्नुहुन्छ कि मतलब यो मध्यस्थ भनेको चाहिँ के हो त
1: उहाँहरूलाई
0: बुझाइन्छ, अन्त उहाँहरूले त्यो बेलामा चाहिँ बुझिसकेपछि चाहिँ अब अर्को पाली चाहिँ अर्को मतलब सेसनमा चाहिँ उहाँहरूका अब त्यसमा मतलब उहाँहरूका वकिलहरू पनि आउँदा हुन्छ, आउँछन् पनि है, अन्त उहाँहरूलाई राखेर अब संक्षिप्तमा उहाँहरूको लु भन्नुहोस् त तपाईँहरू यो के हो, यसमा मिल्दा कसरी मिल्नुहुन्छ भनेर एउटा पार्टीलाई सोध्नुहुन्छ, अर्को फेरि अर्कोलाई पनि सुन्नुहुन्छ, दुई पार्टीलाई सुन्नुहुन्छ, अनि त्यसमा फेरि उहाँले बाटो पनि दिनुहुन्छ, यसो गरे कसो होला यसो गरेको हुन्छ, तर उहाँलाई जबरजस्ती चाहिँ गरिँदैन है त्यहाँ, यो कुरो पनि बुझिराख्ने, अनि त्यसो गर्दाखेरि चाहिँ अनि उहाँले चाहे भने फेरि अलग अलग जस्तो एउटालाई बाहिर निकालेर है, बाहिर निकाल्नु भने अब एउटाको त्यो बन्द कमरामा एकजनालाई मात्रै सुन्नु है, वादीलाई मात्रै सुन्ने या

0: प्रतिवादीलाई मात्रै सुन्ने है, त्यो सुनेर फेरि अर्को पाली फेरि अर्कोलाई सुनेर र यसरी दुईजनालाई राखेर कहाँ चाहिँ त्यो मिल्न सजिलो हुन्छ है, त्यो वातावरण पनि त्यो तयारी गर्नुहुन्छ उहाँले र अन्तमा गएर त्यो अनि मिल्ने भएपछि चाहिँ त्यहाँबाट एउटा उहाँ त्यो एउटा सानो बनाइन्छ सम्झौता जस्तो अनि लगेर चाहिँ नि त्यो अदालतमा पुनर्पठाएपछि त्यहाँ अदालतले चाहिँ त्यसलाई सही छाप गरेर अवार्डै बनाइदिनुहुन्छ।
1: हजुर, र यो लोक अदालत र अब मेडिएसनको हामीले अहिले भर्खर कुरा गर्यौं है, र कस्ता कस्ता मुद्दाहरू चाहिँ दर्ता गर्न सकिन्छ त यसभित्र?
0: यसभित्र विशेष गरी कस्ता मुद्दाहरू गर्न सकिन्छ भने जस्तो सिभिल मुद्दाहरू मैले अघि भनिहाले, सिभिल मुद्दाहरू चाहिँ जम्मै नै गर्न सकिन्छ।
1: हजुर हजुर,
0: त्यसमा अब अनि त्यो सिभिलदेखि बाहेक
1: है
0: जस्तो मानिलिनुहोस् कि भारतीय अहिले न्याय संहिता है मा पर्ने जो 2023 पुरानो भनौँ भने सीआरपीसीको 320 धारामा पर्ने जो चाहिँ अब यस्तो हुन्छ नि फौजदारी मुद्दा पनि जस्तो कोही मिल्ने मुद्दा हुन्छ कोही नमिल्ने मुद्दा हुन्छ त त्यहाँ भएको कुन कुन मुद्दाहरू चाहिँ मिल्न सकिन्छ त फौजदारी भनेको क्रिमिनल केसमा चाहिँ भन्दाखेरि चाहिँ अब जस्तो यी साधारण साधारण मुद्दा त्यहाँ एउटा सूचीबद्ध गरिदिएको छ त्यो 320 धारा पहिलाको अहिले अर्कै छ त्यसको अहिले कम्पाउन्डेबल इन नेचर भन्छ 359 भारतीय नागरिक सुरक्षाको चाहिँ अहिले त्यो पर्छ पहिला चाहिँ 320 सीआरपीसीको चाहिँ है त्यसमा चाहिँ पर्ने मुद्दाहरू जस्तो मानिलिउँ एकछिनको लागि तपाईँले मलाई प्रश्न गर्नुभयो नि के हत्यासँग सम्बन्धित त्यो मिल्न सकिन्छ त भन्यो भने सकिँदैन सकिँदैन किन सकिँदैन किनभने त्यो मुद्दा त्यहाँभित्र पर्दैन
1: पर्दैन
0: अब जस्तो अरू आपराधिक मुद्दा जस्तो बलात्कारको मुद्दा है यौन सम्बन्धका मुद्दाहरू यस्ता यी कडा कडा भए यो चाहिँ मिल्न सकिन्छ तर त्यहाँ एउटा सूचीबद्ध छ सानो हिर्काएको साना साना मारपिट गरेका
1: भाना भइरी परेको
0: छेडखानी गरेका यस्ता साना साना मुद्दाहरू चाहिँ मिल्न सक्ने जो दिएको छ सूची एउटा त आफै मिल्दा भइगयो अर्को चाहिँ अदालतलाई त्यो कुरो पर्मिसन मागेर हामीले पर्मिसन माग्नुपर्छ त्यो पर्मिसन दिएको खण्डमा र त्यो पनि हामीले त्यसमा पनि मिल्न सक्छौ र अर्को चाहिँ जस्तो मानियो कि मोटर एक्सिडेन्ट क्लेम जस्तो मानियो कतिवटा गाडी दुर्घटना भयो या कसैको काहीँ केही दुर्घटना भयो जसको मुद्दा त्यहाँ छ है त्यो मुद्दा पनि लगेर अब कतिको थुप्रो अब उसको क्लेम हुन्छ अनि त्यो क्लेम गरे मुताबिकको अब त्यति ठिक नपर्ला तर गएर चाहिँ हामीले यिनै अल्टरनेटिभ डिस्प्युट जहाँ छ त्यहाँ गएर भन्यौँ भने त्यो पनि त्यहाँ मिलाउन सकिन्छ अब अर्को छ तपाईँको नेगोसिएबल इन्स्ट्रुमेन्ट एक्ट भन्छ चेक बाउन्स भन्ने सुन्नुभएको होला यहाँले त्यो चेक बाउन्स गरेको केस त्यसलाई पनि लगेर होइन अब त्यसमा पनि गएर त्यो समाधान गरेर यति चाहिँ तिम्रो मैले गरेको हो म यहाँ दिन तयार छु भनेर त्यो पनि त्यहाँ मिल्न सकिन्छ हो कि र अरू यस्ता धेरैवटा कुराहरू जस्तो अब ब्याङ्क सम्बन्धी पैसा लगेका ऋण लगेको तिर्न नसकेका र त्यहाँ चाहिँ अलिकति लु म चाहिँ यति मात्रै तिर्छु भनेर दुईजनाकै ब्याङ्कको पनि र यता ऋण लानेको पनि है सहमति भए त्यो पनि त्यहाँ गर्न
1: सकिन्छ
0: इत्यादि मुद्दाहरू चाहिँ त्यहाँ त्यो मतलब यी दुइटै जो अल्टरनेटिभ डिस्प्युट उसमा चाहिँ त्यहाँ मिल्न सकिन्छ अनि अर्को चाहिँ अब कन्ट्राक्चुअल कुनै प्रकारको कन्ट्राक्ट सम्बन्धी मुद्दा हुन्छ त्यो पनि हामीले त्यहाँ गर्न सकिन्छ मिलाउन सकिन्छ हो कि त्यस्तै प्रकारको अर्को फ्यामिलीका मुद्दाहरू
1: है
0: फ्यामिलीमा जस्तो
1: मान्यो
0: डिभोर्सको कुरालाई त कोर्टमै लानुपर्छ तर कतिवटा अब जस्तो जस्तो मेन्टेनेन्स भए है त्यसमा अब चाइल्डको कस्टडी भयो है त्यस्ता कतिवटा अब नानीहरूको उयो पालन पोषण या कस्टडी है त्यो पनि मुद्दाहरू भयो र त्यसलाई पनि मिडिएसनकै मार्फत चाहिँ हामीले मिलाउन सकिन्छ मिडिएसन या त लोक अदालत र त्यस्तै प्रकारले अब कतिवटा जस्तो मानिलिउँ नेग्लिजेन्सका भयो अर्को डिफर्मेसन हुन्छ नि मुद्दा लाग्छ कतै मानहानी मुद्दा भन्छन् ती मुद्दाहरूलाई पनि हामीले ती अदालतमा या मध्यस्थता केन्द्रमा लगेर मिलाउन सकिन्छ।
1: हजुर हजुर, र सर अब सिक्किममा यो अल्टरनेटिभ डिस्प्युट रेजुलेसन फोरमको व्यवस्था के कस्तो छ त अब कहाँ कहाँ उपलब्ध छन् अनि कतिसम्मको लागतमा चाहिँ मुद्दाहरू सुल्झाइन्छ त
0: मैले अघि यहाँलाई सुरुमा बताए लोक अदालत माथि एउटा त उच्च न्यायालयको लोक अदालत भनिन्छ अर्को जिल्ला न्यायालयको लोक अदालत भनिन्छ अर्को चाहिँ तल महकुमा स्तरको लोक अदालत भनिन्छ त्यहाँ सारा सिक्किममै छ
1: हजुरको
0: तात्पर्य चाहिँ अब अहिले त छवटा डिस्ट्रिक्ट जिल्ला छन् जम्मै ठाउँ नै छ अनि अरू त्यहाँबाट अरू जो जो महकुमा स्तर त्यहाँ पनि छ है माथि अब यहाँ हाईकोर्ट लोक अदालतको पनि त्यहाँ छँदैछ र त्यहाँ अब सिभिल त जति नै तपाईँले गर्नु जति जति लागतको पैसा पनि त्यहाँ मिलाउन सकिन्छ अनि त्यहाँ चाहिँ एउटा कुरो याद गर्नु पर्यो खर्च भने अब के लोक अदालतमा मुद्दा हाल्नका लागि कुनै वादी प्रतिवादीले केही पैसो यताउता तिर्नुपर्छ भने त्यहाँ त्यस्तो कुनै प्रकारको मुद्दा मतलब मिलाउनको लागि कुनै प्रकारको पैसा सैसा लाग्ने छैन त्यसले गर्दाखेरि त्यसमा साधारण त गएर हामी दुई पार्टी मिल्यौं भन्दाखेरि भइहाल्ने कुरो छ त्यस कारणले गर्दा पैसा रुपियाँमा पनि त्यसमा प्राय प्राय नगण्य नै भनौँ न
1: हजुर हजुर अब सर सिक्किमको सन्दर्भमा भन्नु पर्दाखेरि अब यो मुद्दा दर्ता गर्नका लागि आवश्यक दस्तावेजहरू के चाहिन्छन् त
0: उदाहरण जस्तो मानियो अब तपाईँलाई मैले भनिहाले पहिला त सबैभन्दा कुरो बुझ्नु चाहिँ के छ भने चाहिँ मुद्दा त्यो सुरुवातमै त्यहाँ मौलिक रूपले त्यहाँ मुद्दा दर्ता गर्ने हो भने त अब कागज पत्र चाहियो
1: हजुर हजुर
0: कागज पत्र के चाहियो जस्तो अब उदाहरण अब त्यसमा त फौजदारी त सिधै गएर मिल्छु भन्दा त हुँदैन
1: मिल्दैन
0: त्यो त उतैबाट आउनै पर्यो राज्यकैबाट अब आउनु पर्यो त्यस्ता मुद्दाहरू स्टेट भर्सेस भने जस्तो है त्यो त त्यो भयो तर अब मौलिक रूपले मुद्दा जस्तो मैले पनि दुई तीनवटा मुद्दाहरू लगे अब जस्तो मानियो कसैले पैसा दिएन या मेरो जमिनको मुद्दा थियो ती मुद्दाहरूलाई मैले सोझै लगे अब सोझै लाँदाखेरि कमसेकम यस्ता दुई तीनवटा कागज त लानु पर्यो जुन कागजहरूले चाहिँ त्यो प्रमाण गर्न सकौं कि यो यो मान्छेले चाहिँ मेरो यति पैसा चाहिँ यसरी चलाएको थियो या ब्याङ्कको तर्फबाट मुद्दा दर्ता गर्ने हो भने अब ब्याङ्कले पनि त उसको स्टेटमेन्टहरू के लगेको छ उसका
1: सम्झौता
0: के छ कसो छ त्यो चाहिँ त हाल्नै पर्यो ताकि त्यो अर्को वादी या प्रतिवादी ले चाहिँ यो नभनोस् कि खोइ मैले त कुनै प्रकारको कागजै पाएको छुइनँ अनि यो मैले चाहिँ केमा लगेको यो पैसा या के का लागि लगेको हो भन्ने कुरो चाहिँ यो उसले भन्न नपाओस् त्यो चाहिँ उसले त्यो दिएको तर यसको मतलब यो पनि होइन जरुरी पनि छैन मेरो लगेको छ भने दुईजनाको सम्झौता भयो पैसा लगेको उसलाई थाहा छ र पनि होइन म मिल्नै चाहन्छु मैले पक्कै लगेको हो भने पनि त्यसमा सिम्पल पिटिसन लगेर उसले मिल्न चाह्यो भने त्यहाँ पनि उसलाई बाटो खुलै हुन्छ
1: हजुर हजुर श्रोता यदि हजुरले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज कानूनी कुरा कार्यक्रम अन्तर्गत अल्टरनेटिभ डिस्प्युट रेजुलेसन फोरम लोक अदालत एण्ड मेडिएसन यानि वैकल्पिक विवाद समाधान मञ्च लोक अदालत र मध्यस्थता विषयमाथि हजुरहरूलाई महत्वपूर्ण जानकारी दिइरहेका छौं र उक्त विषयमा हामीलाई हाम्रो स्टुडियोमा रहेर यसरी जानकारी दिइरहनु भएको छ सिक्किम राज्य विधिक सेवा प्राधिकरणका प्यानल एडभोकेट श्री राजेन्द्र उप्रेतीज्यूले र हामी कार्यक्रमलाई अगाडि बढ़ाउं र अल्टरनेटिभ डिस्प्युट रेजुलेसन फोरम अन्तर्गत कस्ता कस्ता कानूनहरूलाई चाहिँ ल्याइन्छ त सर यसबारे पनि प्रकाश पारिदिनुहोस् न
0: त्यसमा त यहाँलाई मैले अघि पनि भनिहाले
1: किनभने
0: यसको जुन यो आजको जो हाम्रो विषय छ है यो विषयलाई चाहिँ अब यहाँले अघिदेखि नै हाम्रो चर्चा गर्न हामी गइरहेको छौँ जो जो हामीसँग भर्खर भर्खर श्रोताहरू जोडिएका छन् है उहाँहरूलाई चाहिँ हामीले भन्नुपर्दा यो लोक अदालत र हाम्रो मध्यस्थता है ती दुईटामा चाहिँ किन चाहिँ लानु भन्ने कुरामा चाहिँ मैले यहाँलाई अघि पनि गरे छिटो न्याय प्राप्तिको लागि अनि अदालतको बोझ घटाउने कम लागतमा समाधान हुने
1: है
0: अनि पक्षहरूको सम्बन्ध जोगाउने पक्षहरूको सम्बन्ध उनीहरूको राम्रो होस् भन्ने अनि गोप्य प्राकृतिक सुनिश्चित गर्ने र यो चाहिँ एउटा विशेष गरी यसको लाभ हो लाभ हो अनि खर्च त पटकै लाग्ने छैन
1: दुवै पक्षले खर्च तिर्नु पर्दैन
0: समयको बडा ठूलो बचत छ यहाँ
1: हजुर हजुर
0: यो कुरो पनि अब यसमा यहाँले अघि जो सोध्नु भए अनुसार चाहिँ एउटा चाहिँ यो कानूनभित्र चाहिँ आर्बिट्रेसन एण्ड काउन्सिलेसन एक्ट 1996 है 1996 को यो आर्बिट्रेसन एण्ड काउन्सिलेसन पर्छ, यसभित्र चाहिँ आर्बिट्रेसन, काउन्सिलेसन, इन्फोर्समेन्ट अफ आर्बिट्रेसन अवार्ड भन्ने कुराहरू पनि यो भित्र पर्न सक्छ। अब त्यसरी नै कोड अफ सिभिल प्रोसिजर भनेर जो 1908 छ त्यसमा सेक्सन 89 नै भन्छ, के भन्छ भने एन्करेज कोर्ट्स टु रेफर डिस्प्युट टु एडीआर मेकानिजम वेन, मतलब यो मामला भारतमा यति साह्रो मामला मुद्दाको खचाखच भइरहेको बेलामा चाहिँ अलिकति यी अल्टरनेटिभ यो डिस्प्युट
1: एउटा साधन भनौँ न,
0: अलिकति त्यसलाई चाहिँ फोकस गरिदेऊ न भनेर त्यसको कुरा भएको छ है, त्यसमा चाहिँ त्यो 89 भन्छ। अनि त्यस्तै प्रकारले लिगल सर्भिसेस अथोरिटी एक्ट 1987 पनि यो भन्दो रहेछ, इस्टाब्लिस लोक अदालत फर एमिकेबल सेटलमेन्ट है, सौहार्दपूर्ण मेलमिलाप यो डिस्प्युटहरूलाई भनेर चाहिँ लोक अदालतको पनि एउटा 1987 निर्मित भएको हो
1: अघि।
0: त्यस्तै प्रकारले फेमिली कोर्ट्स एक्ट 1984 अन्तर्गतमा ती कति पर्छन् है, त्यसको पनि एउटा सेटलमेन्ट होस्, ताकि दुईजना होइन पति पत्नीमा पनि एकदम ठूलो के र के भइरहेको छ, लोक अदालतमा आएर चाहिँ मेलमिलाप गरे भने दुईजनै पति पत्नी हाँसेरै जाने, त्यो पनि एउटा बडा राम्रो है। अर्को चाहिँ तपाईँको यो अघि मैले भनिहाले इन्डस्ट्रियल डिस्प्युट एक्ट, यो अघि मैले भनिन इन्डस्ट्रियल डिस्प्युट एक्ट 1947 पर्ने, जस्तो कतिवटा अब हुन्छ नि, अब कतिवटा ती इन्डस्ट्रीसँग सम्बन्धित, जस्तो
1: कल कारखानासँग सम्बन्धित,
0: अब त्यहाँ सानासाना वर्करकै भए, ठूला ठूलै भए, तिनीहरूका मुद्दाहरू पनि
1: आफ्ना
0: मुद्दा पनि त्यहाँ पनि मिलाउन सकिन्छ, त्यो एक्ट अन्तर्गत त्यहाँ पर्ने त्यहाँ पनि ल्याउन सकिन्छ।
1: अर्को
0: कम्पनी एक्ट भनिन्छ, कम्पनी एक्ट 2013 पर्ने, त्यस्ता मुद्दाहरू पनि त्यहाँ एकदमै
1: सुल्झाउन सकिन्छ
0: भन्ने कुरो चाहिँ यहाँ छ।
1: त सर, हामी कार्यक्रमको अन्तमा आएको छौं र अन्तमा जाँदा जाँदै है हाम्रा सम्पूर्ण श्रोतागणलाई आजको हाम्रो विषय अल्टरनेटिभ डिस्प्युट रेजुल्युसन फोरम लोक अदालत एण्ड मेडिसिन विषयमाथि चाहिँ के कस्तो सुझाव सल्लाह राख्नुहुन्छ त
0: श्रोताहरूलाई? मैले भन्नुपर्दा है भरिसके यी फोरमहरूमा तपाईँहरूले गएर आफ्नो मुद्दालाई भरिसके मिलाउन सके चाहिँ अति उत्तम हो। अघि पनि भनिहाल्यो यो खचाखच अदालतमा धेरै केसहरू छन्,
1: धेरै पेन्डिङ छन्,
0: धेरै पेन्डिङहरू छन्, अब ती मुद्दाहरूलाई आफ्नो समय आउनको लागि निकै समय लाग्छ, आफ्नो समय आउनको लागि कसैलाई महिना दिन लाग्ला, कसैले दुई महिना लाग्ला, सुप्रिम कोर्टमा समन पुग्यो भनेदेखि त धेरै समय कुर्नु पर्छ। कतिजनालाई मेरो मुद्दा सकिनलाई 20 लाग्यो अरे, 25 लाग्यो अरे भन्ने पनि हामीले
1: सुनेका छौँ,
0: 10 लाग्यो अरे, 20 लाग्यो अरे, फेरि यो तल्लो एउटा कोर्टमा फसेला हुन्छ सिभिल कोर्टमा, माथि डिस्ट्रिक्ट कोर्टमा आउनु पर्यो है,
1: अनि
0: फेरि डिस्ट्रिक्ट कोर्टबाट हाईकोर्टमा जानु पर्यो, त्यहाँ पनि चित्त बुझ्दैन, रिसारिस अझै बढेर जान्छ, फेरि जानु पर्यो सुप्रिम कोर्ट, सर्वोच्च न्यायालयमा जानु पर्यो, त्यसो गर्दाखेरि समय बहुत लाग्छ है। अनि यस्ता अरू अरू मुद्दाहरू छन् जो चाहिँ अब त्यसलाई समयमै हामीले निप्टाउन सके भने हाम्रो समाजमा सौहार्दपूर्ण वातावरण हुन्छ र समयमै अब त्यो फसेला पनि हामीले लिन सक्छौं है। त्यसको लागि मैले अघि पनि भनिहाले छिट्टो समाधान हुन्छ, खर्च पनि त्यति लाग्दैन, खर्च लाग्दैन, अनि त्यहाँदेखि अब दुई पार्टीलाई चाहिँ राम्रै राम्रो हुन्छ र यसकारणले गर्दाखेरि चाहिँ, अनि फेरि यो मुद्दा भनेको यस्तो हुन्छ, त्यो कुन चाहिँले लगाएको मुद्दा हुन्छ त्यो त मरिसकेको हुन्छ, फेरि त्यो मान्छे मरेर फेरि अर्को उसको छोरा आएर उत्तराधिकारीले त्यो सम्हालेर गर्नु, त्यसमा पनि त्यो क्या
1: लामो समय लाग्ने गर्छ,
0: त्यो बढेरै जान्छ। त्यसकारणले मेरो पनि बिन्ती छ कि तपाईँहरूले पनि यस्तो मुद्दालाई चाहिँ यिनै लोक अदालत या मध्यस्थतामा गएर समाधान गर्नु भए अति नै उत्तम हुने थियो भन्ने विन्ती गर्दछु।
1: त श्रोता, यतिन्जेल हामीले प्रस्तुत गर्यौं कानूनी कुरा कार्यक्रम अन्तर्गत अल्टरनेटिभ डिस्प्युट रेजुलेसन फोरम लोक अदालत एण्ड मेडिसिन अर्थात वैकल्पिक विवाद समाधान मञ्च लोक अदालत र मध्यस्थता विषयमाथि महत्वपूर्ण जानकारी र यतिन्जेल हाम्रो स्टुडियोमा रहेर उक्त विषयमाथि जानकारी दिइरहनु भएको थियो सिक्किम स्टेट लिगल सर्भिसेस अथोरिटीका प्यानल एडभोकेट श्री राजेन्द्र उप्रेतीज्यूले. त सर, तपाईँलाई आकाशवाणीका अन्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद.
0: धन्यवाद छ यहाँलाई.
1: श्रोता, यो उतार चढ़ाव को जीवन में ससाना विवादहरू

0: श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम कानूनी कुरा।
1: मेरा एक जिद्दी पड़ोसी है, पूरी कॉलोनी ने सोलर पैनल लगवा लिए हैं, पर वो मानने को तैयार ही नहीं था कि सच में बिल जीरो आ सकता है। मैंने कहा, बेटा नाम ही है पीएम सूर्य घर मुफ्त बिजली योजना। फिर एक एक करके सबका बिजली बिल जीरो आने लगा, तब बोला अब लगवा ही लेता हूँ। पीएम सूर्य घर मुफ्त बिजली योजना, जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in। हर घर सूर्य घर।
0: श्रोता, अब हामी आजको राति कार्यक्रम सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रमबारे संक्षिप्त जानकारी गराउँदछौ। अहिले केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार, क्रमशः नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ हाम्रो विशेष प्रस्तुति नेपाली गीत संगीतमा हास्य तत्व। 7:25 सुन्नुहुनेछ नेपाली भाषामा समाचार। 7:35 प्रस्तुत हुनेछ हिन्दी अनुरोध संगीतको कार्यक्रम। 8 प्रस्तुत गर्नेछौ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा भारतका जनतालाई सम्बोधन गरिएको मन की बातको 134 भागको नेपाली संस्करण। 8:30 प्रस्तुत गर्नेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत कुमार गन्धर्वद्वारा ठुम्री गायन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 कार्यक्रम स्पोटलाइट। 9:30 प्रस्तुत हुनेछ अनुगुंज ऐतिहासिक रेकर्डिङमा आधारित कार्यक्रम। 10 हिन्दी फिल्मी गीतको कार्यक्रम प्रस्तुत गर्नेछौ र यसै कार्यक्रमको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश गरिएका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछन् रातिको ठिक 10:30।
2: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनेमोरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता, यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोक तथा वरपर क्षेत्रको अधिकतम तापमान 26.0°C अनि न्यूनतम तापमान 16.4°C रेकर्ड गरियो अनि वर्षा 0 mm रेकर्ड गरियो। आउँदो 24 घण्टा मौसम पूर्व अनुमान अनुसार आकाशमा हल्का बादल छाइने साथै केही जग्गाहरूमा हल्का वर्षा हुने सम्भावना सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी। सो पूरा भयो। अब सुन्नुहोस् हाम्रो भोलि बिहानी अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। हाम्रो बिहानी अधिवेशन सेवा प्रारम्भ हुनेछ ठिक बिहान 6:30 मंगलध्वनीको साथमा। 6:35 सुन्नुहुनेछ कार्यक्रम भक्ति प्रभात, कलाकार हरिहरनको आवाजमा भक्ति भजनहरू। 6:55 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः संस्कृत अनि हिन्दी भाषामा समाचार। बिहान 7:05 सुन्नुहुनेछ कार्यक्रम गोल्डन मेलोडिज। 7:25 कार्यक्रम प्रणाम सिक्किम। बिहान 8 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमशः हिन्दी अनि अंग्रेजीमा समाचार। साथै 8:30 सुन्नुहुनेछ आकाशवाणीको उत्तर पूर्वी सिलोङ केन्द्रबाट पूर्वोत्तर समाचार। 8:40 कार्यक्रम गीतिमाला अनि 9 सुन्नुहुनेछ मुख्य समाचार। 9:02 कार्यक्रम चित्रांजलि। 10 सुनाउनेछौ मुख्य कार्यक्रम समाचार। अन्तमा 10:02 सुन्नुहुनेछ कार्यक्रम ताजे तराने अनि बिहान ठिक 10:30 हाम्रो बिहानी अधिवेशन सेवा पूरा हुनेछ। श्रोता, सुन्दै हुनुहुन्थ्यो भोलि बिहानी अधिवेशनमा का कार्यक्रमको रूपरेखा पूरा भयो। श्रोता, अबको केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक

यो आकाशवाणी गान्तोक हो। हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आकाशवाणीबाट आफ्नो मासिक रेडियो कार्यक्रम मन की बातमा राष्ट्रलाई सम्बोधन गर्दै मानिसहरूलाई यस गर्मी याममा प्रशस्त पानी पिउन र घाममा बाहिर निस्कदा सावधान रहन आग्रह गर्नुभयो। उहाँले देशवासीलाई गर्मी मौसम सम्बन्धी विभिन्न सरकारी विभागहरूले जारी गरेका दिशानिर्देशनहरू पालन गर्न पनि अनुरोध गर्नुभयो। कार्यक्रममा श्री मोदीले आँप खेतीमा संलग्न किसानहरूको योगदानको प्रशंसा गर्दै आँपको यात्रा अब गाउँबाट विश्व बजारमा पुगिरहेको बताउनुभयो। साथै उहाँले आफ्नो हालैको नेदरल्याण्ड्स भ्रमणको पनि उल्लेख गर्दै एक विशेष समारोहमा चोल कालका प्राचीन ताम्रा पत्रहरू भारत फिर्ता गरिएको जानकारी दिनुभयो र सरकारले भारतमा यस्ता अमूल्य सम्पदा स्थलहरूको संरक्षण गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्रीले खेलकुद र गंगा नदीको डल्फिन बचाउ अभियान बारे पनि कुरा गर्नुभयो। यसका साथै श्री मोदीले उत्तर प्रदेश, गोवा, तमिलनाडु जस्ता विभिन्न ठाउँका मानिसहरूको प्रेरणादायी कथाहरू उल्लेख गर्नुभयो। उहाँले सबै देशवासीलाई समाजका लागि निरन्तर काममा जुटेका व्यक्तिहरूको गरेको राम्रो कामलाई चिन्न र प्रशंसा गर्न अनि आफै पनि कुनै असल कामको हिस्सा बन्न प्रोत्साहित गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज ओपन रोड वन्डर्स मोटरसाइकल क्लबका सदस्यहरूसँग आगामी 16 नर्थ इस्ट राइडर्स मिट आयोजनालाई लिएर मिन्तोगाङमा भेट गर्नुभयो। मुख्यमन्त्रीले क्लबका सदस्यहरूलाई यस कार्यक्रमका लागि शुभकामना दिनुभयो। उहाँले नाम्ची जिल्लामा आयोजना हुन गइरहेको 16 नर्थ इस्ट राइडर्स मिटमा उत्तर पूर्वी क्षेत्रका विभिन्न राज्य लगायत छिमेकी राष्ट्रहरू भूटान, नेपाल र अन्य विभिन्न देशबाट 5,000 भन्दा बढ़ी राइडर्सहरूले भाग लिने खबरले अत्यन्त हर्षित तुलाएको बताउनुभयो र यस प्रकारको विशाल जमघटले मोटरसाइकल पर्यटनको बढ़दो लोकप्रियता र सीमाभन्दा परको मित्रता तथा भाइचाराको भावनालाई प्रतिविम्बित गर्दछ भन्नुभयो। उहाँले सिक्किमको यात्राका क्रममा सहभागीहरूले राज्यको मनमोहक प्राकृतिक सौन्दर्य, विविध भौगोलिक परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा तथा रमणीय मोटरसाइकल मार्गहरूको अनुभव लिन अवसर प्राप्त गर्ने उल्लेख गर्नुभयो। भारतीय निर्वाचन आयोगका निर्देशक सुब्रा सक्सेना आज सिक्किम आइपुग्नुभयो। उहाँ सिक्किमको आधिकारिक भ्रमणमा हुनुहुन्छ। उहाँलाई बागडोगरा विमानस्थलमा प्रोटोकल युनिट बागडोगराका अधिकारीहरू, सूचना तथा जनसम्पर्क विभाग सिलगढ़ी युनिटका प्रतिनिधिहरू र सम्पर्क अधिकारी सहायक निर्देशक निर्वाचन विभाग नोर्बु जाङपो लेप्चाले स्वागत गर्नुभयो। निर्वाचन आयोगका निर्देशक सुश्री सक्सेना राज्यमा मतदाता सूचीको जारी विशेष गहन संशोधनको तयारी र प्रगतिको समीक्षा गर्न मे 31 जून 4, 2026 सिक्किम भ्रमणमा रहनुहुनेछ। सिक्किमको गृह विभागले गान्तोक शहरबाहेक राज्यका सबै जिल्लामा निजी सवारी साधनहरूमा लागेको जोड़ बिजोड़ प्रतिबन्ध तत्काल लागू हुने गरी फिर्ता लिएको छ। एमएस र एचएसडीको बफर स्टकको समीक्षाले पर्याप्त उपलब्धता देखाएपछि गान्तोक शहरभित्र जोड़ बिजोड़ प्रतिबन्ध 2024 यातायात सूचना अनुसार जारी रहनेछ। सरकारी सवारी साधनहरूमा पनि प्रतिबन्ध जारी रहनेछ। यो आदेश 14 मे 2026 पहिलेको सूचनाको आंशिक संशोधन हो र राज्यपालको नाममा जारी गरिएको छ। सिक्किम सरकारले सिक्किम भिजन 2047 तयारीका लागि सञ्चालन समिति र कार्यकारी समिति गठन गरेको छ, जुन देशको विकसित भारत @2047 दृष्टिकोणसँग मिल्दो दीर्घकालीन विकास मार्गचित्र हो। मुख्य सचिव रविन्द्र तेलाङद्वारा जारी गरेको अधिसूचना अनुसार दस्तावेज दिगो र समावेशी वृद्धि, पूर्वाधार विकास, वातावरणीय संरक्षण, शासन सुधार, नवप्रवर्तन र मानव विकासमा केन्द्रित हुनेछ। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा रहेको सञ्चालन समितिले प्रोफेसर महेन्द्र पी लामाको अगुवाईमा कार्यकारी समितिले तयार पारेको मस्यौदालाई अनुमोदन गर्नेछ। समितिहरू तत्काल प्रभावसहित गठन गरिएको छ। सिक्किम राज्य कराते दो संघको 47 सदस्यीय टोलीले जून 3-7 उत्तराखण्डको देहरादूनमा आयोजना हुने 5 कियो राष्ट्रिय कराते च्याम्पियनशीप 2026 सिक्किमको प्रतिनिधित्व गर्ने तयारी गरेको छ। टोली भोलि च्याम्पियनशीपका लागि प्रस्थान गर्दैछ। टोलीमा 25 महिला र 22 पुरूष खेलाड़ी छन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

0: भनिन्छ, मानिसलाई रुवाउन सजिलो छ तर हँसाउन गाह्रो हुन्छ। दुःख कष्ट पीड़ा र आँसुको साथले मान्छेलाई जीवनभरि छोड्दैन, उसको वरपर यिनीहरू छाया जस्तो सधैँ घुमिरहन्छन्। मान्छे रुँदै जन्मन्छ अनि मर्दा पनि रुँदै मर्छ। यो अवधि बीचमा उसले प्राप्त गरेको खुशी र आनन्द पनि केवल दुई दिनको पाहुना जस्तै हो। आँखा कति बेला छचल्किन्छ थाहा नै हुन्न। मसिना दुख्ने कुराहरूले पनि उसलाई छोएर जान्छ, दुखाएर जान्छ। छोटोमा यसो भनौं, मान्छे हरदम दुखिरहेको मुडमा हुन्छ। पीड़ा वा दुख्नुको यो सधैँको साथले तर उसलाई अभ्यस्त पनि बनाउँछ। फलस्वरूप ऊ जिन्दगी बाँच्छ। उर्दू शायर मिर्जा गालिबको यो शेर यहाँ प्रासंगिक छ।
1: रंज से खुगर हुआ इंसान तो मिट जाता है रंज, अर्थात मानिस दुखसित अभ्यस्त भएपछि दुख नै हलुका हुन थाल्छ। यसलाई यसरी पनि भन्न सकिन्छ, मान्छेको बचाई सम्झौतापूर्ण छ। यसैले स्वाभाविक प्राकृतिक रूपले नै उसलाई गीत पनि उदास र मार्मिकताले भरिएको मनपर्छ। एकान्तमा सुन्ने र गुनगुनाउने यस्ता गीतहरूले उसलाई शान्ति दिन्छ। प्रसिद्ध कवि सेलीलाई यहाँ सम्झन सकिन्छ। Our sweetest songs are those that tell of saddest thought.
0: खुशी, उन्माद र आनन्द जस्ता मानवीय प्रकृतिको मात्रा मानिसमा व्याप्त भए पनि समस्या, परिस्थिति र अभावको कारणले उसलाई सदा प्रफुल्ल हुन दिँदैन। अरूलाई हँसाएर मन्त्रमुग्ध बनाउन सक्ने कलाकारले पनि यसको लागि धेरै चोटि रोएको हुनपर्छ भन्नेहरू भन्ने गर्दछन्। देवकोटा लेख्छन्, अरूलाई हँसाउने मानिस एकान्तमा स्वयं रोइरहेको हुन्छ, तर मान्छे हाँस्न खोज्छ। ऊ आनन्दको खोजी गर्छ, ऊ रमाहाटको शिकार गर्छ, स्वास्थ्य रहन लाफिङ थेरापी गर्छ। भनिन्छ, सामाजिक सञ्जालको यो जमानामा सिरियस भिडियोहरू भन्दा मान्छे कमेडीपूर्ण कन्टेन्टहरू हेर्न बेसी रुचाउँछन्। ऊ खुशीलाई यसरी बाहिरबाट आयात गर्छ ताकि एकछिन भए पनि ऊ रमाउन सकोस्, तनावमुक्त बन्न सकोस्। यो अर्थमा हाँस्नु मानव जीवनको लागि कुनै औषधि भन्दा कम होइन। यसरी पनि भन्न मिल्छ, हाँस्नु पनि एउटा विद्रोह नै हो दुःखको विरुद्धमा।
1: आध्यात्मवादीहरू आनन्द मानिसभित्र नै छ भन्छन्। ईश्वरप्रतिको लगाव र ध्यान मात्रै यस्तो माध्यम हो जसको अभ्यासले जीवनको वास्तविक सुख र आनन्द प्राप्त गर्न सकिन्छ, उनीहरूको यो धारणा छ। बाहिरबाट आयातित त्यो खुशीहरूको आयु छोटो हुन्छ, फेरि हाम्रो मानसिक अवस्था अघिको जस्तै छरपष्ट भइहाल्ने कुरामा साँच्चै दम देखिन्छ। तर विश्वका अधिकांश मानिसको दैनिक संघर्ष, व्यस्तता र भागदौड़को यो समयमा आफूभित्रको परम सुखलाई खोजिरहने फुर्सद नै छैन मानिससित। अहिले सामाजिक सञ्जालमा प्राप्त छोटा छोटा कमेडी भिडियोहरूको प्रचार प्रसार र वृद्धि हुनको पछिको कारण पनि यही हो। एक समयमा यी सुविधाहरू सजिलै उपलब्ध नहुँदा मानिसहरू मनोरञ्जनात्मक साहित्य र संगीतको माध्यमद्वारा पीरहरू फुल्थे। यी मध्ये संगीत झनै यसको सशक्त माध्यम हुने गर्थ्यो।
0: गीत संगीत उसै त मान्छेको लागि प्रिय विधा, त्योसित हास्य जोडिएपछि यो झनै प्रभावकारी बन्दछ। अन्तरात्मालाई छिचोल्छ यसले अलिकति, तर निर्धक्क हाँस्न पाउनु भनेको उसको नैराश्यपूर्ण जीवनलाई एकछिन भए पनि भुल्नु हो। विश्व संगीतको इतिहासलाई पहिल्याउने हो भने सबै भाषाका गीतहरूमा हास्य तत्व विद्यमान देखिन्छ। आज हामी यसै प्रसंगलाई उठाउँदै नेपाली गीत संगीतमा हास्य तत्व वा रसको विषयमा छोटो कुराकानी गर्नेछौ। यो रचनामा रेकर्ड गरिएका गीतहरूको मात्र आज चर्चा गर्छौं।

प्राप्त तथ्यांक अनुसार नेपाली गीत संगीत क्षेत्रमा सम्भवत पहिलो हास्य रसको बानकी पाइने गीत मास्टर मित्रसेन थापाको मलाई खुत्रके पार्यो तिम्रो जेठानले लाई लिन सकिन्छ। ठ्याक्कै गीतको रेकर्डिङ वर्ष प्राप्त नभए पनि यो गीत सन् 1920 को दशकको अन्ततिर वा 1930 को दशकमा कलकत्तामा ग्रामोफोन डिस्कमा रेकर्ड गरिएको पाइन्छ। रोमान्टिक जस्तो सुनिने तुक्काले भरिएको यो गीतमा हास्य रसको उपस्थिति यत्र तत्र पाइन्छ।

0: अरे पुत्रो कई पार्यो जेठा तिम्रो बहिनी दे।
1: अब मित्रसेन थापाको बारेमा पनि छोटो परिचय राख्न यहाँ सान्दर्भिक ठहर्दछ। 29 दिसम्बर 1895 भागसु तोतारानी धर्मशालामा जन्मेका उनले गोर्खा राइफल्समा सैनिकको रूपमा काम गरेका थिए र प्रथम विश्वयुद्धमा पनि सहभागी थिए। संगीतसितै साहित्य र सामाजिक सुधारमा सक्रिय उनले हिमालयन थिएटर कम्पनी स्थापना गरेर नाटक पनि गरेको तथ्य भेटिन्छ। उनको अर्को चर्चित गीत लाहुरेको रेलीमाई फेसनै राम्रो हो।

0: संगीतमा हास्य रसको प्रसंग आउँदा मास्टर मित्रसेन थापाले गाएको यो हास्य गीत हिन्दी गीत संगीत भन्दा पनि जेठो हो। हिन्दी सिनेमामा यस्ता हास्यवाणले सिंगारिएका गीतहरू सन् 1940 को अन्त्य र सन् 1950 को दशकदेखि मात्र अघि बढेको हो। यो अर्थमा पनि मलाई खुत्र के पार्यो जेठान तिम्रो बहिनीले नामको गीत नेपाली गीत संगीतको क्षेत्रमा मात्र पहिलो नभई यसले हिन्दी गीत संगीतलाई पनि हास्य रसको प्रयोगको रूपमा उछिनेको पाइयो।
1: गोर्खा जाति पीड़ा लुकाएर रमाइलो गर्ने जाति हो। नेपालबाट प्रदर्शन हुने नेपाली चलचित्रका निर्माताहरू यो विषयतिर पछिल्लो समयमा सचेत भएको बुझिन्छ। यी चलचित्रहरूमा यस्ता हास्य गीतहरूको प्रस्तुति दिएर दर्शक श्रोताहरूलाई आकर्षित गराउने मनोविज्ञानले काम गरेको बुझिन्छ। चलचित्र सिन्दूरमा रहेको यो हास्यौली गीत सुनौ यहाँ।

चलचित्रमा यस्ता गीतहरूमा कथाको विषय वस्तु र कलाकारहरूको अभिनयले पनि गीतलाई रोचक बनाउँछ। दर्शक श्रोताहरूले प्राप्त गर्ने गीतको हास्यरस यहाँ पनि भर पर्छ। नेपाली संगीतमा एक बांग्यकारको उपाधिले विभूषित गोपाल योञ्जनद्वारा रचित संगीतबद्ध चलचित्र काञ्चीको यो गीतमा पनि हास्यरस प्रशस्त पाइन्छ।

नेपाली हास्य व्यङ्ग जगतका दुई स्तम्भहरूको रूपमा हामी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अघि सार्न सक्छौ। उनीहरूको हास्यमा सामाजिक वा राष्ट्रिय चेतनाका स्वरहरू तगड़ा सुनिन्छ। दर्शक श्रोता अघि उभेर उनीहरू सस्तो र हसाउने गफ मात्र लाउँदैनन्। आफ्नो समाज र परिवेश अघि देखिएका विसंगति, शोषण र अत्याचारका विषयलाई व्यङ्गात्मक भाकामा कटाक्ष गर्दछन्। सुधार र समाधानका पक्षहरू पनि अघि सार्छन्। मह जोडीको नामले चर्चित यो जोडीको करियर पञ्चायती व्यवस्था र राजतन्त्रको समयमा शुरू भएको हो। उनीहरूले तत्कालीन व्यवस्थाको निरंकुशता विरूद्ध व्यङ्ग गर्दा धेरै दबाव खप्नु परेको थियो। विशेष नाटक र प्रहसनहरूको मञ्चबाट उभिएर यी जोडीले चोटिलो व्यङ्ग कसेका उदाहरणहरूको साक्षी जनताहरू स्वयं हुन्। ती प्रस्तुतिहरूमा हास्य व्यङ्गले ओतप्रोत गीतहरू हुने गर्दथे, प्यारोडीहरू गाइन्थ्यो। कुनै विशेष लोकगीतको भाकालाई समाएर प्रस्तुत हुने ती गीतहरूमा समाजको कथा व्यथाहरूलाई उजागर गरेका हुन्थे। चञ्चले चञ्चले, बल्ल पर्यो निर्माया माकुरी जालेमा र हाम्री आमा जस्तो हास्य गीत र प्यारेडीहरूले एकपटक नेपाल पिटेको थियो। पछिल्ला समयका हरिवंश आचार्यको बुढो हुनु मन छैन गीतमा निहित हास्य रसले आफ्नै शारीरिक असमर्थता र उमेरमाथि व्यङ्ग गरेको छ।

0: Perdón, Teresa.
1: आफ्नो कुरूपता र आत्मबोधलाई दार्शनिक रूपमा स्वीकार्ने पश्चिमका एक दार्शनिक थिए सोक्रेटस। उनी शारीरिक रूपमा आकर्षक नभएको चेप्टो नाक अनौठो अनुहार भएको मानिस भनेर वर्णन गरिएको छ। उनी आफ्नै बाहिरी रूपमाथि पनि हाँस्न सक्थे। उनी भन्थे, साँचो सुन्दरता अनुहारमा होइन आत्मामा हुन्छ। भर्खरै प्रस्तुत गरिएको बुढहुन मन छैन गीतमा स्वयंमाथि व्यङ्ग्य गरिएको छ। हाँसोको पात्रको रूपमा आफैले प्रस्तुत गरिएको छ। यस्तो हास्य व्यङ्ग्यको शैलीलाई आत्मव्यङ्ग्य अर्थात सेल्फ सटायर सेल्फ आइरनी भनिन्छ। यसले अरूलाई मात्र होइन आफूले पनि कटघराबाट हेर्छन्। कविको रूपमा प्रस्तुत गर्न पर्दा नेपाली साहित्यमा भूपी शेरचनका कविताहरू यो पंक्तिमा पर्छन्। हरिवंश राय बच्चन, दुष्यन्त कुमार हिन्दी साहित्यका सर्जकहरूलाई यहाँ यसरी नै सम्झन पर्ने हुन्छ। हामी वीर छौं तर हामी बुद्ध छौं, हामी बुद्ध छौं र त हामी वीर छौं। कवि भूपीको यो व्यङ्ग्य अरूलाई होइन हामीलाई नै हो। यो गहिरो चर्चा बीच अब एउटा हास्य विनोदले लतपत यो मिठो गीत सुनौं।

0: समाजको रीतिथिति बोली दृश्य र संस्कारलाई आफ्ना गीतहरूमा हास्य रसले सिचेर गाउने कलाकार कुमार बस्नेतको आवाजमा भर्खरै हामीले एउटा गीत सुन्यौं। सन् 1957 विक्रम सम्बत 2014 सांगीतिक क्षेत्रमा प्रवेश गरेका यी कलाकारले सन् 1958 रेडियो नेपालमा गायकको रूपमा छनौट भएपछि व्यावसायिक रूपमा अघि बढ़ेका हुन्। ठट्टाको शैलीमा तरूणी तन्देरी बीच हुने उटपट्याङ सम्वाद, गाउँले जीवनमा प्रयोग हुने भाषा र दैनिक व्यवहारमा आउने सामग्रीहरू नै विशेष रूपमा उनको गीतको काँचो विषयवस्तुहरू हुन्छन्। व्यक्तिगत रूपमा झिल्के प्रवृत्तिका कुमार बस्नेतका गीतहरूले नचाई छोड्दैनन्। उनले कोठामा पसेर कल्पनामा उडेर गीत रचना गर्दैनन्। मुख्यत नेपालका विभिन्न क्षेत्र र जात जातिका लोक तत्वहरू उनको संगीत सृजनाका आधारहरू हुन्।
1: भनिन्छ उनले यसको लागि नेपालका दुर्गम क्षेत्रहरूको भ्रमण गरेका थिए, अध्ययन गरेका थिए। लोकगीतमा सम्राटको रूपमा चिनिएका कुमार बस्नेतका गीतहरू नयाँ पुस्ताहरू बीच पनि उत्तिकै चर्चित छ। आज पनि छोरी भन्दा आमा तरुनी, लप्चीको गेडा चुसेर, लैवरी लै, बाघ हैन झम्टिने र भात जति खाए पनि आदि जस्ता धेरै गीतहरूमा कुमार बस्नेतले आफ्नो जोशीलो स्वर दिएका छन्। नेपाली गीत संगीतमा चलिरहेको एक प्रकारको गम्भीरता र एक रसतालाई तोड्दै गीतमा झ्याउरेपनसितै हस्याउली र ठट्याउली भित्र्याउने श्रेय उनलाई जाँदछ। उनी भन्छन्,
0: एकान्तमा बसेर गीत गाउन जानेन भने, अरूले अमिलो खाएको बेला आफ्नो मुखमा थुक आएन भने र राम्री तरुणी देख्दा पुलुक्क हेर्न नसक्ने मान्छे चाँडै मर्छ।
1: यता भारतबाट हास्य प्रवृत्तिका गायन मास्टर मित्रसेन शुरू भएको तथ्यलाई अघि नै राख्यौं, तर त्यसपछि यतातिरको सांगीतिक विधामा विशेष सुगम संगीतको बढ़दो प्रभाव र चलनले हास्य रसका गीतहरू रेकर्ड नै गरिएन भन्न सकिन्छ। अलिक रोमान्टिक टाइपका सिरियस गीतहरूले बजार खान्छ। गीतमा शास्त्रीयता र गजलको प्रयोग र प्रभाव अघि, हसाउने शैलीका गीतहरू पछाडि पर्छन्। गाउँघरमा तुक्का जोडिएका प्यारोडी प्रकारका गीतहरूमा मात्र सीमित हास्य गीतहरूमाथि कुनै चासो राखिएन। 80 दशकमा कालेबुङबाट वरिष्ठ नाट्यकर्मी एवं साहित्यकार सीके श्रेष्ठको रिङकेबुङको रागोलाई चुनकेबुङको चुलेसीले बोलको गीत आउँछ। लोक गायक सुरेश गन्धर्वको आवाजमा रहेको यो गीतमा त्यो बेला केही हास्य प्यारोडीहरू पनि बनिए। सुन्दा प्रेम प्रीतिको कुराहरू जस्तो यो गीतमा जातीय बाजा

भारतको भाग्सुबाट शुरू भएको नेपाली हास्य गीतको त्यो यात्रा नेपाल पसेपछि त्यहाँ व्यापक तरिकाले यसले हिँड्ने डोल्ने अवसर पाउँछ। विभिन्न मेलापात उत्सव र अवसरहरूमा मानिसहरू मौखिक रूपमा हाँस्ने र हँसाउने क्रियामा विमुख थिएनन् नै। पछि रेडियो नेपालको स्थापना भएपछि यस्ता हास्य गीतहरू श्रोताहरूले सुन्न पाउन थाले। लोक गायक कुमार बस्नेतका गीतहरू त्यहाँ विशेष रूपमा बढ्न थाले। अझै पछिल्लो समयमा रेकर्डिङ स्टुडियोहरू स्थापना भएपछि हास्य व्यङ्ग गीतहरू बजारमा निस्कन थाले। यसमा विशेष रूपमा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको गीतै गीत, मदन दिव्यमको पैसाको मामिला, सम्बोजित बास्कोटाको दश अवतार, रेशम चौधरीको नेपाल बन्द र अन्य धेरै गायकहरूको हास्य व्यङ्गात्मक गीती एल्बमहरूलाई लिन सकिन्छ। यस्तै कविताराम, सामदे शेर्पा, गोपाल योञ्जन, वासुदेव मुनाल र मनोज गजुरेल जस्ता कलाकारहरूले यो क्षेत्रमा अझै उचाइ थप्ने काम गरेको छ। ती अग्रजहरूको बेडो थाम्दै अघि बढेका हास्य कलाकारहरू हुन् श्री कृष्ण लुइटेल, बोकेदारी, प्रकाश ओझा, देवी धरती, राजकुमार बानिया आदिलाई लिन सकिन्छ। व्यङ्गात्मक कमेडी लोकगीतको प्रारम्भिक प्रणेता कुमार बस्नेतपछि माथि उल्लेखित कलाकारहरूलाई आधुनिक कमेडी बुमको रूपमा चिनिन्छ। बोकेदारी एल्बममा रहेको कृष्ण लुइटेलको ए बा किन्देउन भट्टभट्टेले पाएको व्यापक ख्याति र चर्चा बारेमा कोही अनभिज्ञ छैन। सुनौ एकपल्ट फेरि पनि

0: अहिलेको समय अवधिमा हास्यपूर्ण गीतहरूको बाढ़ी नै आएको छ। विभिन्न टेलिभिजन स्टुडियोबाट प्रसारित हुने लोक दोहोरीहरूमा विशेषत हास्यरस गीतको केन्द्र हुन्छन्। यसमा एकल गायन भन्दा पनि दुई वा योभन्दा अधिक कलाकारहरूको प्रस्तुति पाइन्छ। स्त्री र पुरूषको एकअर्का प्रतिको भनावैरीलाई हास्य अन्दाजमा गाइने यो शैलीले दर्शक श्रोताहरूलाई अधिक मनोरञ्जन दिइरहेका छन्। हुन त योभन्दा अघिल्लो चरणमा पनि स्त्री र पुरूष बीच हुने सांगीतिक संवादलाई हामी युगल गीत भन्थ्यौं। यसमा प्रेमका तीता मिठा कुराहरू गम्भीरताको साथ गाइन्थ्यो भने हास्य व्यङ्ग्यले भरिएका केही युगल गीतहरू पनि हामीसित छ। डेनी डेन्जुङपा र आशा भोसलेको अघि अघि तोपैको गोला, दुर्गा खरेल र दावा गेल्मोको नानी तिम्रो बोली राम्रो र राम थापा र तारा थापाको कटर कटरमा बोलको गीतहरूलाई प्रमाण स्वरूप राख्न सकिन्छ। ती गीतहरू छोटा हुन्थे भने अहिलेका लोकदोहोरीहरूले हँसाउँदै समय लिएको थाहा हुन्न। यस्तै रक्सीलाई लिएर बनिएका नेपाली हास्य गीतको भरमार छ बजारमा। भोजराज काफ्ले र रोशनी रसाइलीको रक्सी गनायो, प्रकाश कटुवाल र सम्झना लामिछाने मगरको यो रक्सीको गन्ध जस्ता अनेक यस्ता गीतहरू अचेल सुन्न पाइन्छ। नारद खतिवडाको ढोका खोल पुस्टे कि आमा गीत नसुन्ने कमै श्रोताहरू होला।
1: तिमलाई सम्झी आइपुगेमा भित्र छिर्न देऊ जाड भन्दा।

0: यसरी छोटोमा नेपाली गीत संगीतमा हास्य रसको बारेमा चर्चा गरियो। फलस्वरूप कतिपय तथ्य र सत्यहरू छुट्न पनि गए होलान्। हास्य तत्वलाई अघि सार्दा गीतहरूमा अन्तर्निहित व्यङ्ग पक्षहरू पनि उजागर भए। वास्तवमा हँसाउँदा हँसाउँदै कुनै पनि पक्षको सत्य र कमजोरीलाई पनि औल्याउने कार्यलाई हास्य व्यङ्ग भनिएको हो। जहाँ हास्य हुन्छ त्यही व्यङ्ग हुन्छ, जहाँ व्यङ्ग हुन्छ त्यहाँ हास्य हुन आवश्यक हुन्छ। दुवैलाई छुट्याउने हो भने हास्य मनोरञ्जनमा सीमित रहन्छ र व्यङ्ग केवल आलोचना मात्रै हुन्छ। तर सँगै हुँदा कुनै पनि सृजना सर्वकालिक प्रभावशाली र कलात्मक बन्छ, छोटोमा सम्पूर्ण हुन्छ।
1: अन्तमा हाम्रा हास्य गीती सृजनाहरूले आफैलाई माझ्दै अघि बढ़ुन्। सामाजिक विशृंखला र अश्लीलता फैलाउने गीतहरूले समाज र देशको भलो गर्दैन। एउटा जिम्मेवार कलाकारहरूले आफ्नो ख्याति र पैसा मात्र कमाउँदैन, एउटा स्वस्थ परिवेश पनि बनाउँछ। एउटा सर्जक भनेको युवा पीढ़ीको आस्था हो, आदर्श हो।

यति जेल सुन्दै हुनुहुन्थ्यो एक सांगीतिक रूपक नेपाली गीत संगीतमा हास्य तत्व। लेखक हुनुहुन्थ्यो ध्रुव चौहान, प्रवक्ता रुस्तम लेप्चा अनि प्रवक्त्री खुशबू छेत्री, प्रस्तोता रुस्तम लेप्चा। यो आकाशवाणी गान्तोक हो।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता, अबको केही क्षणमा प्रस्तुत छ यस केन्द्रबाट नेपाली भाषामा समाचार, प्रतीक्षा साच्नुहोला।

0: यो आकाशवाणी हो। समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्रीले सरकारले देशका अमूल्य सम्पदाहरूको संरक्षणका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो। रक्षा मन्त्री र अस्ट्रेलियाका उप प्रधानमन्त्रीले भोलि नयाँ दिल्लीमा दोस्रो भारत अस्ट्रेलिया रक्षा मन्त्री संवादको सह अध्यक्षता गर्नुहुनेछ। जल शक्ति मन्त्रालयले भोलि नयाँ दिल्लीमा जल अनुसन्धान तथा विकास सम्बन्धी राष्ट्रिय कार्यशालाको गर्नेछ आयोजना। अनि उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा गए रातीदेखि निरन्तर वर्षा भइरहेका कारण केदारनाथ यात्रा हालका लागि गरिएको छ स्थगित। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई हालको अत्यधिक गर्मीको मौसममा विशेष सावधानी अप्नाउन र सरकारले जारी गरेका निर्देशिकाहरूको पालना गर्न आग्रह गर्नुभएको छ। आकाशवाणीको मन की बात कार्यक्रममा उहाँले पर्याप्त मात्रामा पानी पिउन तथा घामबाट बच्ने उपाय अप्नाएर मात्र घर बाहिर निस्कन सुझाव दिनुभयो। प्रधानमन्त्रीले गर्मीबाट राहत पाउन लस्सी सत्तु शर्बत जस्ता परम्परागत पेय पदार्थहरूको सेवन उपयोगी हुने बताउनुभयो। उहाँले यी पेय पदार्थहरूले एक भारत श्रेष्ठ भारतको भावनालाई झल्काउने र यिनमा पुस्तौंदेखिको अनुभव तथा ज्ञान समेटिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले काशीको लंगडा, महाराष्ट्रको अल्फान्सो, गुजरातको केसर तथा पश्चिम बंगालको हिमसागर आँपको चर्चा गर्दै प्रत्येक क्षेत्रका आँपको स्वाद अनुपम र यसको सुगन्ध विशेष हुने बताउनुभयो। श्री मोदीले आँपले विश्वव्यापी बजारमा आफ्नो पहिचान स्थापित गरिसकेको उल्लेख गर्दै आँप हाम्रो कृषि अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण फल रहेको बताउनुभयो।
1: साथीहरु, आँपकी यह यात्रा अब गाउँ से ग्लोबल मार्केट तक भी पहुँच रही है। मन की बात के माध्यम से मैं आम की पैदावार से जुड़े अपने किसान भाई बहनों की प्रशंसा करूंगा। आप देश की कृषि अर्थव्यवस्था के लिए आम किसान नहीं, बहुत विशेष हैं। ऐसे ही छाए रहिए।
0: प्रधानमन्त्रीले सरकारले देशका अमूल्य सम्पदाहरूको संरक्षणका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले ज्ञान भारतम अभियान अन्तर्गत छत्तीसगढ़को मल्हार क्षेत्रमा छैटौं सातौं शताब्दीका पाण्डुवंशी राजा महर्षि बलार्जुनसँग सम्बन्धित दुर्लभ ताम्रपत्रका तीनवटा फलक फेला परेको जानकारी दिनुभयो।
1: इन ताम्र पट्टिकाओं को लेकर लोगों में काफी जिज्ञासा भी है। इनमें 21 बड़ी और 3 छोटी ताम्र पट्टिकाएं हैं। ये मुख्य रूप से राजा राजेंद्र चोला प्रथम द्वारा अपने पिता राजा राजराजा चोला के एक वचन को पूरा करने से जुड़ी है।
0: प्रधानमंत्रीले झारखंड को राजधानी रांची में आयोजित राष्ट्रीय वरिष्ठ एथलेटिक्स महासंघ प्रतियोगिताको पनि चर्चा गर्नुभयो। उक्त प्रतियोगितामा करिब 800 खेलाड़ीहरूले सहभागिता जनाएका थिए। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड मार्लेस भोलि नयाँ दिल्लीमा दोस्रो भारत अस्ट्रेलिया रक्षा मन्त्री संवादको सह अध्यक्षता गर्नुहुनेछ। संवादका क्रममा रक्षा तथा सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने रक्षा सामग्रीको विकास तथा उत्पादनमा सहकार्य विस्तार गर्ने तथा रक्षा उद्योग सम्बन्धी सहयोगका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ। रक्षा मन्त्रालयका अनुसार यस संवादले दुई देश बीचको द्विपक्षीय रक्षा सम्बन्धलाई अझ मजबूत बनाउन रणनीतिक साझेदारीलाई विस्तार गर्न हिन्द प्रशान्त क्षेत्रमा स्थायित्व र सुरक्षालाई प्रवर्धन गर्न तथा रक्षा र सुरक्षा सहकार्यका नयाँ क्षेत्रहरूको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भोलि मध्य प्रदेशको रायसेन जिल्लाबाट खेत बचाउ अभियानको शुभारम्भ गर्नुहुनेछ। यो अभियान 30 जूनसम्म जारी रहनेछ। अभियानको मुख्य उद्देश्य मलको सन्तुलित प्रयोग, मौसम सम्बन्धी चुनौती बारे किसानलाई समयमै जानकारी दिनु तथा सरकारी योजनाको लाभ गाउँ स्तरसम्म पुर्याउनु हो। अभियान शुरू हुनु अघि मन्त्री चौहानले विभिन्न राज्यका मुख्यमन्त्री तथा जनप्रतिनिधिसँग अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँले कृषि क्षेत्रसँग सम्बन्धित निकाय र अधिकारीहरूसँग पनि छलफल गर्दै जनसहभागिता सहित अभियान सफल बनाउन अनुरोध गर्नुभएको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले अधिकारीहरूलाई योगान्ध्र कार्यक्रम भव्य रूपमा आयोजना गर्न निर्देशन दिनुभएको छ। यस अभियानको मुख्य उद्देश्य ग्राम स्तरसम्म योग कार्यक्रम सञ्चालन गरी 1 करोड़ जनाको सहभागिता सुनिश्चित गर्नु रहेको छ। राज्यमा आगामी 7 जूनदेखि 14 दिनसम्म योगान्ध्र अभियान सञ्चालन गरिनेछ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा 21 जूनका दिन अमरावतीमा 25,000 सहभागीको उपस्थितिमा राज्य स्तरीय विशेष कार्यक्रम आयोजना गरिनेछ। मुख्यमन्त्रीले योगलाई जन आन्दोलनका रूपमा विकास गर्दै स्वस्थ जीवनशैली प्रवर्धन गर्न सबै निकायलाई सक्रिय रूपमा लाग्न आग्रह गर्नुभएको छ। जल शक्ति मन्त्रालयले भोलि नयाँ दिल्लीमा जल अनुसन्धान तथा विकास सम्बन्धी राष्ट्रिय कार्यशालाको आयोजना गर्ने भएको छ। कार्यशालाको उद्देश्य भारतको जल अनुसन्धान र नवप्रवर्तन प्रणालीलाई थप सुदृढ बनाउनु हो। कार्यक्रममा जल स्रोत व्यवस्थापन, खाने पानी तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न नयाँ पहलको शुभारम्भ गरिनेछ। यस अवसरमा जल शक्ति मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो बीच जल स्रोतको मूल्याङ्कन, अनुगमन तथा व्यवस्थापनका लागि साझेदारी पत्रमा हस्ताक्षर हुने सम्भावना रहेको छ। कार्यशालाको उद्घाटन केन्द्रीय जल शक्ति मन्त्री चन्द्रकान्त पाटिल र विज्ञान तथा प्रविधि मन्त्री जितेन्द्र सिंहले गर्नेछन्। हिमाचल प्रदेशको चम्बा जिल्लामा भएको सड़क दुर्घटनामा 8 जनाको मृत्यु भएको आशंका गरिएको छ। मृतक मध्ये 7 जना छत्तीसगढ़का पर्यटक रहेका छन्। यो दुर्घटना 29 मेको राति चुराहा उपमण्डल अन्तर्गत बैरा गढ़ साज दर्रा किलर सड़कमा गाड़ी गहिरो खाल्डोमा खस्दा भएको हो। दुर्घटनापछि सवारीमा सवार सबैजना बेपत्ता रहेका छन्। प्रहरी र प्रशासनको टोलीले खोज तथा उद्धार कार्य जारी रहेको छ। उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा गए रातीदेखि निरन्तर वर्षा भइरहेका कारण केदारनाथ यात्रा हालका लागि स्थगित गरिएको छ। मौसम विभागले ओरेन्ज अलर्ट जारी गरेपछि तीर्थयात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिएको हो। जिल्ला प्रशासनका अनुसार मौसममा सुधार नआएसम्म केदारनाथ यात्रा मार्गमा कुनै पनि श्रद्धालुलाई अगाडि जान अनुमति दिइने छैन। कुनै पनि आपतकालीन अवस्था सञ्चालन केन्द्रसँग सम्पर्क गर्न सकिनेछ। हेडलाइन नम्बर 89587573355 तथा 82183263866 रहेको छ। दिल्लीको साकेत मेट्रो स्टेशन नजिक 4 तले व्यावसायिक भवन भत्किँदा 3 जनाको मृत्यु भएको दुर्घटना 2 जना इन्जिनियरलाई निलम्बन गरिएको छ। दिल्लीको साकेत मेट्रो स्टेशन नजिक 4 तले व्यावसायिक भवन भत्किँदा 3 जनाको मृत्यु भएको दुर्घटनामा 2 जना इन्जिनियरलाई निलम्बन गरिएको छ। भवन निरीक्षणमा लापरवाही भएको भन्दै 1 सहायक इन्जिनियर र 1 जुनियर इन्जिनियरमाथि कार्यवाही गरिएको छ भने एम्सका अनुसार 11 जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको थियो। तीमध्ये 3 जनालाई मृत घोषणा गरिएको छ भने 5 जनाको अवस्था गम्भीर रहेको छ।

0: समाचार पूरा भयो।
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजङ्घा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ हिन्दी अनुरोध संगीतको कार्यक्रम। श्रोता, गान्तोकमा साँझको शीतल हावा चल्न थालेको छ। कतै हल्का कुहिरो पहाड़लाई अंगाल्दै हाल्दैछ अनि यस्तो बेला चियाको कप हातमा लिएर रेडियोमा आफ्नो मनपर्ने गीत सुन्नको मजा नै बेग्लै हुन्छ, होइन त? आजको हिन्दी अनुरोध संगीत निकै विशेष छ, किनभने आज हाम्रो झोलामा केवल प्रेमको मात्र होइन, परिवारका कुरा, कलेजका रमाइला दिनहरूको, साथीभाइहरूको जिस्काईले भरिएको चिठीहरू आइपुगेका छन्। आउनुहोस् मुस्कुराउँदै आजको यो सांगीतिक महफिलको शुरूआत गरौं। श्रोता, आजको यात्रा रोमान्टिक शुरूआत गरौं अहो पूर्व सिक्किमबाट आएको यो पहिलो पत्रबाट। यो पत्र पठाउनु भएको छ रघुनाथ गुरागाईज्यूले। उहाँले आफ्नो परिवारकी सम्पूर्ण जिम्मेवारी सम्हाल्ने घरकी लक्ष्मी यानि करूणा गुरागाईका लागि यो गीत फरमाइश गर्नुभएको छ। रघुनाथज्यू भन्नुहुन्छ, तिम्रो सादगी र तिम्रो धैर्यता नै मेरो र हाम्रो परिवारको जग हो। मन्जिल फिल्मको यो क्लासिक गीत लता मंगेशकरको जादुमय आवाजमा रघुनाथ र करूणा गुरागाईको लागि सुकार्नुहोस् यो पहिलो प्रस्तुति।

श्रोता, अबको अनुरोध आएको छ आसाम गुवाहाटीबाट मनोज तिमसिनाज्यूकोबाट। मनोजले यो गीत समर्पित गर्नुभएको छ पूजाको लागि, जो अहिले लिङ्के पूर्व सिक्किममा हुनुहुन्छ।

दुई राज्यको दूरी जतिसुकै भए पनि मनोजीव भन्नुहुन्छ बिम्बले टाढा भए पनि प्रतिबिम्बले हामीलाई जोडाएर राखेको छ। यशराज फिल्मको सिलसिलाबाट शिवहरिको संगीत र किशोरलताको जादुमय स्वरमा यो सुमधुर गीत पूजा र मनोजको लागि आउनुहोस् स्वीकार्नुहोस् यो गीत।

श्रोता, हाम्रो तेस्रो अनुरोध अलिकति रमाइलो र ट्विस्ट भएको छ। यो गीत कसले पठाएको हो नाम त छैन, तर उहाँले भन्नुभएको छ, यो गीत मेरो त्यो साथीको लागि जो भर्खरै मायामा परेको छ र दिनरात टोलाएर बस्छ। उसलाई भनिदिनुहोस् कि माया गर्नुमा ठूलो रिस्क छ है। ल हेर्नुहोस् त, साथीले साथीको कस्तो राम्रो खुट्टा तानेको। राहत फतेह अली खानको, श्रेया घोषालको अनि सद्धतको स्वरमा रहेको यो अलिकति फंकी र सुफी मिक्स गीत प्रेमको रिस्क लिने ती अज्ञात साथीको लागि प्रस्तुत छ यो अघिल्लो गीत।

अहिले भर्खरै बस्दैको यो मिठो गीत खूबसूरत विशेष गरी रानीपुलबाट प्रकाश खनालजीको तर्फबाट उहाँकी धर्मपत्नी र दुईजना प्यारा नानीहरूका लागि समर्पित थियो। कस्तो लाग्यो त यो फरमाइस? पक्कै पनि मन पर्यो होला भन्ने आशा गर्दछु। श्रोता, अब आजको कार्यक्रमको अन्तिम सबैभन्दा धमाकेदार र ऊर्जावान फरमाइस, यो चिठी हामीलाई लेख्नु भएको छ देथाङ पश्चिम सिक्किम निवासी श्री सागर खतिवडाज्यूले। सागरले यो गीत कुनै एकजनाको लागि होइन, आफ्ना कलेज पढ्दाका ती सम्पूर्ण साथीहरूका लागि समर्पित गरेका छन् जसले कलेजमा सँगै बेन्च ठटाउँदै गीत गाउने गर्थे। सागर भन्छन्, कलेज छोडेको वर्षौं भयो, कोही कता बिलाए, तर तिनीहरूको याद सधैँ मनमा ताजा छ। शोले फिल्मको यो अमर गीत किशोर कुमार र मन्ना डेको जोशले भरिएको स्वरमा सागर खतिवडा र उनका सम्पूर्ण साथीहरूका लागि सुकाउनुहोस् यो अन्तिम प्रस्तुति।

0: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ यस केन्द्रबाट श्री माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा भारतको जनतालाई सम्बोधन गरिएको मन की बातको 134 भागको नेपाली संस्करण।
1: मेरा प्यारा देशवासीहरू, नमस्कार। मन की बातमा एकपटक फेरि तपाईहरूसँग जोडिन पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। देशको अलग अलग भागमा हाम्रो देशका मानिसहरूले जनहितमा, समाजहितमा यस्ता अद्भुत काम गरिरहेका छन् र जब त्यस विषयमा सुन्दछौं तब हामीले नयाँ प्रेरणा पाउँदछौं। आज कार्यक्रमको शुरूआत म एथलेट्समा देशको यस्तै उपलब्धिहरूबाट गर्नेछु। केही दिन अघि झारखण्डको राँचीमा नेशनल सिनियर एथलेटिक्स फेडरेशन कम्पिटिशन भयो। यसमा करिब 800 एथलेट्सले भाग लिए, देशभरिबाट आएका थिए। यस अवधिमा चार अलग अलग इभेन्टमा चार नेशनल रेकर्ड तोडियो। गुरिन्दर वीर सिंह, विशाल टीके, तेजस्विन शंकर, देव मीणा अनि कुलदीप कुमार, यी साथीहरूले अलग अलग क्याटेगोरीमा नयाँ रेकर्ड बनाए। म सबैभन्दा पहिले यी सबैलाई धेरै धेरै बधाई दिन चाहन्छु। साथीहरू, एउटा इभेन्ट जसको देशभरि धेरै चर्चा भइरहेको छ त्यो हो 100 मिटर रेस, 100 मिटरको दौड़। केवल दुई दिनभित्र मेन्स 100 मिटर रेसमा नेशनल रेकर्ड तोडियो, जुन दुई एथलेट्सले यो गौरव गरेर देखाए। ती हुन् गुरिन्दर वीर सिंह अनि अनिमेष कुजुर। मैले सोचे यस पटक मन की बातमा यी दुई खेलाड़ीसँग कुरा गरौं। अनिमेषजी नमस्कार, गुरिन्दर वीर तपाईँलाई पनि नमस्कार, सत श्री अकाल।
2: नमस्कार सर, नमस्कार।
1: अच्छा भाइहरू, तपाईँहरूले धेरै ठूलो एचिभमेन्ट गर्नुभयो, तपाईँको जोडीले पनि धेरै राम्रो गर्यो। हामीले संगीतमा त जुगलबन्दी देखेका थियौं, तर चुनौतीमा अब जुगलबन्दी हुँदा एकपटक एउटा चुनौती दिन्छन् र अर्काले त्यस चुनौतीलाई स्वीकार गर्छन्। फेरि तेस्रो पटक गर्नु धेरै इन्ट्रेस्टिङ विषय रहेको छ तपाईँहरूको। म चाहन्छु कि मन की बातका श्रोताहरूले थाहा पाउन् तपाईँहरूका विषयमा उनीहरूलाई जानकारी होस्, तपाईँहरूले जुन पराक्रम गर्नुभएको छ त्यसबारे थाहा लागोस्।
2: नमस्ते सर, मेरो नाम अनिमेष कुजुर हो। म 200 मिटर अनि 400 मिटरको नेशनल रेकर्ड होल्डर हुँ र म छत्तीसगढबाट बिलङ गर्छु सर, एण्ड हालमा म ओडिसाबाट खेल्छु। मैले लास्ट इयर एसियन मेडल अनि वर्ल्ड युनिभर्सिटी गेम्स मेडल लिएर आएर एण्ड मैले एथलेटिक्स 2021 सुरु गरे। जब म स्कुलबाट पास आउट भए, म सैनिक स्कुल अम्बिकापुर स्कुलबाट पास आउट भएको हुँ र म पहिले फुटबल खेल्थे र मेरा प्यारेन्ट्सले कोविडको समय मलाई केही छुट दिने गर्थे। त बाहिर दौडिनु वा खेल्नु भनी तब जब कोविड समाप्त हुन लाग्यो तब मेरा फुटबलका जुन फ्रेन्ड्स थिए उनीहरूले मलाई भने स्टेट मिट हुन लागेको छ र त गएर पार्टिसिपेट गर भने, र मैले पार्टिसिपेट गरेर मलाई थाहा थिएन कि त्यहाँबाट नेसनल लेभलको सेलेक्सन हुनेछ। म त्यहाँबाट नेसनलमा सेलेक्ट भएर आज मैले इन्डियालाई रिप्रेजेन्ट गरिरहेको छु इन्टरनेसनल्ली।
1: अनि गुरिन्दर वीरजी के छ त?
2: नमस्ते सर, मेरा नाम गुरविन्दर हो र म इन्डियन नेभीमा प्याट्री अफिसर हुँ अनि म इन्डियाको सबैभन्दा तेज स्प्रिन्टर हुँ। अहिले मैले 100 मिटरमा 10.9 को नेशनल रेकर्ड बनाए र म पहिलो इन्डियन हुँ जसले 10.1 को ब्यारियर कमुनी दौड लगाएको छु र कोसिस गरिरहेको छु कि म ट्र्याक अनि वर्दीमा पनि आफ्नो देशको सेवा गरौं। मेरो फादर अनि ग्रान्ड फादर दुवै स्पोर्ट्स गर्थे र हाम्रो इन्डियाको कल्चर छ जब कुनै चाडपर्व हुन्छ जस्तै दिवाली, जस्तै नयाँ साल, तब आफ्नो घरको सफाई गर्छौं। तब मैले आफ्नो फादरको ट्रफिज अनि मेडल्सको सफाई गर्दा मलाई धेरै राम्रो लाग्थ्यो, म धेरै खुसी हुन्थे। जब म कुनै ट्रफीको सफाई गर्थे तब म सोध्ने गर्थे यो ट्रफी कहाँ जितिएको हो, यो मेडल कहाँ जितिएको, यो फोटो कहिलेको हो। तब उनी मलाई आफ्नो कथा सुनाउँथे, भाइ म यहाँ खेल्न गए, मैले यो नेसनल मेडल जिते, मैले आफ्नो टिमलाई यसमा जिताए। तब फेरि म उनलाई भन्थे मलाई पनि कुनै स्पोर्ट्स गर्छु। उनी रनिङ गर्न जान्थे मर्निङमा, तब मैले उनलाई भन्न थाले मलाई पनि आफ्नो साथमा लिएर जानुहोस्। अनि उनले मलाई लिएर जान थाले र उनले आफ्नो गेम स्पोर्ट्समा जे सिकेका थिए उनले मलाई सिकाउन थाले। तब मेरो इन्ट्रेस्ट बढ्न थाल्यो। मैले युसेन बोल्टको वर्ल्ड रेकर्ड तोडिएको देखे तब एउटा स्टोरी छ, त्यस्तै फन्नी। मैले टिभी हेरिरहेको थिएँ तब मम्मीले मेरो टिभी बन्द गरिदिन् र भनिन् छोरा अहिले पढ्ने टाइम भएको छ तिमी पढ। तब मैले भने ठिकै छ, तपाईँलाई मलाई टिभी हेर्न दिनु भएन, एक दिन यस्तो आउनेछ जब तपाईँले मलाई टिभीमा खोज्नुहुनेछ कि हेर गुरिन्दर दौडिरहेका छन्। तब मलाई पनि खुसी हुन्छ जब मेरी आमाले मलाई टिभीमा दौडिरहेको देख्छन्।
1: वाह वाह, अति शानदार कुरा छ तपाईँको।
2: हजुर सर, मिडल क्लास फ्यामिली हो सर। फेरि मेरा फादरले भलिबल पनि खेल्थे, घरको प्रब्लम्सका कारण उनले आफ्नो स्पोर्ट्स छोडिदिए। उनको जुन सपना पुरा गर्न बाँकी नै रह्यो, तब उनले मभित्र त्यो सपना देखे, मेरो छोराले त्यो सपना पुरा गर्नेछ भनी। अनि मैले उनीसँग कुरा गर्दा सुन्थे, मिल्खा सिंहले यति मेहनत गर्थे भनी। अनि म उनलाई भन्ने गर्थे, म एक दिन तपाईँको सपना पुरा गर्नेछु। तब उनी भन्थे, सपना पुरा यसै हुँदैन, त्यसका लागि धेरै हार्डवर्क गर्नुपर्छ, मेहनत गर्नुपर्छ। मिल्खा सिंहजीले खुनको उल्टी गर्थे, घाममा दौडिन्थे, दिनभरि ट्रेनिङ गर्थे, तब त्यो कुराले मलाई इन्सपायर गर्थ्यो। मेरा फादरले मलाई इन्सपायर गर्थे, मैले दौडे आफ्नो देशका लागि दौडिन्छु र देशका लागि मेडल लिएर आउनेछु, जित्नेछु। र यो पनि भन्ने गर्थे कि 100 नगर्नु, 100 इन्डियन्सको इभेन्ट होइन, इन्डियन्सको बडी 100 मिटरको निम्ति बनेकै होइन। तब म अनि मेरा फादर सधैँ भन्ने गर्थे, अब गुरिन्दर हामीले यो चुज गरिहाल्यौँ, हामी यसपछि पछि हट्ने छैनौँ। जसले हामीलाई भन्थे, भाइ हामी यो गर्न सक्दैनौँ, हामी उसलाई गरेर देखाउनेछौँ र तिमीले गरेर देखाउनेछौँ, मलाई तिमीमाथि भरोसा छ। तब त्यो भरोसा जब म माथि मेरा फादरले गरे, तब मैले त्यस भरोसालाई आफ्नो हिम्मत बनाएर अघि बढेर आज हरेक इन्डियनले भन्छन्, भाइ इन्डियन स्प्रिन्ट गर।
1: हेर्नुहोस्, तपाईँ दुवैले धेरै उत्कृष्ट काम गर्नुभयो र केवल दुई दिनभित्र तपाईँ दुवैले 3 पटक नेशनल रेकर्ड तोड्नुभयो। 100 मिटर रेसमा दौड़नु जस्तै गुरिन्दर वीरले भने कि मानिसहरूले भन्छन् भारतका मानिसहरूको शरीर यस कामका लागि हुँदै होइन। यति कठिन हुँदाहुँदै पनि तपाईँहरूले काम गर्नुभयो त दुवैबाट जान्न चाहन्छु, अनि मन की बातका श्रोता पनि जान्न चाहन्छन् कि कस्तो जोश थियो, के जित थियो, के सोचिएको थियो र कसरी गरिरहेको थियो, के कति गाह्रो भयो त।
2: हजुर सर, म जब स्टार्टिङमा सर धेरै स्ट्रगल थियो, धेरै पटक डाउट पनि थियो कि सही गरिरहेको छ के भन्ने, मैले सही चुज गरे के, किनभने हरेक पटक जित्दिन, कहिले जितिदैन, कहिले काहीँ आफूले सिक्ने पनि गरिन्छ। जब म हार्थे, जब म सही पर्फर्मेन्स गर्दैन थिए, कुनै इन्जुरी आउने गर्थ्यो, तब मेरा परिवारले मलाई सपोर्ट गर्थे, केही छैन, एक दिन खराब बित्यो, एक साल खराब भयो, भन्दैमा यसबाट जिन्दगी खराब हुँदैन, सपना देख्न छोड्नु भएन। तब मेरा कोचले पनि मलाई सिकाए कि यदि तैँले गरिनस् भने अरू कसैले गर्न सक्दैन। तब यसरी जब हाम्रो कम्युनिटी, हाम्रो वरिपरिका मानिसहरूले हामीलाई उत्साहित गर्दछन्, तब हाम्रो कहिले पनि मोटिभेसन टुट्दैन।
1: अनि मेसजी
2: सर, मलाई त सबैले भन्ने गर्थे कि जब मैले 2021 एथलेटिक्स चालु गरेँ, तब भन्थे, हेर यो नयाँ फिल्ड हो, तैँले गर्न सक्छस् कि सक्दैनस्। तब म भन्ने गर्थे, अब म यस फिल्डमा पसेको छु त गर्ने नै छु। मेरा पापाले पनि सधैँ मलाई भन्ने गर्थे, त यस फिल्डमा पसेको छस्, पछि फर्केर पनि नहेर्नु, किनभने सोच्छन् त सबैले कि यो गर्नु वा त्यो गर्नु, बट गरेर धेरै कमले मात्र देखाउँछन्। त यस फिल्डमा पसेको छस् त यसमा अमल रहनु, यसमा अघि बढ्नु, तेरो लागि सबै फेसिलिटिज, सबै कुराको सपोर्ट हामी गर्नेछौँ, फ्यामिली सपोर्ट, फिनान्सियल सपोर्ट, सबै कुरा हामी गर्नेछौँ। त केवल मेहनत गरेर इन्डियालाई देखाइदिए कि इन्डियन्स पनि दौडन सक्छन्, किनभने यो मलाई मानिसहरूले पनि भन्ने गर्थे कि इन्डियन्सको जिन्समा यस्तो हुँदैन कि उनीहरूले सब 10 वा सब 10.1 भित्र दौडन सक्छन् वा कसैले स्प्रिन्ट गर्न सक्छन्। बट अहिले हामी दुवैले यस्तो प्रुभ गर्यौं कि इन्डियन्सले पनि गर्न सक्छन्, यस्तो कुनै हार्ड छैन हाम्रो निम्ति, हामीले पनि सबै कुरा गर्न सक्छौं। त सर, यी सबै कुराले मलाई धेरै मोटिभेट गर्दछ, एन्ड जसै जसै हामी ट्रेनिङ गरिरहेका छौँ र हामीले टाइमिङ तोडिरहेका छौँ, आफ्नो अनि बाँकी इन्डियन्सले पनि यो कुरा देखिरहेका छन् कि इन्डियन्सले पनि गर्न सक्छन्, एन्ड हामी अझै गर्नेछौँ सर। र अहिले हामी दुबईको सेलेक्सन कमनवेल्थ गेम्सको निम्ति पनि भएको छ र त्यहाँ अपकमिङ कम्पिटिसनमा हामी राम्रो पर्फर्मेन्स गर्नेछौँ।
1: अच्छा, हेर्नुहोस्, मेरो मनमा पनि एउटा कौतूहल छ र मानिसहरूको मनमा पनि होला। मैले सुनेको छु तपाईँ दुवै राम्रो मित्र पनि हुनुहुन्छ र दुवैले केही ठान्नु भएको थियो कि तिमीले मेरो रेकर्ड तोड्यौ त तिम्रो रेकर्ड म तोडौं। पहिले अनिमेशले बताऊ त
2: सरजी। पहिले रेकर्ड 10.18 को थियो, जुन मेरै नै थियो, अनि एन्ड देन त्यसलाई गुरिविन्दर वीरले सेमी फाइनलमा तोडिदिए 10.17 गरी, अनि मैले फेरि उसलाई सेमी फाइनल 2 10.15 गरी तोडिदिए। र त्यस समय जब मेरो सेमी फाइनल भयो, तब हामी दुवै खुसी थियौँ, ठिकै छ, आज रेकर्ड तोडियो, एन्ड हामी दुवैले तोड्यौं किनभने त्यस समय कम्पिटिसनमा राइभरली रहन्छ, बट हामी दुवैले ठानेका थियौँ पहिलेदेखि नै, त्यसभन्दा अघि हामी साउदी अरबिया पनि गएका थियौँ कम्पिटिसन गर्नका लागि। तब हामी दुवै रुममेट्स थियौँ र हामी दुवैले त्यहाँ कुरा पनि गरेका थियौँ कि इन्डियाको स्प्रिन्टिङलाई अघि लिएर जानु छ एन्ड हाम्रै हातमा छ त्यो कुरा, हामीले जे गर्नेछौँ त्यसले अरूलाई पनि मोटिभेट गर्नेछ।
1: गुरिन्दर वीर के भन्न चाहनुहुन्छ तपाईँ?
2: दुबईले डिसाइड गरेका थियौँ कि हामी दुबई राम्रै दौडिन्छौँ अनि कहिले पनि सर एकाअर्कालाई आवश्यक पर्दा एकाअर्कामा साथ खडा रहने गर्थ्यौँ। जस्तै अहिले रेकर्ड गर्नु अघि जब मैले रेकर्ड बनाएँ, फेरि अनिमेषले गरे, जब हामीले वार्म अप गरिरहेका थियौँ मैले अनिमेषलाई भनिरहेका थिएँ, अनिमेष त्यो ब्लक सही छ, त्यहाँ गएर स्ट्राइड गरौँ, हामी वार्म अप त्यहाँ गर्नेछौँ, यहाँ वार्म अप सही भए एकअर्कालाई हेल्प गरौँ, एकअर्कालाई हेल्प गर्दा अरू पनि इम्प्रुभ हुन्छ र हामी पनि इम्प्रुभ गरौँ, यस्तै मित्रता पनि चाहिन्छ। बट सर, हामी ग्राउन्डको बाहिर हुँदा, कम्पिटिसनदेखि बाहिर हुँदा हामी साथी हौँ, तर जब हामी ग्राउन्डमा जान्छौँ तब एकअर्काको कम्पिटिटर हुन्छौँ अनि यस्तै हुन्छ, म तिनीभन्दा फास्ट दौडिन्छु, म ऊभन्दा फास्ट दौडिनेछु।
1: हेर्नुहोस्, तपाईँहरूले जुन स्पर्धा गर्नुभएको छ त्यो देशको मान बढाउनका लागि हो, देशलाई भविष्यमा त्यस ठाउँमा पुर्याउनका लागि हो र एउटा पोजिटिभ स्पिरिटमा हो। र म मान्दछु कि तपाईँहरूको यो जुन स्पोर्ट्सम्यान स्पिरिट छ, खेल्नु पनि छ, एकाअर्कालाई चुनौती पनि दिनु छ र फेरि अघि निक्लने प्रयास गर्नु छ अनि अघि जानको लागि एकाअर्कालाई मदत पनि गर्नु छ, यो अद्भुत काम गर्नुभएको छ तपाईँहरूले। मेरो तर्फबाट तपाईँहरूलाई धेरै धेरै बधाई, मेरो धेरै धेरै शुभकामना र तपाईँहरूले देशको नाम उज्यालो पार्नुहुनेछ, मलाई पूरा विश्वास छ। तपाईँहरूले यस्तै मेहनत गरिरहनुहोस्, धेरै प्रगति हुनेछ, धेरै धेरै शुभकामना छ मेरो।
2: धन्यवाद सर, धन्यवाद तपाईँलाई,
1: धेरै धेरै धन्यवाद। मेरा प्यारा देशवासीहरू, यस बेला देशको अधिकांश भागमा धेरै गर्मी बढेको छ, चर्को घाम गरम हावा, यस्तो मौसममा आफ्नो ध्यान राख्न जरूरी छ, पानी पिउँदै गर्नुहोला, घाममा यदि निक्लनु परे केही सम्हालिएर निक्लनुहोला। यस दिशामा सरकारको विभिन्न डिपार्टमेन्टले जुन गाइडलाइन जारी गरेको छ त्यसलाई नभुल्नुहोला। साथीहरू, हाम्रो यहाँ गर्मीसँग लड्ने तरिका कयौं पटक भान्साघरमा पाइन्छ, तपाईँहरूले देख्नुभएको होला, जसै जसै गर्मी बढ्दछ त्यस्तै नै घरको भान्साघरको स्वाद पनि बदलिन्छ, भान्साको प्रकार पनि बदलिन्छ, कतै घैलाको पानी निक्लिन्छ भने कतै दही जमाउन थालिन्छ र कतै काँचो आँप उमालिन थालिन्छ र फेरि शुरू हुन्छ देशी पेयको समय। देशी पेयसँग तपाईँहरू परिचित नै हुनुहुन्छ, यदि तपाईँ उत्तर भारतमा जानुभए धेरै ठाउँ तपाईँले आँपको पन्ना पाउनुहुनेछ, काँचो आँपको स्वाद अनि गर्मीबाट राहत पनि। पंजाब हरियाणा गए लस्सी पाइन्छ, ठूलो गिलासमा लस्सी। राजस्थान अनि गुजरातमा मही जस्तै हरेक खानाको साथी नै बन्दछ र बिहार झारखण्ड पूर्वी उत्तर प्रदेशमा सत्तुको शर्बत, त्यसको त कुरै फरक छ, पेट पनि भरिने, तागत पनि दिने। कोंकण अनि गोवामा कोकम शर्बत, सोल कड़ी, दक्षिण भारतमा पानकम, निरमोर, सम्बारम अनि ओडिसामा बेलपन्ना। त्यो पेय मात्र नभएर भारतको अलग अलग क्षेत्रको परम्पराको हिस्सा हो र यसमा एक भारत श्रेष्ठ भारतको भावनाको पनि झलक पाइन्छ। र एउटा कुरा अवश्य ध्यानमा राख्नुहोला, यसमध्ये अधिकांश कुरा हाम्रै आफ्नो भान्साघरबाट निक्लिएको हो, हाम्रो खेल खलियानबाट निक्लिएको हो, कुनै ठूलो ब्रान्डिङ छैन, तर पीढ़ियौंको अनुभव यसमा समाहित छ। तपाईँहरू पनि गर्मीका समय देशी पेयजलको खूब आनन्द लिनुहोला। साथीहरू, गर्मी आउन साथ एउटा अर्को चर्चा हरेक घरमा शुरू हुँदछ र त्यो हो आँपको। आम चर्चाको विषय हुन्छ, भारतमा सायदै कुनै घर होला जहाँ गर्मीमा आँपको कुरा नहुँदो हो। हरेक इलाकाको आफ्नो आँप, आफ्नो स्वाद, आफ्नो सुगन्ध। महाराष्ट्र अनि कोंकणको हापुस, एल्फोन्सो, गुजरातको केसर, यो त आमरसको ज्यान हो, उत्तर प्रदेशको दशहरी अनि मेरो काशीको लंगडा। उसै त लंगडा आँपको एउटा खास कुरा हुन्छ, पाकेपछि पनि यसको रंग कयौं पटक हरियो नै रहन्छ। बिहारको जर्दालु, जसको सुगन्ध टाढैबाट चिन्न सकिन्छ। चौसा, मालदा, हरेक नामका साथ मानिसहरूको याद जोड़िएको छ। दक्षिण भारत जाँदा बंगनपल्ली, तोतापुरी, नीलम, मलगोवा, बंगालको हिमसागर, उड़ीसा अनि आन्ध्र प्रदेशको स्वर्णरेखा, अर्थात ठाउँ बदलिन्छ, आँपको रूप रंग अनि त्यसको स्वाद पनि बदलिन्छ। र साथीहरू, आँपको यो यात्रा अब गाउँदेखि ग्लोबल मार्केटसम्म पुगिरहेको छ। आज मन की बात को माध्यमद्वारा म आपको उत्पादनसँग जोडिएका हाम्रा किसान भाई बहिनीको प्रशंसा गर्न चाहन्छु। तपाईहरू देशको कृषि अर्थव्यवस्थाको निम्ति आम किसान नभएर विशेष हुनुहुन्छ, यसरी नै छाइरहनुहोस्। साथीहरू, गर्मीका दिनहरूमा यसै त स्कूलहरूको छुट्टी हुने गर्दछ, तर म एउटा यस्तो क्लासको कुरा गर्न चाहन्छु जसमा तपाईलाई एडमिसन गर्न मन लाग्नेछ। साथीहरू, एउटा स्थितिको कल्पना गर्नुहोस्, एउटा यस्तो स्कूल जहाँ बच्चाहरू आउँछन्, युवाहरू पनि अनि बुजुर्ग पनि, जहाँ कुनै फीज नहोस्, कुनै ठूलो बिल्डिङ नहोस्, कुनै क्लासरूम पनि नहोस् र सबैभन्दा रोचक कुरा त्यहाँ क्लास नदीमा लाग्ने गरेको होस्। साथीहरू, यो कुनै कथा होइन, यो एउटा साँचो प्रयास हो। केरलमको आलोवामा साजी वला सेरेलजीले यस्तै एउटा स्विमिङ क्लब चलाइरहेका छन्। अहिलेसम्म 15,000 भन्दा धेरै मानिसले यहाँ पढाउन सिकिसकेका छन्। साजीजीले दिव्याङ्ग बच्चाहरूलाई पनि स्विमिङ सिकाएका छन्। यस प्रयासका पछि एउटा पीड़ा पनि लुकेको छ। केही वर्ष अघि एउटा नौका दुर्घटनामा कैयौं छात्रको मृत्यु भएको थियो। त्यस घटनाले साजीजीलाई भित्रसम्म झकझकाएको थियो। उनले सोचे यदि बच्चाहरूलाई पढाउन आउने भए सायद कैयौंको ज्यान बाँच्ने थियो। त्यहीबाट शुरू भयो उनको यो अभियान। साथीहरू, साजी वलासेरिलजीको जीवनले हामीलाई एउटा ठूलो पाठ सिकाउँछ। सेवा गर्नको लागि धेरै ठूलो साधन आवश्यक हुँदैन, आवश्यक हुन्छ एउटा राम्रो इच्छा शक्तिको र लगातार गरिने प्रयासको। यसैको दममा हजारौं जीवनमा परिवर्तन ल्याउन सकिन्छ। मेरा प्यारा देशवासीहरू, बितेका दिनमा मैले युरोपको नेदरल्याण्ड्स जाने अवसर पाए। त्यहाँ म कैयौं मिटिङमा सामेल भए। यसै समय एउटा यस्तो क्षण आयो जसले हरेक भारतीयलाई गर्वले भरिदियो। नेदरल्याण्ड्समा आयोजित एउटा विशेष समारोहमा चोलाकालको प्राचीन ताम्रपट्टिका भारतलाई फिर्ता गरियो। त्यस कार्यक्रममा नेदरल्याण्डका प्रधानमन्त्री पनि उपस्थित थिए। ती ताम्रपट्टिकालाई लिएर मैले देश विदेशबाट लगातार सन्देश पाइरहेको छु। मानिसहरूले खुशी जताइरहेका छन्, गर्व व्यक्त गरिरहेका छन्। विश्वभरिका तमिल समुदायमा पनि यसलाई लिएर विशेष उत्साह छ। साथीहरू, ती ताम्रपट्टिकाहरूलाई लिएर मानिसहरूमा धेरै जिज्ञासा पनि छ। यसैले आज म यससँग जोड़िएका केही कुरा तपाईहरूसँग साझा गर्न चाहन्छु। यसमा 21 ठूला र 3 साना ताम्रपट्टिका छन्। यी मुख्य रूपमा राजा राजेन्द्र चोला प्रथमद्वारा आफ्ना पिता राजा राजराजा चोलाको एउटा वचन पूरा गर्ने तथ्यसँग जोड़िएका छन्। यसमा अनयमंगलम गाउँ एउटा बौद्ध विहारलाई दान दिने कुरा उल्लेख छ। यी ताम्रपट्टिकामा चोला वंशका उपलब्धिहरूको पनि वर्णन पाइन्छ। यसबाट थाहा लाग्छ चोला साम्राज्यको समुद्री शक्ति कति बलियो थियो। दक्षिण पूर्व एसियाका देशहरूका साथ उनीहरूको सम्बन्धको जानकारी यसमा पाइन्छ। चोला साम्राज्यको समृद्ध इतिहास अनि संस्कृतिमाथि हामी सबैलाई धेरै गर्व छ। साथीहरू, हाम्रो सरकारले भारतको यस्ता अमूल्य धरोहरहरूको संरक्षणका लागि लगातार प्रयास गरिरहेको छ। यसै क्रममा ज्ञान भारतम अभियान अन्तर्गत छत्तीसगढ़को मल्हारमा पनि एउटा महत्वपूर्ण खोज भएको छ। यहाँ 3 दुर्लभ ताम्रपट्टिका पाइएको छ। यो पाण्डुवंशी राजवंशका महर्षि बालरजुनको शासनकालसँग जोड़िएको मानिन्छ। विशेषज्ञहरूको विचारमा त्यो इन्स्क्रिप्सन 6-7 शताब्दी अर्थात 1400-1500 साल पुरानो। यी ताम्रपट्टिकाहरू प्राचीन ब्राह्मी लिपि अनि पाली भाषामा लेखिएका छन्। यसबाट त्यस समयको शासन व्यवस्था, धर्म अनि संस्कृति बारे महत्वपूर्ण जानकारी पाइन्छ। साथीहरू, हामी भारतीयहरूमा खगोल विज्ञान अर्थात एस्ट्रोनोमीलाई लिएर धेरै विशेष आकर्षण रहेको छ। हाम्रो देशमा आज पनि युगौं पुराना अब्जर्भेटोरीज विद्यमान छन्। यहाँ उपलब्ध म्याथमेटिकल डिस्कभरीज भएका छन्। नेभिगेशन होस्, पञ्चाङ्ग होस् वा हाम्रो चाडपर्व, यी सबैको सम्बन्ध आकाश अनि ताराहरूसँग रहेको छ। हाम्रो यहाँ एस्ट्रोनोमीले हरेक पीढ़ीमा कौतूहलता जगाएको छ, उनीहरूलाई एक्सप्लोरेशनको निम्ति प्रेरित गरेको छ र आजका युवाहरूमा पनि यसलाई लिएर धेरै

0: छ देखिन्छ। हिजो आज तपाईहरूले पनि देख्नु भएको होला, देशभरि एस्ट्रोनोमी क्लब्स तेजीका साथ लोकप्रिय भइरहेका छन्। ठूला शहरदेखि लिएर ससाना नगरसम्म, स्कूलदेखि लिएर पार्कसम्म यसको गतिविधि देखिन्छ। मैले बेंगलोर एस्ट्रोनोमिकल सोसाइटी बारे जानकारी पाएको छु। त्यहाँ अब्जर्भेशनल सेशन्स आयोजित गरिन्छ। यस संस्थाले ग्रामीण क्षेत्रमा एस्ट्रोनोमीलाई लोकप्रिय बनाउने मिशन पनि शुरू गरेको छ। खगोल मण्डल नामको एउटा टीमले 30 घण्टाको एउटा अति नै इनोभेटिभ कोर्स शुरू गरेको छ। साथीहरू, राति तारालाई नियाल्नु आफैमा अद्भुत अनुभव हुने गर्दछ। एस्ट्रो केरला नाम गरेको एउटा संस्थाले नाइट अब्जर्भेशन क्याम्प्स अनि वर्कशप आयोजित गर्दछ। यहाँ युवा साथीहरूले टेलिस्कोप बनाउन र स्टार म्याप्सको प्रयोग गर्न सिक्छन्। राजकोटको बिग ब्याङ एस्ट्रोनोमी क्लबले गिर जंगलदेखि लिएर कच्छको रणसम्म अनेकौं एस्ट्रोनोमी इभेन्ट्स आयोजित गरेको छ। ज्योतिर्विद्या परिसंस्था पनि एस्ट्रोनोमीको सबैभन्दा पुरानो संस्था मध्ये एक हो। यहाँ अब्जर्भेशनल फेसिलिटिजका साथसाथै बुक्स, लाइब्रेरी र टेलिस्कोप लाइब्रेरीको सुविधा पनि छ। म आइजैकको पनि कुरा उठाउन चाहन्छु। यो एउटा स्टुडेन्ट लेड नेशन वाइड नेटवर्क हो जसले एस्ट्रोनोमी र एस्ट्रोफिजिक्स क्लब्सलाई एक अर्कासँग जोड्दछ। साथीहरू, आफ्नो हबीका लागि समय निकाल्नु र लगातार केही नयाँ सिक्दै रहनु अति नै जरूरी छ। म युवाहरूलाई आग्रह गर्न चाहन्छु कि एस्ट्रोनोमी क्लब्ससँग अवश्य जोडिनुहोला र यी छुट्टीका दिनहरूमा कुनै प्लानेटेरियम हेर्न अवश्य जानुहोला। साथीहरू, मन की बात कार्यक्रमलाई जसले टीभीमा हेरिरहेका छन् म उनीहरूलाई भन्न चाहन्छु, एउटा भिडियो अवश्य हेर्नुहोला। यो भिडियो पछिल्ला दिनहरूमा धेरै चर्चामा रहेको छ। यसमा केही मानिसले अति धैर्यका साथ, अति सावधानीका साथ एउटा गंगा डल्फिनलाई बचाउने कोशिश गरिरहेका छन्। तपाईहरूलाई यो जानेर आश्चर्य लाग्नेछ, यस पूरा प्रयासमा करिब 13 घण्टा लाग्यो र अन्त्यमा त्यो डल्फिन बाँच्यो। साथीहरू, यसमा धेरै ठूलो भूमिका रह्यो भारतको पहिलो गंगा डल्फिन रेस्क्यू एम्बुलेन्सको। यो घटना उत्तर प्रदेशको हो। त्यहाँ एउटा गंगा डल्फिन नहरमा फँसेको थियो। यस्तो समयमा नमामी गंगे अभियान अन्तर्गत बनेको यो एम्बुलेन्स त्यसका लागि आशा बनेर पुग्यो अनि धेरै सावधानीका साथ त्यसलाई बाहिर निकालियो। त्यसको जाँच गरियो, उपचार गरियो अनि त्यसपछि त्यसलाई सुरक्षित राप्ती नदीमा छोडियो। एक प्रकारले भन्नुपर्दा एउटा जीवन फेरि आफ्नो घर फर्कियो। साथीहरू, यो डल्फिन रेस्क्यू एम्बुलेन्स धेरै खास छ। यसलाई एउटा फिरन्ते अस्पतालको रूपमा तयार गरिएको छ। यसमा डल्फिनलाई सुरक्षित राख्ने व्यवस्था छ, अक्सिजनको सुविधा छ, विशेष स्ट्रेचर छ, बचावका उपकरण छन्। अर्थात कुनै डल्फिन घाइते भए नहरमा फँसे वा नदीमा टाढिए तुरन्तै मदत गर्न सकिन्छ। साथीहरू, जब हामी गंगा डल्फिनलाई बचाउँछौ तब हामीले एउटा प्रजातिलाई मात्र नबचाएर गंगाको जैव विविधतालाई पनि बचाउँछौ, नदीको पूरा जीवनतन्त्रलाई बचाउँछौ र आफ्नो आउने पीढ़ीका लागि प्रकृतिको एउटा अमूल्य धरोहरलाई पनि बचाउँछौ। मेरा प्यारा देशवासीहरू, तपाईहरूमध्ये धेरैमा नदी, पोखरी वा कुवाको पानीसँग जोडिएका यादहरू होला। कसैलाई पोखरीमा पौडेको याद होला, कसैलाई साथीका साथ पोखरीको किनारा खेल्ने, कसैलाई त्यस माटोको सुगन्ध याद होला। बाल्यकालका यस्ता यादहरूले जीवनभरि मनमा बास गर्दछ। साथीहरू, यस्तै यादहरूलाई बचाउने एउटा प्रेरक गाथा उत्तर प्रदेशको बस्ती जिल्लाबाट अघि आएको छ। बस्तीका आकाश गुप्त आफ्नो गाउँको मनोरमा नदीलाई देखेर अति नै दुखी हुन्थे, किनभने जुन नदीलाई उनले बाल्यकालमा सफा अनि जीवन्त देखेका थिए, समयका साथ त्यस नदीमा प्लास्टिक जमा हुन थालेको थियो, फोहोर बढ्दै गएको थियो। श्रीमान आकाशले तय गरे, गुनासो होइन, एउटा नयाँ शुरूआत गर्नेछु। गुनासो होइन शुरूआत मन्त्र बन्यो। उनले आफ्नो साथीहरूलाई साथमा लिए। केवल जाल थियो, फरुवा थियो, टोकरी थियो अनि सबैभन्दा ठूलो तागत थियो, केही बदलिने संकल्प। ती युवाहरू नदीमा उत्रन्थे, जलकुम्बी निकाल्थे, प्लास्टिक अनि फोहोर बाहिर ल्याउँथे। कयौं पटक दिनमा 50-60 किलोसम्म फोहोर नदीबाट निकाले। बिस्तारै मनोरमा नदीको त्यो भाग फेरि सफा देखिन थाल्यो। वरिपरिका मानिसहरूको ध्यान पनि यस कामतर्फ गयो। मानिसहरूमा स्वच्छतालाई लिएर जागरूकता बढ़्यो। साथीहरू, यस्तै एउटा प्रेरक कथा गोवाबाट पनि अघि आएको छ। गोवाका बालकृष्ण आयजी रिटायर्ड टीचर हुन्, तर समाजका लागि केही गर्ने उनको उत्साह आज पनि त्यस्तै नै छ। मण्डी तोलाप इलाकामा पानीको समस्याले धेरै सताउने गर्थ्यो, उनले पनि समाधानका लागि काम शुरू गरे। बालकृष्णजीले पाइपलाइन बिछाउने काममा महत्वपूर्ण भूमिका खेले। यसबाट कैयौं घरसम्म पानी पुग्यो, जुन परिवारले पानीको निम्ति दिनहुँ संघर्ष गर्नुपर्थ्यो उनीहरूका लागि यो ठूलो राहत बन्यो। साथीहरू, पछिल्लो महिना मलाई धेरै राम्रो अनुभव भयो। यसको सम्बन्ध मन की बातसँग पनि जोड़िएको छ, यसैले आज म त्यसको चर्चा तपाईहरूसँग पनि गर्न चाहन्छु। तामिलनाडुको नागरकोइलमा मेरो भेट एकजना टीचरसँग भयो। करिब 3 दशक अघि मैले उनलाई भेटेको थिएँ। म कुरा गरिरहेको छु गिरिजा अम्माजीको। यस भेटघाटको समय केही युवा स्टुडेन्ट्स पनि उनका साथ थिए। साथीहरू, गिरिजा अम्माजीले करिब 15 स्कूल चलाउँछन्। यसमा चेन्नईको जय गोपाल गरोडिया हिन्दू विद्यालय धेरै प्रमुख छ। उनको देशभक्तिको भावना हरेक भारतवासीलाई प्रेरित गर्ने किसिमको छ। उनले मन की बातबाट प्रेरणा लिएर देशको अनेकौं सैनिकका लागि योगदानको संकल्प लिइन्। यसको निम्ति उनले आफ्नो सबै स्कूलका स्टुडेन्ट्सलाई प्रेरित गरिन्। उनले बच्चाहरूलाई भनिन् कि वीर जवानहरूका लागि हरेक दिन 1 रूपियाँको योगदान दिनु, अर्थात एक सालमा हरेक स्टुडेन्ट्सको तर्फबाट 365 रूपियाँ जम्मा भयो। यस्तो ससाना योगदानबाट करिब 40 लाख रूपियाँ भेला भयो। गिरिजा अम्माजीले यस सम्पूर्ण राशिको चेक मलाई सुम्पिन्। उनीसँग कुराकानी गर्दा मैले महसुस गरे कि मा भारतीप्रति उनको समर्पण कति गहिरो छ। बितेको वर्ष चेन्नईको पहिलो हिन्दू विद्यालयले आफ्नो 50 वर्ष पूरा गर्यो। देशको शिक्षा अनि संस्कृतिको गौरवलाई अघि बढ़ाउनमा यस स्कूल नेटवर्कको भूमिका अति नै प्रशंसनीय छ। म यससँग जोड़िएका सबै व्यक्तिलाई धेरै धेरै बधाई दिन चाहन्छु र ती स्टुडेन्ट्सको पनि विशेष सराहना गर्न चाहन्छु जसले आफ्नो वीर सैनिकहरूका लागि योगदान दिए। साथीहरू, भारतको हरेक गाउँमा हरेक शहरमा केही न केही यस्तो भइरहेका छन् जसले हामीलाई प्रेरणा दिदछ। कयौं पटक यी प्रयासहरूको धेरै चर्चा हुँदैन, तर जब हामी त्यसलाई जान्दछौ तब यो विश्वास अझ बलियो हुन्छ कि देश आफ्नो जनमानसको शक्तिबाट अघि बढ़िरहेको छ। मेरो तपाईहरूलाई आग्रह छ, आफ्नो वरिपरि यस्ता प्रयासहरूलाई अवश्य हेर्नुहोस्। जुन मानिसले समाजका लागि राम्रो काम गरिरहेका छन् उसलाई चिन्नुहोस्, सराहना गर्नुहोस्, उनीबाट सिक्नुहोस् र यदि भए स्वयंलाई पनि कुनै राम्रो कामसँग जोड्नुहोस्। आउँदो महिना मन की बातमा केही अरू प्रेरक गाथाहरूको साथ म फेरि तपाईहरूसँग जोड़िनेछु। धेरै धेरै धन्यवाद, नमस्कार।
1: श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो आकाशवाणी गान्तोक केन्द्रबाट मन की बातको 134 भागको नेपाली संस्करण। श्रोता, समय भएको छ संगीतको भित्री गहिराई र साधना महसुस गर्ने। अब प्रस्तुत छ शास्त्रीय संगीतको विधामा आधारित विशेष कार्यक्रम सुर संसार। आजको श्रृंखलामा स्वरको ध्वनि प्रसिद्ध गायक पण्डित कुमार गन्धर्वको दिव्य गायनद्वारा सजिएको राग शास्त्रीय प्रस्तुतिहरूको तपाईँहरूको लागि मानसपटमा आनन्दित्व ल्याउनेछ।

0: श्रोताहरूले यति बेला सुनिरहनु भएको छ कुमार गन्धर्वको आवाजमा ठुम्री गायन।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ECINET एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: Ensure your future with Central University of Sikkim. Admissions open at Sikkim University, a premier central university in the Northeast region for academic sessions 2026-27. Sikkim University offers modern facilities with sufficient infrastructural facilities and experienced professors committed to academic excellence. Apply now for undergraduate, postgraduate and PhD programs across diverse disciplines. CUET score is mandatory for UG and PG admissions. Online registrations open from 22nd May to 10th June 2026. Visit www.cus.ac.in for details and online application.

श्रोता हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अहिले सुनिरहनु भएको थियो पण्डित कुमार गन्धर्वको आवाजमा थुम्री गायन। श्रोता अब केही क्षणमा प्रस्तुत गर्नेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। प्रतीक्षा साँच्नुहोला।

संस्कृति के उपकरण बदल गए पहले कारण करण।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: मिडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यस बेला रात्रिको ठिक 10 बजिसकेको छ र अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएको हिन्दी फिल्मी गीतहरू। त श्रोता, सुनौ यो पहिलो गीत कलाकार लता मंगेशकर र भूपिन्दरको स्वरमा फिल्म किनाराबाट।

अनुश्रोता, अब कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत। फिल्म दबङबाट कलाकार राहत फतेह अली खान र श्रेया घोषालको आवाजमा सजिएको यो गीत।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू र यसै क्रममा यो अघिल्लो गीत सुनाइरहेका छौं कलाकार सोनु निगम र अल्का याग्निकको आवाजमा फिल्म कभी खुशी कभी गमबाट।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार राहत फतेह अली खानको आवाजमा फिल्म पापबाट

हस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यति नै। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइरहेको छ र यसैका साथमा आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।